0: र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर एक सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20935, 98-682-29-133 र 98-55-55-606।
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
0: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
5: खुसीको खबर
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
5: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
6: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98-455-36-984
5: सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ
5: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङ्गटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-456-55
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ पद संख्या दुईजना योग्यता सामान्य लेखपढ गर्न जान्ने मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको
8: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ
7: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5

0: काभ्रे पलाञ्चोक मोबाइल नम्बर 98411093909 98411093909।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दछ।
7: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 0385223060।
9: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
10: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
11: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 0385204002 र 522148।
12: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
12: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
9: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
10: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपद लाइन भित्र, टेलरिङ लाइन, नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
9: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट,
13: म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
14: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
13: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
15: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
16: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
15: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
16: अब इन्डिया नै जाने सुर कस्या भए, रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
15: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
16: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
15: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
16: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरेन्द्रनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन रोकाईलाई भेट।
15: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
16: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
13: भर्ना खुल्यो।
17: कर्णाली प्रदेशकै सर्वोत्कृष्ट सुर्खेत मोडेल कलेजद्वारा सञ्चालित यस सुर्खेत मोडेल एकाडेमीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा PGदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने, नर्सरीदेखि UKG सम्मका नानी बाबुहरूलाई मन्टेसोरी विधिबाट अध्यापन गराइने, गुणस्तरीय कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको सुविधा भएको, पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, पर्याप्त खेल मैदान भएको र विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने, अतिरिक्त शैक्षिक क्रियाकलापका साथै शैक्षिक भ्रमण गराइने, दिवा खाजाका लागि विद्यालयभित्र नै गुणस्तरीय चमेना गृह तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको र यातायातको उचित व्यवस्था भएको, साथै यसै वर्षदेखि कोडिङ रोबोटिक्स AI का कक्षाहरू सञ्चालन हुने र स्मार्ट बोर्डबाट पठन पाठन हुने।
17: सम्पर्क सुर्खेत मोडेल एकाडेमी, वीरेन्द्रनगर 8 प्रकृति चोक खजुरा सुर्खेत, राधाकृष्ण मन्दिरदेखि शिव मन्दिरको बीच बाटोमा।
13: सम्पर्क मोबाइल नम्बर 98-580-51-960, 98-481-20-148 र 98-60-91-76-74।
18: रेडियो भेरी FM
19: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 6 बजेको छ।
20: Extreme energy drink. Taste the difference. Feel the energy.
21: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न FM रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
22: आज 2083 साल वैशाख 30 गते बुधबार, सन् 2026 मे 13 तारीक जेठ कृष्ण पक्षको एकादशी तिथि।
23: काया कैरन का साथमा
24: किसान पाइप प्रोडक्ट्स प्राली,
23: राष्ट्रको शान किसान,
24: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
21: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
22: सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्नै प्रश्न, संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति।
21: आर्थिक र सामाजिक सूचकांकमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि, विद्यालयको विदा घट्यो, प्रार्थना र खाजा समय पनि निर्धारण।
22: जलवायु परिवर्तनसँगै कम वर्षा र चरम मौसमी घटनाको जोखिम बढ़दै, व्यक्ति तहमा पानीको सदुपयोग र जलाशयहरू बनाउनेतर्फ काम गर्नुपर्ने विज्ञको सुझाव।
25: मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढ़ी पानी छ, त्यसै बगेर गइरहेछ। यसको लागि ब्याङ्क बनाउनु पर्यो, ब्याङ्क बनाउनु भने रिजर्भर।
21: हर्मुज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्यायो 14 अर्ब बराबरको सुरक्षा बजेट। इरान र अमेरिका बीचको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दावी।
22: र विश्वकप क्रिकेट लीग टूमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित. आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा.
0: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना.
2: जीवनाशक विषादी विष हो, औषधि होइन. यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ. जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं. विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं.
0: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ.
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र.
3: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन. दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ.
4: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ. लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना. एलएस होराइजन 12 अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ. कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो. योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10. मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने. आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ. एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य. म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ. लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला.
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
5: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ.
26: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
27: फोन 056-494-333, 493-555.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया खैरनमा अब खबरको सिलसिला। झण्डै दुई तिहाईको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले आलोचना गरेका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका नेताहरूले अध्यादेश, सुकुम्बासी बस्तीमा डोजर, प्रधानमन्त्री बालेन्द्र शाह बालेनको आचरण र सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा प्रश्न उठाउँदै आलोचना गरेका हुन्। उनीहरूले सरकारका गतिविधि अधिनायकवादी देखिएको पनि टिप्पणी गरेका छन्। नेकपा संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनलाई सरकारको नीति तथा कार्यक्रममा दलित, महिला, जनजाति, मधेसी, थारू, उपेक्षित, उत्पीड़ित वर्ग, समुदाय र क्षेत्रलाई उपेक्षा गरिएको बताउनु भएको छ। उहाँले सुकुम्बासी बस्ती हटाउने नाममा उत्पीड़ित वर्गलाई निशाना बनाइएको टिप्पणी समेत गर्नुभयो। त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर सरकारले झण्डै 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको बताउनुभयो। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले चुनावबाट दुई तिहाई मत प्राप्त गरेको राष्ट्रपाले प्रशासन तन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्न अध्यादेश ल्याएको र त्यसमा सफलता प्राप्त गरेको टिप्पणी गर्नुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीबाट संसदलाई हेपिएको भन्दै आपत्ति जनाउनु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले चुनावका बेला गरेका वाचा 30 वर्षसम्म पूरा नगरेको तर सरकारले 100 दिन पनि नबित्दै सरकारको 100 दिन पनि नबित्दै आलोचना गरेकोमा असन्तुष्टि जनाउनु भएको छ।
2: आर्थिक सूचकांकमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम, मधेस र कर्णाली एसईई नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गएको वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 एसईई र कक्षा 11 र 12 नतिजामा कर्णाली, मधेस र सुदूरपश्चिम राष्ट्रिय औसतभन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्र उत्तीर्ण भए। मधेसबाट 58.5% र कर्णालीबाट 59% विद्यार्थी कक्षा 11 भर्नाका लागि योग्य भए। लुम्बिनी पनि नतिजामा राष्ट्रिय औसतभन्दा पछाडि देखिएको छ। 61% मात्र विद्यार्थी त्यहाँबाट उत्तीर्ण भएका छन्। बागमती, गण्डकी र कोशी प्रदेशले भने प्राय राष्ट्रिय औसतभन्दा राम्रो नतिजा निकाल्दै आएका छन्। यसपालि कोशीबाट 70.5%, गण्डकीबाट 73% र बागमतीबाट 78% विद्यार्थी उत्तीर्ण भएका छन्। आर्थिक र सामाजिक सूचकांकमा कमजोर रहेका प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: यसैबीच हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थाहरूलाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयमा पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र वर्खे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नु पर्नेछ।
2: नेपालले अतिकम विकसित देशहरूबाट विकासशीलमा स्तरोन्नति हुने म्यादलाई 3 वर्ष पर सार्ने तयारी गरेको छ। स्तरोन्नतिपछि आउने चुनौतीको सामना तथा अवसरको उपयोगका लागि आवश्यक तयारी नपुगेको भन्दै संयुक्त राष्ट्रसंघसँग 3 वर्ष थप समय माग गर्ने तयारी गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट संयुक्त रहेको स्तरोन्नति अनुगमन तथा मूल्यांकन समितिको हिजो बसेको बैठकले स्तर उन्नतिलाई 3 वर्ष पर सार्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। आगामी नोभेम्बरमा नेपाल अतिकम विकसित देशहरूबाट विकासशीलमा स्तर उन्नति हुँदैछ, तर स्तर उन्नतिका लागि तयारी पूरा नभएको विज्ञ निजी क्षेत्र र कतिपय राजनीतिज्ञको विश्लेषण छ। प्रधानमन्त्री र अर्थमन्त्रीबाट समेत स्तर उन्नतिलाई पर सार्नुपर्ने संकेत आएपछि समितिले यस्तो निर्णय गरेको एक अधिकारीले बताउनु भएको छ। छिमेकी देश बंगलादेशको नवनिर्वाचित सरकारले विकासशीलतामा स्तर उन्नति हुने समयलाई 3 वर्ष पर सार्न भन्दै राष्ट्रसंघलाई पत्रचार गरिसकेको छ। यस विषयमा राष्ट्रसंघले निर्णय भने गरिसकेको छैन। विकासशीलमा स्तर उन्नतिलाई 3 वर्ष पछाडि सार्ने तयारी नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा कम वर्षा र चरम मौसमी घटना बढ़ेसँगै गर्नुपर्ने आवश्यक तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्नै प्रश्न, संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति, आर्थिक र सामाजिक सूचकांकमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि, विद्यालयको विदा घट्यो, प्रार्थना र खाजा समय पनि निर्धारण, नेपाल विकास सिलमा स्तर उन्नतिलाई 3 वर्ष पछाडि सार्ने तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। नेपालमा यो वर्ष कम वर्षा र बढ़ी गर्मीसँगै मनसूनजन्य विपदका घटना पनि बढ़ने अनुमान छ। यसको कारण मनसून अवधिमा लामो सुक्खा वा छोटो समयमा धेरै पानी पर्ने जोखिम एउटा हो। यस्ता घटनाहरू पछिल्ला वर्षहरूमा बढ़न थालेका तथ्याङ्कहरूले देखाउँछन्। अझ जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढ़िरहेकाले आउँदा दिनमा यस्ता घटना अझ बढ़न सक्ने विज्ञहरूको चेतावनी छ। नेपालको कृषिदेखि ठूलो अर्थतन्त्र र जनजीविकाका मनसूनी वर्षामा आधारित छ। यदि मनसूनमा समस्या देखियो भने जनजीवन प्रभावित हुन सक्छ। विशेष गरी मनसूनमा लामो समय सुक्खा भएमा कृषि, जलविद्युत उत्पादन लगायतमा ठूलो नोक्सानी बेहोर्नुपर्छ। यसका लागि पानीको एकीकृत उपयोगदेखि पानी बैंकसम्मका उपायहरू प्रभावकारी हुने विज्ञहरू बताउँछन्। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
7: नेपालमा गर्मीयामको मनसूनमा वर्षभरिको 80% पानी पर्छ। जेठको मध्यदेखि असोजको मध्यसम्मको 4 महिनामा पर्ने यो पानी नेपालको जनजीवनका लागि अमृत सरह छ। यही पानीले वर्षभरिलाई प्रभाव पार्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्मा बताउनुहुन्छ।
8: चार महिनामा पानी परे पनि त्यसको असर एक किसिमले सालभरिलाई नै हुन्छ। खोला नालामा विन्टरको बेला पानी देख्छौ, त्यो पनि मनसुनकै पानी हो बेसिकली। त्यो मनसुनकै पानी जमिन मुनि छिरेर अब कुनै चाहिँ चाँडै निस्किन्छ, कुनै ढिलो निस्किन्छ, र सालभरि निस्किने त्यही हो। किनभने मनसुन बाहेक अरू बेला पर्ने पानी त 20% भन्दा पनि कम हुन्छ। जस्तो तराईतिर मनसुनमा पानी परेन भने त्यो ह्यान्डपम्प पछि सुक्न पनि सक्छ। पानीले असर नपार्ने त केही पनि हुँदैन। अब खाने पानीदेखि लिएर कृषिमा त अब मनसुनकै भर छ। नेपालको सिंचाई बाँध क्षेत्र त धेरै कम छ।
7: मनसुनमा पानी कम पर्यो भने यसका असरहरू समग्र क्षेत्रमा पर्दै जान्छन्। हाम्रा खेतीबाली र समग्र जीवन नै यसैमा आधारित हुने भएकाले मनसुनभित्र पनि जुन महिनामा जति पानी पर्दै आएको छ औसतमा त्यही दरमा पर्नुपर्छ। तर पछिल्ला वर्षहरूमा समग्रमा औसत वर्षा भइरहे पनि पानी पर्ने समय भने फेरबदल भएको छ। जस्तो मनसुनको अवधि लम्बिएर असोजको अन्तिम हप्तासम्म पुगेको छ भने शुरूमा कम वर्षा हुने, मध्यतिर पनि सुक्खा हुने जस्ता समस्या देखिएका छन्। गएको वर्ष पनि रोपाई गर्ने मुख्य समयमा पानी नपर्दा धान खेती प्रभावित भयो। यस्ता समस्याहरू जलवायु परिवर्तनका कारण आउँदा वर्षहरूमा पनि दोहोरिन सक्ने भएकाले पानी जम्मा गर्ने जलाशयहरूको आवश्यकता बढेको छ।
8: लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ कि मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ त्यसै बगाएर गइरहेछ। यसको लागि ब्याङ्क बनाउनु पर्यो। ब्याङ्क बनाउनु भने रिजर्भवायर, जति तपाईँले रिजर्भवायर बनाउन सक्नुभयो त्यही पानी तपाईँले सालभरि खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिंचाईमा खर्च गर्न सक्नुहुन्छ। सिंचाईमा खर्च गर्नुभन्दा पहिले पावरबाट पैसा निकाल्न सक्नुहुन्छ। क्लाइमेट चेन्जकै हिसाबले पनि जुन रेनफल एक्सट्रिमिटिज हुन्छ त्यसमा तपाईँले रिजर्भवायर गरेर पानी राख्न सक्नुभयो भने त त्यो एक्सट्रिमिटिज त्यसै डाइल्युट भयो। त्यो ब्याङ्कहरू चाहिँ दुई किसिमका हुन सक्छन्, एउटा सानो सानो रिजर्भवायर विभिन्न ठाउँ बनाउने, एउटा ठुल्ठूला रिजर्भवायर चाहिने होइन। त्यसमा चाहिँ अब दुईटै चिज चाहिन्छ, त्यो कुन कति चाहिन्छ भन्ने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो।
7: ठूला जलाशयदेखि साना जलाशय हुँदै जमिन पुनर्भरणका उपायहरू पनि खोज्नुपर्छ। यसले चाहिएको बेलामा पानी उपलब्धतासँगै छोटो समयमा धेरै पानी परेमा त्यो पानी संकलन भई प्रकोपको जोखिम पनि घट्छ। यो सँगै व्यक्तिगत तहमा समेत पानीको सदुपयोग बढ़ाउनु पर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माको सुझाव छ।
8: साधारण एउटा हेर्यो भनेदेखि घरमा जुन पानी आइरहेछ टिपिकल्ली तपाईँले धारो खोलेर मुख धुनुहुन्छ, त्यो मुख तपाईँले मारिराख्नु भएको छ भने त्यो बेला पानी बन्द गर्नुहोस्। त्यस्तादेखि लिएर होइन इन्डिभिजुअलको त देख्दाखेरि सानो देखिन्छ, एक एकजना गरेर हिसाब गर्नुहोस् त कति पानी सेभिङ हुन्छ त्यो होइन।
7: जलवायु परिवर्तनका कारण मनसुनी वर्षामा अवस्था फेरबदल हुन सक्ने सम्भावनालाई रोक्न सकिन्न, तर छोटो समयमा धेरै पानी परेमा त्यसलाई संकलन गरी सम्भावित विपद रोक्ने र सुक्खा भएको बेलामा पानी प्रयोग गर्ने जस्ता प्रयासहरू भने गर्न सकिन्छ। यसको लागि अध्ययनमा आधारित ठूला तथा साना जलाशय निर्माण, जमीन पुनर्भरण लगायतका काम गर्नका लागि पालिका हुँदै संघीय सरकारले पनि तत्काल काम गर्नुपर्ने देखिन्छ।
5: जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्मासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौं।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: यही जेठ 2 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू विशी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
9: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
11: एसई सकियो, अब रमाइलो सुरु भयो।
12: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
13: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
14: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
13: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
15: नेपाल टेलिकम राष्ट्रको संचार
16: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
17: वैदेशी रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय तरिकाले गायब भएको छ व्यवसायहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्त समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलेमतोको शंका गरिएको छ वैदेशी रोजगारीमा जाने श्रमिकको मेडिकल चेक जाँचका क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन शुरू गरेको थियो अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा वैदेशिक रोजगारीसँग सम्बन्धित स्वास्थ्य परीक्षण व्यवसायमा भइरहेको अनियमितता छानबिन गर्न 16 सदस्यीय विशेष टास्क फोर्स गठन गरिएको थियो अनुगमन टोलीमा श्रम मन्त्रालयका दुईजना उपसचिव नेपाल प्रहरीका दुईजना डीएसपी र तीनजना इन्स्पेक्टर सहित विभिन्न निकायका अधिकारीहरू सहभागी थिए टास्क फोर्सले नेपाल स्वास्थ्य व्यवसाय महासंघ अन्तर्गत संचालित 36 मेडिकल संस्थामा छापा मार्दै कागजात आर्थिक विवरण र विभिन्न प्रमाण संकलन गरेको थियो समितिले प्रतिवेदन अहिले श्रम मन्त्रालयबाट गायब भएको जनाएको छ श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले समितिले निवर्तमान श्रम मन्त्री भण्डारीलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो औपचारिक रूपमा प्रतिवेदन बुझाएको भनिएको छ तर मन्त्रालयमा यो फाइल भेटिएको छैन उहाँले भन्नुभयो उहाँले खोजिरहेको र मन्त्रालयमा आधिकारिक रूपमा दर्ता भएर नआएकाले प्रतिवेदनमा के छ भन्ने विषयमा जानकारी नभएको बताउनुभयो यद्यपि केही मेडिकल व्यवसाय र संघ संस्थामा अनियमितता भएको विषय पनि समेटिएको छ भन्ने उहाँको भनाइ छ श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब आजको अन्नपूर्ण पोस्टमा खबर छ
5: अब विदेशको खबर बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिशनमा ड्रोन टाइफुन लड़ाकू विमान युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ यो अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउण्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको समाचार संस्था अल जजिराले जनाएको छ यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिकाले शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताउनु भएको छ अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरान युद्ध अन्त्य गर्न प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका छन् मध्य पूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नु परेको बहस अमेरिकी सिनेटमा उठेको छ
17: अब केही खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ हिजो वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो नेपालका गुलशन झाले अभिजित 61 र दिपेन्द्र सिंह एरीले 55 रन बनाए स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिए यसअघि कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन जोडे नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2-2 विकेट लिए यो जितसँगै स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित तालिकाको दोस्रो स्थानमा छ नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ यो श्रृंखलामा नेपाल स्कटल्याण्ड र अमेरिका सहभागी छन् नेपालले दोस्रो खेल जेठ 2 गते अमेरिकासँग तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 अमेरिकासँग नै खेल्नेछ
5: आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ गुजरात 82 रनले विजय भएको हो हिजो बेलुका अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाए गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमै अल आउट भयो गुजरातका जेसन होल्डर र कागिसोर अवाडाले 3 विकेट लिए आईपीएल अंक तालिकामा गुजरात 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थान स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा गएको वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गर्नुभएको छ। प्राविधिक समस्या आएको हो, उहाँले भन्नुभयो, प्राविधिक टीम बनाउनका लागि लागि परेको छ। यसबारे सबै कुरा आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो। गएको 21 गतेदेखि सर्भरमा समस्या आएको जानकारी 23 गते सूचना मार्फत विभागले गराएको थियो। समस्या 9 दिनसम्म पनि समाधान हुन सकेको छैन। नागरिक दैनिकमा खबर छ।
17: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गा फाँटो कुरूलेमा भएको बस दुर्घटनामा 4 जनाको ज्यान गएको छ। 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन सड़क खण्ड अन्तर्गत पाणिनी 8 कुरूले फाँट नजिक हिजो दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा कास्की पोखरा महानगरपालिका 19 बस्ने वर्ष 78 राममाया बस्नेत, 78 वर्षकै बिन्दु कुंवर, पर्वत जिल्लाको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र त्यही ठाउँका बस चालक 45 वर्षका रमेश जीसी रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइते मध्ये 4 अवस्था गम्भीर छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
5: र कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीमा हुँदै आएको आर्थिक चुहावट रोक्न कदम चाल्नु भएको छ। संस्थानका कर्मचारीले नियम विपरीत सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा उहाँले तत्काल रोक्न निर्देशन दिनुभएको हो। कर्मचारीको सुविधा कटौती भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिने देखिएको छ। काया कैरनमा अब पालो उखानको।
17: बिग्रेको ठाउँमा सप्रेको काम कहिले हुँदैन।
5: उखानसँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
17: सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्नै प्रश्न। संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति।
5: आर्थिक र सामाजिक सूचकांकमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि। विद्यालयको विदा घट्यो। प्रार्थना र खाजा समय पनि निर्धारण।
17: जलवायु परिवर्तनसँगै कम वर्षा र चरम मौसमी घटनाको जोखिम बढ़दै व्यक्तित्व तहमा पानीको सदुपयोग र जलाशयहरू बनाउनेतर्फ काम गर्नुपर्ने विज्ञको सुझाव।
5: हर्मोज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्यायो 14 अर्ब बराबरको सुरक्षा बजेट। इरान र अमेरिका बीचको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दावी।
17: र विश्वकप क्रिकेट लीग टूमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।
5: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको प्रधानमन्त्री बालेन शाहको हतारो र चटारोसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ। कार्यालय अगाडि फाइल बोकेका कर्मचारी सहित झण्डावाल गाड़ी पनि तम तयारी अवस्थामा छ। गाड़ीका चालक प्रधानमन्त्री निस्कने कार्यालयको ढोकातर्फ आँखा झिमिक पनि नगरी हेरिरहेका छन्। त्यस्तै प्रधानमन्त्रीका सहयोगी ती कर्मचारी ढोका खोल्दैछन्। त्यत्तिकैमा कार्यालय भित्रबाट फुत्त निस्केका प्रधानमन्त्री शाह जस्ता देखिने व्यक्ति गाड़ी नचढ़िकनै हतार हतार बाटो लाग्नु भएको छ। अनि त्यो देख्दै गरेका प्रधानमन्त्री सँगसँगै कार्यकक्षीबाट बाहिर निस्कँदै गरेका एक कर्मचारीले गाड़ीको ढोका खोल्दै गरेकालाई झर्कँदै भन्दैछन्, अलि छिटो ढोका खोल्नु पर्थ्यो नि, प्रधानमन्त्रीज्यूलाई अलि हतार छ भनी दौड़िसक्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
18: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
19: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको गरेको जानकारी गराउँदछौ।
18: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
19: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: एसईईमा कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण, 36 जनाले सामुदायिक विद्यालयबाट 4 जीपीए ल्याए।
1: प्राकृतिक विपद सम्बन्धी बजेट निर्माण गर्नुपर्ने कर्णालीका सांसदहरूको माग, आवश्यकताका आधारमा बजेट विनियोजन गरिने मुख्यमन्त्रीको प्रतिबद्धता।
0: 21 बुधे कर्णाली संकल्प सार्वजनिक गर्दै कंग्रेसको प्रदेश स्तरीय भेला सकियो। विकास, सुशासन र जनसेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़।
1: र आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा, आज बेंगलुरू र कोलकाता भिड्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर, संवाद एफएम र रेडियो गुरूवा एफएमबाट पनि गेरूवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। यस वर्षको माध्यमिक शिक्षा परीक्षामा सुर्खेतका 18 जना विद्यार्थीले 4 जीपीए ल्याएका छन्। 16 जना संस्थागत र 2 जना सामुदायिक विद्यालयका विद्यार्थीले 4 जीपीए ल्याएका हुन्। सामुदायिक तर्फ वीरेन्द्रनगर 1 रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालय ढुडेखालीका कुशल उपाध्याय र वीरेन्द्रनगर नगरपालिका 4 भैरम माध्यमिक विद्यालयका पुष्पाञ्जली गौतमले 4 जीपीए ल्याउन सफल हुनु भएको छ। उपाध्याय कक्षा 3 र गौतम कक्षा 8 नै सामुदायिक विद्यालयमा अध्ययन गर्दै आउनु भएको थियो। विद्यार्थी, शिक्षक र अभिभावकको निरन्तर मेहनतसँग त्रासमुक्त मनस्थितिबाट परीक्षामा सहभागी हुँदा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यार्थी कुशल उपाध्यायले बताउनु भएको छ। यस वर्ष सुर्खेतबाट 7,188 जना नियमित र 2,591 जना ग्रेड ब्रिजी सहित कुल 9,779 जनाले यसई परीक्षामा सहभागी भएका थिए। सुर्खेतमा यस वर्ष विगत वर्षभन्दा नतिजा राम्रो आएको शिक्षा विकास तथा समन्वय इकाई शाखाका अधिकृत नारायण पौडेलले बताउनुभयो। उहाँका अनुसार गत वर्ष 56% तथा शैक्षिक सत्र 80 54% विद्यार्थी उत्तीर्ण भएका थिए।
1: यस्तै एसईमा कर्णाली प्रदेशबाट 19,095 विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी मध्ये 13,241 विद्यार्थी नन ग्रेड, अधिकांश अंग्रेजी, गणित र विज्ञान विषयमा कमजोर देखिएका हुन्। कर्णालीमा गत वर्षको एसईमा सहभागी भएका 32,336 विद्यार्थी मध्ये 59.6% विद्यार्थी उत्तीर्ण भएका छन्। कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार 19,095 विद्यार्थी उत्तीर्ण भएका हुन्। परीक्षामा सहभागी मध्ये 13,241 विद्यार्थी नन ग्रेड भएको निर्देशनालयले बताएको छ। यस वर्षको नतिजा गत वर्षको भन्दा झण्डै 10.4% कम हो। गत वर्ष प्रदेशबाट 70% विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष 80 सालमा कर्णाली प्रदेशबाट उत्तीर्णको संख्या 71% रहेको थियो। निमित्त शिक्षा निर्देशक दीपा हमालका अनुसार कर्णालीमा यस वर्ष सबैभन्दा धेरै मुगुमा 75.9 र सबैभन्दा कम दैलेखमा 31.82% विद्यार्थी उत्तीर्ण भएका छन्। विषयगत शिक्षकको अभाव, विद्यार्थीको नियमित विद्यालयमा उपस्थित हुन नसक्नु, चाडपर्व, निर्वाचन, जेएनजी आन्दोलनका कारण केही समय पढ़ाई नहुनु, पाठ्यपुस्तक समयमै नपुग्नु लगायतका कारण नतिजा खस्किएको उहाँको भनाई छ। कर्णालीमा यस वर्ष 36 जनाले सामुदायिक विद्यालयबाट 4 जीपीए ल्याएका छन्, जसमध्ये दैलेखमा 2, सल्यानमा 6, कालीकोटमा 1, सुर्खेतमा 18 जनाले सुर्खेतमा 2 जनाले सामुदायिक र अन्य 16 जनाले संस्थागत तर्फका विद्यार्थीले 4 जीपीए ल्याएको निर्देशनालयले बताएको छ।
0: यस्तै माध्यमिक शिक्षा परीक्षा एसएमा अनुत्तीर्ण भएकालाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसएमा नियमिततर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको बताउनु भएको छ। गएको चैत्र 19 गतेदेखि 29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 जना परीक्षार्थी सहभागी भएका थिए। बोर्डले परीक्षा सम्पन्न भएको एक महिना भित्र नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। यस्तै बोर्डले एसएको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्ने भएको छ। यस्तै यस वर्ष कक्षा एघारको भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा एघारको भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारलाई पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्ने जनाएको छ।
1: कर्णाली प्रदेश सभाका सदस्यहरूले आगामी आर्थिक वर्ष 83-84 प्राकृतिक विपद र समय सापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्। कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौं अधिवेशनको बैठकको आकस्मिक समयमा पूर्व मुख्यमन्त्री जीवन साईले प्राकृतिक विपदमा खोज तथा उद्धार र राहतका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड़ दिनुभयो। यसै गरी प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले सम्भावित प्राकृतिक विपदलाई ध्यानमा राखेर आगामी वर्षको बजेट निर्माण गर्न सरकारलाई अनुरोध गर्नुभएको छ। केही दिन अघि गएको असिना पानीका कारण सल्यानको बागचोर गाउँपालिकाका किसानले अन्नबाली नष्ट भएको भन्दै उहाँले क्षतिको यकिन विवरण संकलन गरी पीड़ित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो। कृषि खानेपानी लगायतका भौतिक पूर्वाधारमा समेत क्षति पुगेको भन्दै सदस्यले बैठकमा प्रदेशसभामा मंगलबहादुर साईले आगामी आर्थिक वर्षका लागि प्राथमिकता र आवश्यकता केन्द्रित भएर बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ। यता प्रदेशका मुख्यमन्त्री यमलाल खडेलले आगामी आर्थिक वर्षको बजेटको तर्जुमा सुधार गर्दै आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने बताउनु भएको छ। उहाँले यथार्थ र कार्यान्वयन योग्य बजेट ल्याइने बताउँदै नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता आवश्यकताको आधारमा बजेट ल्याउने प्रतिबद्धता जनाउनुभयो।
0: भेरी करिडोरको जाजरको डोल्पा सड़क खण्ड सेनाले ट्र्याक खोलेर सड़क हस्तान्तरण गरेको 7 वर्षपछि सड़क खण्डको 56 किलोमिटर सड़क कालो पत्रको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाले 7 वर्ष अघि 118 किलोमिटर मध्य 103 किलोमिटर सड़कको ट्र्याक खोलेर सड़क डिभिजन चौरजहारलाई हस्तान्तरण गरेको थियो। यो सड़क खण्डमा बाँकी रहेका 14 पुल तयार निर्माण गर्नका लागि राष्ट्रिय योजनाले अर्थ मन्त्रालयले मागेको सहमति दिएको छ। जाजरकोटको नलगाड 12 डोल्पाको दुनेसम्मको 62 किलोमिटर निर्माण बाँकी रहेका 14 पुल निर्माण गर्न योजना आयोगले सहमति दिएको छ। जाजरकोटको तल्मीदेखि डोल्पाको सदरमुकाम दुनेसम्म 14 पुल निर्माण गर्नुपर्ने भन्दै लामो समयदेखि फाइल मन्त्रालय हुँदै योजना आयोग पुगेको थियो। सुनिश्चित भइसके अब अन्य कामहरू शुरू हुने योजनाका प्रमुख नरेश केसरीले बताउनुभयो। 300 मिटर भन्दा कमको पुलको डिजाइन स्वीकृत संघीय सड़क सुपरिवेशन तथा अनुगमन कार्यले सुर्खेतले गर्छ भने त्योभन्दा माथिका लागि माथिल्लो निकायमा पठाउने गरिन्छ। भेरी करिडोरभित्रका फूलबारीका खोला, चिसापानीका पुल, खहरे खोला, घट्टे खोला, मनका खोला, त्यस्तै रिजीगार, उसुम खोला, कर्पघाट खदाङ, खदाङ भेरी पुल, चुगाङ, त्यस्तै त्रिपुरा कोट, गल्लीगाड, गोरखोलामा पुल निर्माण गर्न सहमति दिएको छ। यस्तै भेरी करिडोरका लाइफलाइनका रूपमा रहेका अरू 5 पक्की पुल भने 6 वर्षदेखि अल्पत्र पर्दै आएका छन्। योजनाका प्रमुख केसरीले अल्पत्र रहेका 5 पक्की पुलको निर्माण बारे अन्तिम सहमति हुन लागेको बताउनु भएको छ। हाल नेपालगंज सुर्खेत तथा काठमाडौँबाट सिधै डोल्पाको सदरमुकाम यातायातमा साधन पुग्ने गरेका छन्। जाजरकोटको तल्मुसम्म कालोपत्रे गरिएको सड़कमा बाँकी रूकुम पश्चिम हुँदै डोल्पाको सदरमुकामसम्म नेपाली सेनाले निर्माण गरेको कच्ची सड़कमा गुर्दै डोल्पाको सदरमुकाम दुनेसम्म सवारी साधन पुग्ने गर्दछन्।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
3: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: नेपाल पे क्यूआर में आबद हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजील से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
3: रेडियो भेरी एफएम।
2: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले एसईमा कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण 36 जनाले सामुदायिक विद्यालयबाट 4 जीपीए ल्याए प्राकृतिक विपद सम्बन्धी बजेट निर्माण गर्नुपर्ने कर्णालीका सांसदको माग आवश्यकताका आधारमा बजेट विनियोजन गरिने मुख्यमन्त्रीको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। नेपाली कंग्रेसले कर्णाली प्रदेशको विकास सुशासन र जनसेवालाई केन्द्रमा राख्दै 21 बुधे कर्णाली संकल्प सार्वजनिक गरेको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा 2 दिनसम्म चलेको प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्व बीचको अन्तर्क्रियापछि संकल्प पत्र जारी गरिएको हो। कार्यक्रममा पार्टीका सभापति गगन कुमार थापा उपसभापति विश्व प्रकाश शर्मा महामन्त्री प्रदीप पौडेल लगायतका केन्द्रीय नेता प्रदेश पदाधिकारी प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। भेलाको पहिलो दिन पछिल्लो निर्वाचनमा पार्टीले भोगेको हारको समीक्षा र आगामी रणनीतिबारे छलफल गरिएको थियो भने दोस्रो दिन सुशासन विकास र सेवा प्रवाहका विषयमा प्रशिक्षण तथा अन्तर्क्रिया समेत गरिएको थियो। कंग्रेसले नागरिक मैत्री र जिम्मेवार सरकार सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ। संकल्प पत्रमा कानून र विधि अनुसार निर्णय गर्ने मानवतालाई केन्द्रमा राखेर सेवा दिने तथा अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक गर्भवती र विपन्न वर्गलाई घरमै पुगेर सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ। यस्तै असार 10 भित्र अनिवार्य बजेट ल्याउने योजनालाई व्यवस्थित बनाउन प्रोजेक्ट बैंक प्रणाली लागू गर्ने र टुक्री योजना रोक्ने निर्णय पनि गरिएको छ। यस्तै आर्थिक अनुशासन कायम गर्दै शून्य बेरोजगारीको लक्ष्य लिने र स्थानीय तहमा विज्ञ नागरिक समाज तथा पार्टीसँग परामर्श गरेर मात्र योजना बनाउने भनिएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमसँग जोड्ने रोजगार बैंक स्थापना गर्ने र स्वरोजगार सृजना गर्ने कार्यक्रम पनि अघि सारिएको छ। कर्णालीको पहिचान झल्किने पाठ्यक्रम निर्माण अनुसन्धानमा आधारित शिक्षा र स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने योजना पनि कंग्रेसले अघि सारेको छ। दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सहजै बनाउने प्रतिबद्धता पनि गरिएको छ। यस्तै कंग्रेसले जडीबुटी जलस्रोत जंगल र पर्यटनको संरक्षण गर्दै स्थानीय उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने जनाएको छ। उच्च मूल्यका जडीबुटीको प्रशोधन र वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमसँग जोड्ने रोजगार बैंक स्थापना गर्ने र स्वरोजगार सृजना गर्ने कार्यक्रम पनि अघि सारिएको छ। कर्णालीको पहिचान झल्किने पाठ्यक्रम निर्माण अनुसन्धानमा आधारित शिक्षा र

0: सुप्रथा छाउपटी बाल विवाह र छुवाछुतलाई कुरीति अन्त्य गर्ने विशेष अभियान सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ। संहिताको प्रभाव गाउँसम्म पुर्याउन वित्तीय अधिकार र कर्मचारी व्यवस्थापनमा संघीय सरकारको ध्यान आकर्षण गराइने कंग्रेसले जनाएको छ। हुम्लाको यारी नाका व्यावसायिक रूपमा सञ्चालन गर्न पहल गर्ने र पार्टी संगठनलाई डिजिटल प्रणाली मार्फत अझ सशक्त बनाउने प्रतिबद्धता पनि संकल्प पत्रमा समेटिएको छ।
1: दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ। बबई गाउँपालिका साथ मलईका बस चालक 41 वर्षका पूर्णबहादुर ओलीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। दाङका सूचना अधिकारी रेशम बोहराले करेन्ट लागेर बस चालक को टायर फेर्ने क्रममा छतमा चढ़ेको बेला ओलीलाई करेन्ट लागेको बताउनुभयो। करेन्ट लागेर गम्भीर घाइते भएका ओलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याए पनि बचाउन नसकेको उहाँको भनाइ रहेको छ।
0: चिकित्सकहरूले अहिले प्री मनसूनको समयमा स्वास्थ्यमा विभिन्न खालका समस्या आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। वर्षायाम शुरू भएकाले यो समयमा पानीका मुहानमा संक्रमण भई झारापखाला, हैजा, जण्डिस, आउँ लगायतका पानीजन्य रोग देखा पर्ने बताएका छन्। यो सँगै पानीबाट सर्ने टाइफाइड र आन्द्राको रोग पनि देखा पर्न सक्ने भन्दै चिकित्सकहरूले पानी संक्रमणबाट जोगाउनका लागि पानीका स्रोतहरू नै बचाउन जरूरी रहेको बताएका छन्। यसका लागि पानीका स्रोतलाई सुरक्षित राख्ने, ढलका पाइप र पानीका पाइपलाई छुट्याउने, पानी शुद्धिकरणको प्रक्रिया अपनाउने, फोहोर पानीलाई निकासबाट बाहिर पठाउने जस्ता कार्यमा जोड़ दिनुपर्छ। यो मौसममा पसिना पनि जाने, गर्मी पनि धेरै हुने भएकाले पानी प्रशस्त नपिएमा जल वियोजन हुन सक्ने उनीहरूको भनाइ छ। मौसम परिवर्तनले रुगाखोकी जस्ता भाइरल रोग, एलर्जी र फंगल इन्फेक्सन जस्ता छालाजन्य रोग पनि देखा पर्न सक्दछन्। शारीरिक रोग मात्र नभई मानसिक रोग पनि देखा पर्न सक्छन्। गर्मी बढ़ने र पानी परिरहने हुँदा यस्तो मौसममा मन उदास हुने, दिक्क लाग्ने, रक्तचाप बढ़ेर तनाव हुने जस्ता समस्या देखा पर्न सक्दछन्। यस्तो बेलामा हरेक घर परिवारले घरमा आएको पानी, पिउने पानी सफा र सुरक्षित छ भन्नेमा सुनिश्चित गर्नुपर्ने हुन्छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
2: यदि छन् भने वीरेन्द्रनगर 3 एरी चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ।

0: सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59-960 र 97-678-84-5066।
1: यही जेठ 2 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू विशी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
0: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ कोष माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतिहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: भर्ना सम्बन्धी सूचना
3: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
2: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
3: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
2: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
4: रेडियो भेरी एफएम
0: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तीनजेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसारको कार्य घण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार चैत शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्तामा दुई दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको छ। यो परिपत्र शिक्षा विकास तथा समन्वय एकाई सबै पालिका र विद्यालयलाई पठाइसकेको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र वर्षीय विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमसम्म 12 दिनलाई उपयोग गर्न सकिने परिपत्रमा भनिएको छ।
3: भेरी खबरमा अब केही खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई
5: एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा दुई रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो।
0: सुर्खेतको विरेन्द्रनगरमा जारी 17 राष्ट्रपति रनिङशील प्रतियोगिताको दोस्रो दिन विभिन्न खेल भएका छन्। भलिबल, एथलेटिक्स, मार्शल आर्ट लगायतका खेलमा विभिन्न स्पर्धामा विद्यार्थीले प्रतिस्पर्धा गरेका छन्। 8 पालिका सहभागी प्रतियोगितामा हालसम्म विरेन्द्रनगर नगरपालिकाले 11 स्वर्ण, 4 रजत र 2 काँस्य जितेको छ भने सिन्ता गाउँपालिकाले 6 स्वर्ण, 2 रजत र 6 काँस्य जितेको छ। यसै गरी लेगबेसी नगरपालिकाले 2 स्वर्ण, 3 रजत र 2 काँस्य जितेको छ। चौकुने गाउँपालिकाले 1 स्वर्ण, 3 रजत र 2 काँस्य जितेको छ। बरहाताल गाउँपालिकाले 1 स्वर्ण र 2 रजत, 1 काँस्य। त्यसै गरी पञ्चपुरी नगरपालिकाले 5 रजत र 3 काँस्य जितेको छ। यता गुरबाकोट नगरपालिकाले 1 काँस्य जितेको छ।
5: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजय भएको छ। टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। आईपीएलमा अङ्क तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्।
0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
5: एसएमा कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण। 36 जनाले सामुदायिक विद्यालयबाट 4 जीपीए ल्याए।
0: प्राकृतिक विपद सम्बन्धी बजेट निर्माण बनाउनु पर्ने कर्णालीका सांसदको माग। आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता।
5: 21 विदेश कर्णाली संकल्प सार्वजनिक गर्दै कंग्रेसको प्रदेश स्तरीय भेला सकियो। विकास, सुशासन र जनसेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़।
0: र आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा हैदराबाद हराउँदै गुजरात शीर्ष स्थानमा। बेंगलुरू र कोलकाता आज खेल्ने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षाका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
6: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजे को छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
9: के तपाईलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
10: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
9: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
10: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
9: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
10: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
11: आन्तरिक पर्यटन प्रवर्धन गरौं। नेपालका हिम श्रृंखला, साल तलैया, निकुञ्ज तथा आरक्ष्य धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गरौं। जात्रा, नाचगान, वेशभूषा, साहित्य, कला लगायत नेपाली संस्कृतिको संरक्षण एवं प्रवर्धन गरौं। पर्यावरण मैत्री पर्यटनको विकास गर्दै जैविक विविधतामा संरक्षण गरौं। ग्रामीण पर्यटनका आधारको रूपमा रहेको होमस्टे, रैथाने खाना एवं संस्कृतिको केन्द्रको विकास गरौं। पर्यटकको सेवा, सुरक्षा र सद्भावमा ध्यान दिउँ। दियौं, स्वदेशी पर्यटकलाई प्रोत्साहन गरौं, आन्तरिक पर्यटन मार्फत रोजगारी सृजना गरौं, पर्यटक हाम्रा पाहुना हुन्, सहयोग र सम्मान गरौं।
5: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
12: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
12: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
12: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्रनगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
13: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
14: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
13: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
14: हो र, के खास छ त इलाइट सिएमा?
13: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
14: ओहो, अनि लोकेसन?
13: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
14: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
0: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
15: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
16: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
15: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
16: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फलफुलानी ताजा तरकारी को लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एम साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिक को लागि पनि होम डेलिभरी को सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एम साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-0994।
3: ओहो रामुदाई कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
3: ल दाई पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
5: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चार बाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
5: डाइरिया,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
6: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: Extreme energy drink.
1: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकारीमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। पछिल्लो 24 घण्टामा कर्णाली प्रदेशको 10 वटा जिल्लाहरूमा सवारी दुर्घटना नभएको जानकारी गराउँदछौ। हिजो दिउँसो वीरेन्द्रनगर नगरपालिका 7 खुल्ला मञ्चमा सुर्खेत उपत्यकामा सञ्चालित निजी तथा सामुदायिक विद्यालयहरूका 39 वटा सवारी साधनहरूको यान्त्रिक परीक्षण तथा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजाल सरको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी अस्पताल र यातायात व्यवस्थापन कार्यालय सुर्खेतको प्राविधिक टोलीद्वारा चेकजाँच गरिएको हो। ट्राफिक कार्यवाहीमा परे 139 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 139 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। तिरासी स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 6,948 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 83 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 6,948 जना चालक सचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। आपतकालीन सवारी साधनहरूलाई प्राथमिकता दिने गरौ। पैदल यात्रुले बाटो काट्दा जेब्रा क्रसिङको प्रयोग गरौ। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौ। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। सुरक्षित स्थानमा र दाहिने तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाउ। बाल बालिकाहरूलाई रातको समयमा एक्लै सड़कमा नछोडौं। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582-3999 सम्पर्क गर्नुहोला।
आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गएर के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
10: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहा कमी नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
11: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
13: डिजिटल ठगीबाट बचौं।
14: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
13: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
14: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल

0: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
1: नमस्कार, कार्यक्रम आज आकाशबाट दीपा कोइरालाको। कार्यक्रम आज आकाश महिलाहरूका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि तपाईँको रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्जमा सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी महिला मानव अधिकार रक्षक सञ्जाल सुर्खेतका अध्यक्ष मन्जुबीकासँग पछिल्लो समय देखिएका महिला हिंसाका घटना र यसको समाधानका लागि सञ्जालले के कसरी काम गरिरहेको छ भन्ने विषयमा रहेर कुराकानी गर्छौ। उहाँसँग मैले पहिलो जिज्ञासा महिला मानव अधिकार रक्षक सञ्जालको उद्देश्य के हो भनेर राखेको छु।
2: यो संस्थाको मुख्य उद्देश्य चाहिँ अब सुरुमै नाममै मानव अधिकार भन्ने जोडिएको छ, होइन? हामी अर्काको अधिकारको रक्षा गर्ने क्रममा जुन महिला अधिकार कर्मीहरूको आफ्नो पनि अधिकार हनन हुन्छ, होइन, कतिपय ठाउँमा त ज्यानैसम्म जोखिममा पर्ने हुन्छ र तिनीहरू लगायत पीड़ामा परेका सम्पूर्ण पीड़ितहरूका लागि आवाज उठाउने संस्था हो।
1: लामो समय भयो नै यो संस्था स्थापना भएको?
2: धेरै लामो समय भयो। यो विशेषत महिलाहरूका संस्थाहरूबाट बनेको एउटा छाता संगठन हो, होइन? यसले महिलाहरूकै प्रतिनिधित्व गर्छ र समाजमा थुप्रै महिलामाथि हुने हिंसाका घटनाहरू छन्, होइन, र जो हामी अधिकारका क्षेत्रमा लागेका छौं, अरूको अधिकारको रक्षा गर्ने क्रममा आफ्नो अधिकार पनि त रक्षाको कुरा हुन्छ नि, होइन? एउटा पीड़ित महिला छ, उहाँलाई समस्या परिरहेको हुन्छ, होइन, उहाँलाई हेर्दाखेरि एक तहसम्म उहाँको परिवारबाट त्यो समस्या परिरहेको हुन्छ भने हामीलाई त्यो मात्रै नभएर समग्र समाजबाट पनि थुप्रैका त्यस्ता खाले समस्याहरू उठाउँदाखेरि समस्या पर्छन्। सुरुमा चाहिँ त्यसैको आधारमा गठन भएको र अहिले चाहिँ पछिल्लो चरणमा समग्र महिलाहरूका लागि काम गरिरहेछौं हामीले।
1: दुईटा कुरा, एउटा चाहिँ महिलाहरूको अधिकारका लागि लाग्ने महिलाहरूको अधिकारका लागि र उनीहरूलाई समस्या भयो भने उनीहरूका लागि आवाज उठाउनको लागि बनेको संस्था हो, एउटा कुरा। अर्को कुरा चाहिँ अन्य महिलाहरू पनि यदि त्यो समस्यामा परे भने ती महिलाहरूको लागि पनि काम गर्ने संस्था भयो। उपलब्धिहरू अहिलेसम्म केही भए, केही भएको पाउनुभयो?
2: उपलब्धि त धेरै नै भएको छ, होइन? जस्तो अहिले हामी सबैलाई थाहा छ यो घरेलु हिंसा सम्बन्धी ऐन बनेको छ 2066 सालमा। त्यो बेलामा सुरुमा चाहिँ हाम्रो कञ्चनपुरमा एकजना महिलालाई आफ्नै श्रीमानबाट हत्या भएको थियो। त्यही हत्यालाई नै एउटा आधार मानेर हामी धन्नै एक महिना जति काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनमा बस्यौं। त्यो आन्दोलनबाट अझै यसको अलिकति व्यापक रूपले अगाडि बढेको र अहिले पछिल्लो चरणमा पनि महिलाहरू पनि मान्छे हुन्, होइन, यिनीहरूलाई पनि मानव सरहको व्यवहार गर्नपर्छ भनेर पहिला चाहिँ धेरै घटनाहरू घट्थे र धेरै घटनाहरू घटे पनि बाहिर एक दुईटा घटना पनि आउँथेनन् नि, होइन? तर अहिले पछिल्लो चरणमा चाहिँ हाम्रा लागि पनि बोल्ने संघ संस्था छन्, हामी पनि आफ्नो लागि बोल्नपर्छ भनेर अहिले चाहिँ धेरै नै भनौँ न काम चाहिँ अगाडि बढ़िरहेको चाहिँ मैले महसुस गरेका छु।
1: यसरी समूह बनाएपछि अथवा यस्तो सञ्जालहरू भयो भने समस्या पर्दा अथवा केही हुँदा एकैचोटिमा एक ठाउँमा गोलबद्ध भएर त्यसको विषयमा कुरा उठाउन चाहिँ सजिलो हुन्छ होला?
2: एकदमै सजिलो हुन्छ। पहिला कस्तो थियो भने एक एक कुरा जस्तो अब फेडोले छुट्टै कुरा गर्ने, होइन, आवाज वाम लगायत नवज्योति केन्द्र हाम्रो नजिकैको कुरा गर्दा हामीहरू अलग अलगै आफ्नो संस्थामा कोही पीड़ित आयो भने त्यो अनुसार अगाडि बढ्ने थियो भने अहिले एउटा संस्थामा आयो भने पनि ल है यस्तो खाले समस्या आछ भनेर हामी सबैजना एकै ठाउँमा एउटा सञ्जालमा बाँधिएका छौं र त्यसरी सबैजना एकै ठाउँमा हुँदाखेरि एउटा एकतामा बल हुने भयो, होइन, त्यसरी चाहिँ काम भइरहेछ हामी अगाडि।
1: जस्तो पछिल्लो समय हेर्दाखेरि अब यहाँले अघि पनि जोडिसक्नुभयो कि घटनाहरू बाहिर आउने देखिने भएको छ भनेर, अब हुन त घटना पहिला पनि हुन्थ्यो होला तर सुनिन्थेन। अब आजभोलि दिन प्रतिदिन महिलामाथि हुने विभिन्न खाले हिंसाहरूको कुराहरू बाहिर आइरहेछन्, होइन, श्रीमानले सुतेकै ठाउँमा श्रीमतीको हत्या गरेका कुरा, अनि विभिन्न आरोपहरूमा लान्छना लगाएर घरबाट बाहिर निकाल्ने कुराहरू अन्य कुराहरू पनि छन्। अब त्यो हेर्दाखेरि सामाजिक रूपमा हेर्दा समाज कतातिर जाँदैछ भनेर पनि हेर्नुपर्ने होला होइन। एउटा महिलाको हिसाबले अधिकारका काममा काम गर्ने महिलाको हिसाबले हेर्दा कसरी हेर्नुहुन्छ यी घटनाहरूलाई?
2: अब कस्तो देखिन्छ भने पछिल्लो चरणमा पहिला चाहिँ श्रीमान श्रीमतीको विवाद हुन्थ्यो अथवा एक आपसमा झैझगडा भए पनि यति धेरै काटमारसम्मको स्थितिमा पुग्ने थिएन कि होइन। मन परेन भने बरु अब सम्बन्ध विच्छेद गर्ने अथवा सम्बन्ध विच्छेदै भन्दा पनि दोस्रो विवाह गर्ने होइन, पहिलो श्रीमतीलाई अपहेलना गर्ने वास्ता नगर्ने संख्या एकदमै बढी थियो भने अहिले पछिल्लो चरणमा हेर्दाखेरि त्यो संख्या पनि बढेकै देखिन्छ होइन। जस्तो अब सम्बन्ध विच्छेदको कुरा त एकदमै बढिरहेछ, त्यो एकातिर छ भने अर्कोतिर चाहिँ श्रीमती भन्ने बित्तिकै मन मिल्ने बेलासम्म श्रीमती माया प्रेम छोराछोरी भए सबै भयो, पछि चाहिँ उसँग अलिकति मन मिलेन भने टाउकै काटेर हिँड्ने खालको स्थितिको सिर्जना भएको छ होइन। यो चाहिँ एकदमै गम्भीर कुरा छ। भर्खरै 2082 साल लागेपछि मात्रै पनि झनै 4 घटना चाहिँ हामीले होइन श्रीमानबाट श्रीमती मारिएको हत्या गरिएको घटना चाहिँ देखेका छौँ र यसले हेर्दा हाम्रो समाज कतातिर जान्ला छ भन्ने खाले अवस्था देखिन्छ। र त्यसमा चाहिँ म के पनि भन्न चाहन्छु भने जस्तो श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुने बेलासम्म चाहिँ सँगै बसौँ होइन, यदि सकिँदैन भने अलग अलग बसौँ कि होइन। त्यो जबरजस्ती मारेर मरेर सँगै बस्न पर्ने अवस्था छ नि, त्यसलाई चाहिँ चिर्न पर्छ क्या अबका दिनमा होइन। त्यो चाहिँ कस्तो देखियो भने श्रीमती भनेको त मेरो सम्पत्ति हो, मैले चाहेको बेला जति बेला पनि प्रयोग गर्न पाउनुपर्छ भन्ने हिसाबले यदि मानेन भने उसलाई मारेर भए पनि मान्ने बनाउने जुन खाले प्रचलन छ यो चाहिँ एकदमै गलत छ होइन।
1: त्यसको लागि त सामाजिक सोचमा नै परिवर्तन आउनुपर्छ होला होइन। कतिपय
2: एकदमै सामाजिक सोचमा त परिवर्तन आउनै पर्यो होइन। मैले अघि नै पनि भने सकिन्छ मिलेर बसौँ, सकिँदैन भने अलग बसौँ, मान्छेको मानव अधिकारको रक्षा गरौँ, प्रत्येक मान्छे बाँच्न पाउने अधिकार छ नि त होइन। हामीले हिंसा हिंसा भनिरहेछौँ, महिलामाथि हिंसा गरिनु हुँदैन, पुरुषै भए पनि हिंसा गरिनु हुँदैन होइन, छोरा र छोरीमा विभेद गर्नु हुँदैन, एउटा सामाजिक भनौँ न हामी मान्छे सामाजिक संरचनामा हुर्किएका छौँ अनि सबैलाई बाँच्न पाउने अधिकारको रक्षा गर्ने प्रत्येक व्यक्तिको दायित्व हो कि होइन। मानेन भन्दैमा उसलाई भनौँ न हत्या नै गरिहाल्नु पर्ने, पछिल्लो चरणमा हेर्दाखेरि त्यो घटेर जाने क्रमभन्दा पनि झन्झन बढ्दै गइरहेको जस्तो छ होइन। यो चाहिँ एकदमै सोच्न पर्ने, सबै संघ संस्था राज्यले पनि अलिकति ध्यान दिनुपर्ने अवस्था चाहिँ देखिरहेको छु कि मैले।
1: अब सामाजिक रूपमा हेर्दाखेरि नि छोराको विवाह अथवा छोराको घर व्यवहार चलाउन अर्काको छोरी नल्याए सम्भावना छैन होइन, त्यो हाम्रो सामाजिक संस्कार हो, त्यो गर्नै पर्छ पर्छ। तर लिएर आएर आउँदा पनि अर्काको छोरीलाई परिवारले अन्तिम अवस्था पनि सम्म पनि स्वीकारेको जस्तो देखिँदैन होइन। राम्रो हुँदासम्म ठिक छ, आफूले भनेको अनुसार बुहारी अथवा त्यो घरको बुहारी चलिराख्यो भने ठिक छ, उसले अलिकति आफ्नो इच्छा गर्न खोज्यो, उसले आफ्नो जीवन जिउन खोज्यो भने त्यसलाई स्वीकारेको देखिँदैन कि। त्यो भएपछि छोरालाई त्यहाँ कुरा लगाएर हुन्छ अथवा त्यो घर व्यवहारलाई केही गरेर हुन्छ अथवा आफ्नो घर परिवारबाट सकिएन, छोरा बुहारीको राम्रो सम्बन्ध छ भने नि समाजका अन्य सदस्यलाई लगाएर हुन्छ कि। त्यो गरेको गर्दाखेरि पनि यो परिवारमा यस्ता खालका घटनाहरू घट्छन् कि?
2: एकदमै त्यो पनि हो। जस्तो अब कस्तो छ भने मन पर्ने बेलासम्म चाहिँ त्यो चाहिँ आफ्नो सम्पत्ति जस्तो भयो कि होइन, महिला एउटा सम्पत्ति जस्तो भयो, जब मन परेन जसरी तसरी हुन्छ, त्यसलाई चाहिँ कसरी परित्याग गर्न सकिन्छ होइन, कसरी त्यसलाई त्योबाट छुटकारा पाउन सकिन्छ र नयाँ अझै राम्रो जीवन जिउन सकिन्छ, त्योभन्दा अझै असल अझै राम्री होइन, त्यस्तो खोज्ने संख्या बढेको हो कि, एउटा कुरा त्यो भयो। अर्को कुरा जस्तो हामीले धेरै घटनाहरू देखेका छौँ, श्रीमानले श्रीमतीको हत्या गरेको, कतिपय हत्यामा संलग्न भएको होइन, त्यो हेर्दाखेरि सिङ्गो त्यो एउटा व्यक्तिले मात्रै गरिरह हुन्न कि, त्यो समाज अघि नै हजुरले भने जस्तै पुरै परिवार सकेसम्म परिवारैले साथ दिने होइन यो यस्तो छ उस्तो छ भन्ने त्यो त्यो शक्तिले पुगेन भने पनि समाज लगाएर भए पनि उसलाई चाहिँ सिद्धाउन पर्ने जस्तो खेलमा चाहिँ लागिरहेको देखिन्छ कि पहिला पहिला हामी सानसानै हुँदाखेरि फलान ठाउँमा मान्छे मर्यो अरे अथवा मारे अरे भन्दाखेरि त्यो गाउँ समाजै थर्कमान हुन्थ्यो कि होइन यस्तो घटना भयो अरे भन्ने तर अहिले त पछिल्लो चरणमा त दैनिक रूपमा हत्या हिंसाका घटनाहरू बढिरहेछन् र यसले हेर्दा यो हाम्रो समाज कतातिर जान लागेको हो होइन भन्ने खालको चाहिँ एकदम दर्दनाक कहाली लाग्दो अवस्था चाहिँ देखिया छ।
1: जस्तो अब समाजमा हेर्दाखेरि महिलाहरूको क्षमता अभिवृद्धिको कुरा र महिलाहरू स्वरोजगार हुने कुरा पहिलाको तुलनामा वात्त बढ्यो अहिले होइन पछिल्लो समय महिलाहरू पनि पुरुष जस्तै जस्तै सक्षम र कतिपय अवस्थामा श्रीमतीले पनि नकमाएसम्म परिवार चलाउन अब गाह्रो हुन्छ भन्ने बुझाइ भएका कारणले पनि पढे लेखेको कामकाजी महिलाहरू बुहारीका रूपमा खोज्ने चलन समाजमा बढ़िसकेका छ। त्यो त बढ्यो तर सब परिवारभित्रको त्यो सोचाइ त्यो व्यवहार होइन बुहारीले बेलुका अफिसबाट आएपछि पनि गर्नै पर्छ अथवा बिहान पनि ब्याउनै पर्छ यस्तो यस्तो खालको सोचाइ हामी सबैले मिलेर गरेपछि उसलाई पनि सजिलो हुन्छ भन्ने खालको सोचाइको विकास चाहिँ अझै हुन नसक्दा यस्तो खालका घटनाहरू समाजमा दिन प्रतिदिन देखिराखा त भए परिणाम आएपछि देखिएका नदेखेर भित्रभित्र जक्डेकाहरू त अझ कति छन् कति त्यसले फेरि परिणाम ल्याउन त बाँकी नै
2: सक्छ बाँकी छ।
1: हजुर
2: अब तपाईँले भने जस्तै कस्तो छ भने हिजो अधिकांश महिलाहरू घरभित्र चुलो चौकोमा मात्रै सीमित भएको अवस्था थियो होइन पछिल्लो चरणमा शिक्षाका कारणले गर्दा थुप्रै खाले रोजगारीहरूमा पनि महिलाहरूको संलग्नता बढेको छ र महिलाहरू जब कामकाजी भइसकेपछि अर्थसँग जोडिएपछि उनीहरूको पनि अलिकति शक्ति संरचनामा उनीहरूको अलिकति भनौँ न त्यो ब्रसस्व कायम भयो नि त होइन त्यो कारणले गर्दा हिजो चाहिँ सहज रूपले स्वीकार्ने कुरा आज चाहिँ महिलाहरूले स्वीकार्दैनन् किनभने मैले पनि त यो गरेका छु तिमीले गरेको कुरा यो हो भनेर उनीहरू प्रति प्रश्न गर्न थाल्छन् होइन त्यो कारणले गर्दा पनि महिला त महिला नै हो नि पोथी बासेको सुहाउँदैन हाम्रो समाजले अहिले पनि त्यही भनिरहेको हुन्छ छोराको स्थान र बुहारीको स्थान होइन त्यो आकाश पातालको फरक अहिले पनि राखिरहेछ होइन त्यो कारणले गर्दा थुप्रै खाले समस्याहरू जन्मिएका छन् र त्यो अरू समस्या त जस्तो अघि नै मैले भने सम्बन्ध विच्छेदको कुराहरू एउटा श्रीमती हुँदाहुँदै फेरि अलग्गै बस्ने होइन अरू बच्चाहरू बनाउने त्यो त अधिकांश रूपमा हामीले देखिरहेछौँ तपाईँ हामीले प्रत्यक्ष रूपमा देखिरहेछौँ त्यो त एउटा कुरा भयो र त्यो सँगसँगै जोडिएको सँगसँगै मिलेर काम गर्दाखेरि हिजो जुन पुरुषको एक प्रकारको बोलबाला चल्थ्यो नि घरमा होइन अब त्यसमा चाहिँ अलिकति कम भएको अवस्था चाहिँ छ महिलाहरू पनि अब त सँगसँगै एक रथका दुई पाङ्रा अहिले हुन लागिरहेछन् त्यति धेरै त अहिले पनि भएको छैन यो समाजले हिजोदेखिको एउटा पुरातनवादी सोच हानिकारक प्रथा परम्पराका कारणले गर्दा महिलाहरू अझै शिक्षित भएर पनि आफ्नो अधिकार प्राप्त गर्न त सकिरहेका छैनन् तर कोही कोहीले अधिकार लिने क्रममा चाहिँ यी घटनाहरू चाहिँ यसरी अगाडि बढ़िरहेको चाहिँ देखिन्छ।
1: यी विषयहरू हामीले छलफल गर्न सकेका छैनौ होइन तर धेरै परिवारभित्र जकडिएको यो समस्या छ यसले परिणाम चाहिँ पक्कै गलत ल्याउँछ भन्ने देखिन्छ कि
2: एकदम
1: होइन जस्तो अब अस्ति पनि हामीले एउटा घटना देख्यौँ आमा छोरीले नदीमा आम फालेको कुरा अब विषय कति सही हुन सक्छन् होइन मिडियामा आउने कुरा सबै सही हुन्छन् भन्ने छैन तर एउटा बच्चा हुँदाहुँदै श्रीमान विदेश छ अर्को बच्चा नहुने कारणले मान्छेले त्यसरी आत्मा आफू पनि मर्यो बच्चा पनि मार्यो भनिन्छ अब त्यो कतिसम्म त्यो कुरा छ हेर्नु न कुरा सुन्दा सामान्य लाग्छ तर त्यो त्यो विषय धेरै ठुलो त होइन नि त मर्नै पर्ने बच्चै मार्न पर्ने
2: अवस्था
1: तर यो पारिवारिक समस्या सामाजिक समस्याको रूपमा केही न केही नभएर त महिलाले त्यति ठुलो निर्णय लिएन त्यस्तो धेरै घटनाहरू चाहिँ अब घटना नभए पनि भित्रभित्र समस्याका रूपमा छन् होइन अब महिला हिंसाका घटना कुटपिट भए मान्छे मारे भन्ने भन्दा पनि यस्तो विषयहरू जो चाहिँ पछि यसले गलत परिणाम ल्याउन सक्छ भन्ने विषयहरूमा छलफल चलाइनुपर्ने उनीहरूको मनोबललाई उच्च राख्नुपर्ने खालको कुराहरूमा चाहिँ काम गर्नुपर्छ कि भन्ने पनि देखिन्छ कि
2: यसमा चाहिँ मलाई कस्तो लाग्छ भने अब पछिल्लो चरणमा चाहिँ हिजो हामीले तालिम भन्थ्यौँ होइन सशक्तिकरण महिला सशक्तिकरणको कुरालाई चाहिँ एकदम बढी जोड दिउँ कि होइन महिला सशक्त हुनुपर्छ तपाईँहरू घरभित्र मात्रै होइन बाहिर निस्किनु पर्छ भन्दाखेरि महिलाहरू मात्रै बाहिर निस्किएको अवस्था देखियो क्या। पुरुषहरू हिजो जुन स्थानमा हुनुहुन्थ्यो उहाँहरूको स्थान त्यही रहिरह्यो, तर महिलाहरू चाहिँ कतिपय जस्तो सभा सेमिनारहरू हरेक ठाउँमा महिला सहभागिता अत्याधिक देखिन्छ, तर नेतृत्व तहमा प्रतिनिधि मूलक कतै देखिए पनि एक दुईजना बाहेक त्यस्तो चाहिँ देखिँदैन। र अब पछिल्लो चरणमा महिलाहरूलाई मात्रै ल्याएर त्यस्तो खाले क्षमता अभिवृद्धि तालिम दिएर चाहिँ केही हुँदैन जस्तो लाग्छ मलाई। हामी अस्ति दुई तीनवटा पालिकामा पनि गएका थियौं, अब चाहिँ महिला पुरुषसम्म विकासको कुरा गर्नुपर्छ होइन। घरभित्रको कुरा गर्दा श्रीमान श्रीमतीको मात्रै कुरा होइन, घरभित्रको कुरा गर्दा सासू बुहारीको कुरा मात्रै होइन, होइन त्यहाँ परिवारभित्र रहेका व्यक्तिहरूलाई पनि सम विकास गराउन जरूरी छ। र पहिलो चरणमा चाहिँ महिला पुरुषसम्म विकास तालिम दिनुपर्छ। जुन तालिम भन्दाखेरि के हुन्छ भने अहिले अब स्थानीय पालिकाहरूले तालिम तालिम भन्छन्, खासै यसले केही गर्दैन भन्ने चाहिँ विभिन्न खाले मान्छेको दिमाग होइन मान्छेको एउटा सोचाइमा परिवर्तन गर्ने खाले के त्यस्तो खाले मनोविमर्शका कुराहरू होइन, आफैले आफैलाई मैले कति काम गरिरहेछु, मेरो के कति कमजोरी छ, मैले मलाई मात्रै परिवर्तन गर्न सक्छु के होइन। र परिवारमा पनि श्रीमान श्रीमतीको विवाद भयो त्यहाँ श्रीमान श्रीमतीकै 50-50% गल्ती हुन्छ, 50-50% भन्ने छ कि एउटा मान्छेको जीवन जिउने जुन एउटा सूत्रको कुरा गरिन्छ त्यो गर्दा। र अर्को के छ भने मैले मलाई मात्रै परिवर्तन गर्न सक्छु, त्यसमा अरूलाई कसैलाई पनि परिवर्तन गर्न सक्दैन, म त्यो 50-100 पुग्नुपर्छ होइन, मैले अरूको गल्ती भन्दा पनि मेरो गल्ती सच्चाउँदै म अगाडि बढ्नुपर्छ भन्ने हो। र अन्तमा म 100 पुग्दा पनि अर्को मान्छे परिवर्तन भएन भने त्यसलाई इग्नोरै गर्न सक्छौँ हामीले, त्यसलाई उपेक्षा नै गर्नुपर्छ भन्ने हिसाबले जबसम्म लागिँदैन, त्यो महिला होस् त्यो पुरुष होस् त्यसलाई बिचैमा छोडेर हिँड्ने हो कि। यहाँ त के भइदियो भने बिहा भइसक्यो, मरे पनि म त्यही घरमा मर्नुपर्छ, मेरो बुवा आमाको लाज हुन्छ, समाजले कस्तो रहेछे होइन, एउटा घर गरेर खान सकिन, आखिर महिलालाई त त्यो खाले कुरा लगाइरहेछ नि त समाजले। अनि तिनी कुराहरूबाट अलिकति माथि उठ्ने खालको कुरामा चाहिँ अब सोच पुर्याउनु पर्छ।
3: अब एकातिर छोरीलाई त्यो सिकाइएछ, तर छोरा अथवा श्रीमानहरूले हेर्दाखेरि कहिले पनि श्रीमती चाहिँ मेरो हो होइन, यसको जिम्मेवारी चाहिँ मैले वहन गर्नुपर्छ, यसलाई दुखाउनु सुखाउनु पारिवारिक समस्यामा कसैले जक्डिन्छ भने त्यो चाहिँ मेरो समस्या हो, यसको विरुद्धमा चाहिँ म बोल्नुपर्छ भनेर त्यो समाजले सिकाएको देखिँदैन कि। त्यस कारणले त होला त श्रीमती मर्ने बित्तिकै उपरतिको त्यत्रो वर्षको साथ सहयोग होइन उसँग बिताएका समयहरूलाई बिर्सेर तुरन्त मान्छेले त्यसको सट्टामा अर्को खोज्छ, भनेपछि उसले त कहिले पनि उसलाई आफ्नो भित्रको मान्छे मानेन नि त, स्वार्थमा हेर्यो, मेरो बिहान बेलुका पकाउने, मलाई समयमा लुगा लगाइदिने होइन, मेरो घर सफा गर्ने, मेरो बाबामा
2: हेर्ने,
3: त्यो खालको रूपमा हेर्यो कि श्रीमतीलाई, त्यहीले गर्दा यस्तो समस्याहरू हुन्छन् कि। किनकि घरमा ए फलानु आयो तैँले यो गरिनस् भन्ने बित्तिकै उसलाई पनि धौ भयो होला, यसको पनि छैन, त्यही भएर त उसको ऊ नहुने बित्तिकै त्यति छिटो अर्को मान्छे खोज्छ नि त। त्यो भएर मलाई चाहिँ यसो हेर्दाखेरि कहिले पनि पुरुषले श्रीमतीलाई चाहिँ यो मेरो सहयात्राको एउटा पार्ट हो भनेर सोचेन कि, त्यही भएर यस्ता समस्याहरू आइरहन्छन् कि जस्तो लाग्छ कि।
2: त्यो त त्यही नै हो, जस्तो कतिपय घरमा हामीले हेर्यौं भने कतिपय महिलाहरू एकदमै भनौँ न खुसी साथ आफ्नो कार्यस्थलमा जाने, घरमा पनि श्रीमान छोराछोरी सबैसँग राम्रो सम्बन्ध देखिन्छ, त्यहाँ श्रीमानको सपोर्ट भएरै त्यहाँसम्म पुगेको अवस्था हो कि होइन। सबै पुरुषहरूले गलतै गरिरहेछन् हामीले भन्दैनौं, तर अधिकांशमा त्यो देखिन्छ कि। त्यो कारणले गर्दा महिला त अघि नै हजुरले भने जस्तै एउटा सहयोगीको भूमिकामा थियो, त्यो सहयोगी गयो, अब उसलाई नयाँ सहयोगी तुरुन्तै चाहियो, किनभने उसले एक्लै कस्तो छ भने हाम्रो समाजमा श्रीमती बित्यो, अब उसलाई कसले खाना पकाएर खान्देला,
3: उसको लागि त चाहियो नि त, उसले घर व्यवहार कसरी
2: चलाउँछ, कठै कसरी चलाउला, तर त्यही ठाउँमा मैला भयो भने उसको लागि त्यो सोचिँदैन होइन, उसलाई पनि त गाह्रो हुन्छ होला, त्यो बच्चा छ, उसको एक प्रकारको उमेर छ होइन, उसले पनि केही गर्न सक्छ, त्यस्तो छैन तिमी त बस्नै पर्छ, लाज हुन्छ, या यस्तो खाले जुन सामाजिक बार छ नि त्यो बारको नाममा महिलाहरू प्रत्येक दिन प्रताडित हुँदै मर्नु परेको अवस्था छ कि होइन। अनि जतिवटा घटना घट्या छन् तपाईहरुले कसरी लिइरहनु भएको छ अब त्यो सामाजिक सञ्जालमा आउँदाखेरि त्यसलाई त काट्नै पर्ने थियो मार्नै लागि त्यो सोचिदैन हैन उलाई पनि त गाह्रो हुन्छ होला त्यो बच्चा छ उसको एक प्रकारको उमेर छ हैन उले पनि केही गर्न सक्छ त्यस्तो छैन तिमी त बस्नै पर्छ लाज हुन्छ

0: मान्छेको ज्यान गएको छ त्यो बेलामा कुनै संवेदनशीलता छैन मान्छेलाई, होइन, कुनै प्रकारको सहानुभूति छैन, त्यो गलत मारेपछि त सकियो त, संसारै भ्याइयो त, त्यो बेलामा यो गलत छ, त्यसलाई मार्नुभन्दा सम्बन्ध विच्छेद गर्ने बाटो छ। त्यही श्रीमतीको गल्ती थियो भने त कानून पनि त महिलालाई पनि त कानून त लाग्छ होला त, होइन, त्यतातिर नगएर एकैचोटि उसको जन्मसिद्ध जिउने अधिकारै हनन गरेर अन्त्य गरिदिएर अगाडि बढेको कुरामा पनि अझै एकदम राम्रो भयो भनेर एकदमै बुझेका पढे लेखेका मान्छेहरूले शुद्ध त्यस्तो खाले कमेन्ट गरेको हामीले देखिरहेछौं के। त्यो कारणले गर्दा यो हाम्रो समाज अहिले पनि कतातिर जाँदैछ, इगोको रूपमा महिला र पुरुषको धार भन्दा पनि एउटा मान्छे मानवीयताको कुराले सोच्न पर्यो र महिला पुरुष बिना संसार चल्दैन भन्ने कुरा त्यो महिलाले पनि बुझ्न पर्यो, पुरुषले पनि बुझ्नु पर्यो। प्रकृतिको कुरा गर्दा प्रकृतिसँग जोडिएको महिला र पुरुष होइन, बाबु भएन भने पनि आमा हुँदैन, आमा भएन भने पनि बाबु हुँदैन। त्यो भएर कसैले पनि घमण्ड नगरेर हामी अगाडि बढ्यौं भने मलाई लाग्छ
1: बल्ल समाज
0: समाज एउटा सुरक्षित सभ्य समाज बन्न सक्छ। नत्र त यस्तै हो, महिला मारिने दिन भनौँ न
1: अब पछिल्लो समय अलिअलि महिलाहरूको पनि विषयमा पनि कुरा उठ्न थालेको छ, होइन, कतिपय अवस्थामा पुरूषहरूले महिलाका लागि गरेका कुराहरूको दुरूपयोग गरियो भन्ने कुरा पनि उठ्छ, जस्तो विशेष गरेर वैदेशिक रोजगारीमा बसेका महिलाहरू गएका पुरूषहरूका श्रीमतीहरूले चाहिँ आर्थिक इनामिना गर्ने, होइन, आफ्नो जिम्मेवारी बाल बच्चाहरूको रेखदेख नगरेका अन्य धेरै गुनासाहरू पनि आउँछन्, होइन। अब यसको व्यवस्थापन पनि कहीँ कतै कसैले परिवारले समाजले देखेपछि सम्झाउने बुझाउने त्यसलाई व्यवस्थापन गर्ने कुरामा पनि लाग्नुपर्छ होला
0: एकदमै। यसमा कस्तो छ भने सबैभन्दा पहिला त हाम्रो सरकारले यो कुरामा ध्यान दिनुपर्छ। जब हाम्रो देशमा रोजगारीका सिर्जनाहरू भएनन्, होइन, उद्योग कल कारखानाहरू खुलेनन्, मान्छे एक टालो र एक पेटको लागि भए पनि वैदेशिक रोजगार अर्काको ठाउँमा जानै पर्छ। जब त्यो घरमा महिला हुन्छ, हिजोसम्म पुरुषले नै सम्पूर्ण जिम्मेवारी ल्याए हुन्छ, त्यो पैसाको राखन दर बाहिरबाट ल्याउनेदेखि लिएर सबै कुरा गरिरह हुन्छ, खाना पकाउने, घरभित्र जुन पैसा नआउने काम मात्रै महिलाले गरिरह हुन्छ। जब पुरुष बाहिर गएपछि महिला पनि बाहिर निस्कने अवसर प्राप्त हुन्छ, अनि त्यहाँ सँगसँगै यसको श्रीमान गर छैन, अब उसलाई चाहिँ दुरूपयोग, उसको चाहिँ पछि लाग्ने मान्छेहरूको जमात पनि बढ्छ। अनि त्यही हो,
2: मान्छेको एउटा प्रकृतिको कुरा, महिला पुरुषप्रति आकर्षित हुने, पुरुष महिलाप्रति आकर्षित हुने, होइन, लामो समयसम्म श्रीमान श्रीमती टाढा हुँदाको पीड़ा, अब यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा नबुझिकन मान्छेले त्यसरी चाहिँ घटनाहरू भएका छन्, तिनी घटनाहरू चाहिँ गलत छन्।
1: त्यसमा एउटा परिवारको मात्र जिम्मा नभएर आफन्त छिमेकी जसले देखाएको छ उसले सम्झाएर त्यसलाई व्यवस्थापन गर्ने कुरामा हामी सबै लाग्यौं भने त
2: सबै लाग्नुपर्छ त्यसमा, होइन, अब गल्ती मान्छेबाट हुन्छ, तर एउटा सानो कतै न्यू पायो भने पनि ए आज त त्यो फलानोसँग हिँडेको थियो भन्दै भन्दै भन्दै तिललाई पहाड गराउँदै बाध्य गराउने खालको कुरा पनि छ भने, अर्कोतिर हामी महिला अधिकार कर्मी भएर सबै महिलाहरू ठिक छन्, महिलाहरूले गरेका हरेक कुराहरू ठिक छन् हामी भन्दैनौ, किनभने पुरुषले पनि अधिकार प्राप्त गर्नुपर्छ, होइन, कतिपय ठाउँमा पुरुषहरू पनि पीड़ामा हुनुहुन्छ भनेर हामी कहाँ पनि थुप्रै खाले कुराहरू आउँछन्, तर तथ्याङ्कीय रूपले हेर्दा महिलाहरूको तुलनामा पुरुषहरू एकदमै थोरै मात्रामा हुनुहुन्छ, त्यो पनि दुःखको कुरा हो। हामी त 100% महिला र पुरुष सुरक्षित रहन् भन्न चाहन्छौ, होइन, त्यो कारणले गर्दा यो महिला यो पुरुष भन्दा पनि हाम्रो देशको हिजोदेखिको बनेका कानूनहरूदेखि लिएर जुन हानिकारक प्रथा परम्पराका कारणले गर्दा महिलालाई हेर्ने दृष्टिकोण, मैले केही समय अगाडि मात्रै एउटा तथ्याङ्क हेर्ने अवसर पाएको थिएँ, त्यसमा चाहिँ महिलाहरू 97% महिलाहरू पीड़ामा छन् भने अहिले चाहिँ 100 नै थिए पहिला, अहिले त्यो अलिकति घटेर 3% जति पुरूषहरू पनि पीड़ामा चाहिँ यो लैंगिक हिंसाका कारणले, महिला पुरूषको सम्बन्धका कारणले गर्दा पीड़ामा छन् भन्ने खाले तथ्याङ्क आएछ। तर पुरुषको एउटा मात्र कुरा आएन, होइन यो नै यस्तै हो उस्तै हो भनेर त्यसलाई चाहिँ एकदमै त्यस्तो गर्ने हाम्रो समाज छ। त्यो पुरुषले पनि त्यो अन्याय त पाउनु भएन, न्याय नै पाउन पर्यो। तर अहिले पनि महिलाहरूको अवस्था एकदम दर्दनाक छ, त्यो भएर महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी लगायत हरेक कुरामा एउटा शिक्षित महिला छ, ऊ रोजगारीमा पनि लागेको छ भने हिजो

0: सानैदेखि पढेर दुःख गरेर एउटा रोजगारीमा लागेपछि उसले आफ्नो जीवनलाई कसरी परिवर्तन गर्ने भनेर लागिरहेको हुन्छ, त्यो सिकिरहेको हुन्छ भने एउटा घरभित्र बसिरहेको एउटा नजिकै वडा कार्यालयसम्म पनि नपुगेको महिला सदरमुकाम पुग्दाखेरि उसले गर्ने व्यवहारदेखि लिएर
1: केही फरक हुने भयो
0: त्यो फरक देख्ने बित्तिकै मान्छेले उसलाई चरित्रसँग जोडेर उसलाई बाध्य बनाइएको अवस्था छ। धेरै ठाउँमा हामीले त्यस्तो पनि देखाएको छौं, होइन? त्यही भएर यिनी सबै कुरा गलत छन् र समाज बनाउनका लागि एउटा परिवार राम्रो बन्यो भने त्यो समुदाय राम्रो बन्छ, टोल राम्रो बन्छ, अनि समाज अनि राष्ट्र
1: सबैको जिम्मेवारी बराबर
0: जिम्मेवारी चाहिँ एकदमै छ। यसमा चाहिँ हामी सबै लाग्न पर्छ भन्ने चाहिँ
1: धन्यवाद। उहाँ हुनुहुन्थ्यो महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष मन्जुबेका। सञ्जालको उद्देश्य र सञ्जालले अहिलेसम्म गरिरहेको कामका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधा आकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौं। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।
2: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
3: लोक सेवा आयोगका किताबहरू
2: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
4: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर विजयनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 0385211137।
5: खुसीको खबर,
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
5: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
7: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
5: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क। तिगो, दरिलो र विश्वासिलो।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपंक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
4: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
3: सम्पर्क स्मार्ट कृषि तथा पशुपंक्षी फर्म नवबुद्ध 5 काभ्रे पलाञ्चोक, मोबाइल नम्बर 98-411-093-09, 98-411-093-09।

माल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा एसईमा कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण, 36 जनाले सामुदायिक विद्यालयबाट 4 जीपीए ल्याए। प्राकृतिक विपद सम्बन्धी निर्माण बजेट निर्माण गराउनु पर्ने कर्णालीका सांसदको माग, आवश्यकताका आधारमा बजेट विनियोजन गरिने मुख्यमन्त्रीको प्रतिबद्धता, र आईसीसी विश्वकप क्रिकेट लीग 2 मा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। यस वर्षको माध्यमिक शिक्षा परीक्षामा सुर्खेतका 18 जना विद्यार्थीले 4 जीपीए ल्याएका छन्। 16 जना संस्थागत र 2 जना सामुदायिक विद्यालयका 4 जीपीए ल्याएका विद्यार्थी हुन्। सामुदायिकतर्फ वीरेन्द्रनगर 1 मा रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोरेखालीका कुशल उपाध्याय र वीरेन्द्रनगर 4 को भैरव साम माध्यमिक विद्यालयका पुष्पाञ्जली गौतमले 4 जीपीए ल्याउन सफल हुनु भएको छ। उपाध्याय कक्षा 3 देखि र गौतम कक्षा 8 देखि नै सामुदायिक विद्यालयमा अध्ययन गर्दै आउनु भएको थियो। विद्यार्थी शिक्षक र अभिभावकको निरन्तर मेहनतसँग त्रासमुक्त मनस्थितिबाट परीक्षामा सहभागी हुँदा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यार्थी कुशल उपाध्यायले बताउनुभयो। यस वर्ष सुर्खेतबाट 7,188 जना नियमित र 2,591 जना ग्रेड डुबी सहित कुल 9,779 जना विद्यार्थी यसैमा सहभागी भएका थिए। सुर्खेतमा यस वर्ष विगत वर्षभन्दा नतिजा राम्रो आएको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत नारायण पौडेलले बताउनु भयो। यस्तै यसैमा कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण भएका हुन्। परीक्षामा सहभागी मध्ये 13,241 विद्यार्थी नन ग्रेजुएट, अधिकांश अंग्रेजी गणित र विज्ञान विषयमा कमजोर देखिएको छ। माध्यमिक शिक्षा परीक्षा एसएमा अनुत्तीर्ण भएका विद्यार्थीलाई भने आउँदो असार 1 गतेदेखि ग्रेड डिग्री परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। कर्णाली प्रदेश सभाका सदस्यहरूले आगामी आर्थिक वर्ष 2083-84 प्राकृतिक विपद र समय सापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशनको बैठकको आकस्मिक समयमा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले प्राकृतिक विपदमा खोज तथा उद्धार र राहतका लागि आवश्यक बजेट विनियोजन हुनुपर्नेमा जोड़ दिनुभयो। यस्तै प्रदेश सभा सदस्य भीमप्रकाश शर्माले सम्भावित प्राकृतिक विपदलाई ध्यानमा राखेर आगामी वर्षको बजेट निर्माण गर्न सरकारलाई अनुरोध गर्नुभएको छ। केही दिन अघि आएको असिना पानीले कारण सल्यानको बागचर नगरपालिकाका किसानले अन्नबाली नष्ट भएको भन्दै उहाँले क्षतिको यकिन विवरण तथ्याङ्क संकलन गरी पीड़ित किसानलाई उचित क्षतिपूर्ति दिनुपर्ने आग्रह गर्नुभएको छ। यस्तै कृषि खानेपानी तथा लगायतका भौतिक पूर्वाधारमा समय क्षति पुगेको भन्दै सदस्यले बैठकमा प्रदेशसभा सदस्य मंगल बहादुर शाहीले आगामी आर्थिक वर्षका लागि प्राथमिकता र आवश्यकतामा केन्द्रबाट बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कर्णालीले आगामी आर्थिक वर्षको बजेट तर्जुमामा सुधार गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गरिने पनि बताउनु भएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि कीर्तिपुरको त्रिवेणी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। यस्तै इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा आउट भएको थियो। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 रोयल च्यालेन्जर बेंगलुरू र कोलकाता नाइट राइडर्स खेल्दैछन्। हवस् त बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत विदा हुन्छु। नमस्कार।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डासँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्प्लान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97-670-56-813 र 97-670-56-814
2: सबैको मान सुने
3: रेडियो भेरी एफएम
4: % छ भने त्यो सर भयो अब त्यो भन्दा एभरेज भन्दा 10% भन्दा नि कम भएको छ भने ड्राइभर 10% भन्दा बढी भएको छ भने स्ट्रङ मनसुन विक मनसुन भयो नर्मल मनसुन भयो नर्मल चाहिँ विदिन 10% नर्मल भयो 10% भन्दा बढी भयो भने स्ट्रङ मनसुन भयो त्योभन्दा कम भयो भने विक मनसुन भयो त्यो चाहिँ मन्थलीको हिसाबले अब यसमा अर्को विचार गर्नु पर्ने चाहिँ के छ भने जस्तै यसपालि मनसुन चाहिँ विक हुन्छ भन्ने अहिलेको फोरकास्ट भयो अब मनसुन विक भने मतलब अब त्यो सिजनभरि मनसुनको अवधि 4 महिनाभरि जति पानी पर्नेछ त्यो चाहिँ पहिलाको भन्दा कम पानी पर्छ भन्ने भयो कम पानी पर्ने भन्दा साथ अब सुक्खै हुन्छ भन्ने चाहिँ होइन त्यसले ओभरअल चाहिँ ड्राइनेस नै हुनसक्छ बढी ड्राई चाहिँ हुनसक्छ त्यो सुक्खापट्टिको सम्भावना चाहिँ कम छ र सुक्खा नहुन पनि सक्छ अब जस्तो महिनामा 2000 मिलिमिटर पानी पर्थ्यो नेपालमा भनौँ होइन अब 1500 मिलिमिटर पानी पर्यो भने अब त्यो 1500 मिलिमिटर 5 दिनमै पर्यो अरू दिन ड्राई भयो भने तपाईँको बाढी पनि भयो सुक्खा पनि भयो दुइटै भयो त्यहाँ अब त्यो 1500 मिलिमिटर चाहिँ अब दिनको 50 मिलिमिटरको दरले सधैँभरि पर्यो भने त्यो ड्राई पनि भयो अनि सुक्खा पनि भयो एकदम राम्रो भयो त्यो होइन कसरी पानी पर्छ भने चाहिँ त्यो चाहिँ फेरि सर्ट ड्युरेसन फोरकास्टमा जाने भयो त्यो त्यस कारण ठ्याक्कै यही हुन्छ भनेर भन्न सक्दैन तर ओभरअल चाहिँ पानी कम पर्छ भन्ने हो
5: हामी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं अब चाहिँ नेपालमा मनसुनको महत्वको बारेमा कुराकानी गरौं नेपालको कृषि पिउने पानी जल विद्युत यिनीहरूको लागि चाहिँ मनसुन चाहिँ महत्वपूर्ण छ अथवा त्यस बेला परेको पानी महत्वपूर्ण छ भनिन्छ जनजीवन र अर्थतन्त्रसँग यसको अलिकति सम्बन्ध बताइदिनुहोस् न कस्तो सम्बन्ध छ नेपालको हिसाबमा भन्दाखेरि चाहिँ
4: मनसुनको त अब धेरै नै महत्व छ मनसुन यहाँ नआउने थियो भनेदेखि त अब एक किसिमले 4 महिनामा पानी परे पनि त्यसको असर एक किसिमले सालभरिलाई नै हुन्छ जस्तो मनसुन विक भयो पानी कम पर्यो भनेदेखि अब हामीहरूको जुन अहिले खोला नालामा विन्टरको बेला पानी देख्छौं त्यो पनि मनसुनकै पानी हो बेसिकली त्यो मनसुनकै पानी जमिन मुनि छिरेर अब कुनै चाहिँ चाँडै निस्किन्छ कुनै ढिलो निस्किन्छ र सालभरि निस्किने त्यही हो किनभने मनसुन बाहेक अरू बेला पर्ने पानी त 20% भन्दा पनि कम हुन्छ 80% पानी त त्यही हो त्यो सालभरि नै बाँडिएको हुन्छ अब त्यो सालभरि बाँडिएको भावनाले त्यसले सालैभरिकोलाई असर पार्ने भयो अब जस्तो तराईतिर ह्यान्डपम्प हुन्छ अब त्यो मनसुनमा पानी परेन भने त्यो ह्यान्डपम्प पछि सुक्न पनि सक्छ अब मनसुनमा धेरै पानी परेको छ भने पछि फागुन चैतमा पनि त्यहाँ पानी आइरहेको हुनसक्छ त्यो कहिलेको पानी भन्दा मनसुनकै पानी हुन्छ प्रायः किन अरू बेलाको पानी त धेरै हुँदैन अब त्यो हिसाबले सालभरिलाई नै असर पार्ने भयो अब त्यो असर पार्दाखेरि अब पानीले असर नपार्ने त केही पनि हुँदैन अब खाने पानीदेखि लिएर अब कति ठाउँमा एक किसिमले कृषिमा त अब मनसुनकै भर छ नेपालको सिँचाइ बाँध क्षेत्र त धेरै कम छ पानीकै कारणले मात्रै पानी पर्यो भने अन्न बाली भयो पानी परेन भने भएन भन्ने क्षेत्र नै धेरै छ जहाँ सिँचाइ भएको छ त्यहाँ चाहिँ असर कम होला र जहाँ सिँचाइको सुविधा छैन त्यहाँ त कृषिलाई व्यापक असर पर्ने भयो सुक्खा भयो भने कम उब्जनी हुने अब धेरै बाढी आयो भने पनि कम धेरै बाढीले पनि कम उब्जनी अथवा धेरै पानी पर्यो भने पनि कम उब्जनी हुने अथवा यो पहिरो बाढी पहिरोले बगाएर लैजाने खेतहरू बगाएर लाने अन्नहरू बगाउने अब सबै हुन्छ प्लस अरू अरू चिजहरू पनि अब कुछ किसिमले आएको छ जस्तो असिना धेरै आयो हुरी बतास आयो त्यस्तै त्यस्तैले पनि फरक पार्छ होइन त्यो हिसाबले एक किसिमले कृषिमा त वेदर पनि क्लाइमेटको पनि दुइटैको रोल छ हामीहरूको चाहिँ के छ भने जस्तो समरमा अझ हामीहरू चाहिँ फर्चुनेट एरियामा छौँ जसले गर्दा समरमा चाहिँ पानी पर्ने विन्टरमा चाहिँ पानी नपर्ने अथवा पछि चाहिँ पानी नपर्ने छ धेरै कृषिको उत्पादन हुने पनि राम्रो टेम्परेचर समरको टेम्परेचरमा धेरै कृषि उत्पादन हुने भयो टेम्परेचर हामीलाई फेभरेबल छ पानी पनि त्यही सिजनमा पर्छ त्यो हिसाबले हामीहरूको चाहिँ लक्कीली अब हामीहरूको विन्टरमा चाहिँ टन्न पानी पर्ने, समरमा पानी नपर्ने भए उब्जनी त्यसै कम हुन्थ्यो। त्यसमा बिरुवा भन्ना साथ वेदर र क्लाइमेटमा ज्यादै नै भर पर्छ, किनभने बिरुवाको त अब एक किसिमले पुरा तपाईँले प्लान्ट हेर्नु हो भने अब त्यसको जरा हुन्छ अनि माथि हुन्छ, एउटा त प्लान्टको 80-90% एटमोस्फियरमै हुन्छ, त्यस कारण एटमोस्फियरको टेम्परेचर, ह्युमिडिटी, प्रेसिपिटेसन यिनीहरू सबैमा भर पर्ने भयो। अनि तल जुन अलिकति भाग हुन्छ, जरा हुन्छ, अब त्यसमा चाहिँ दुई चिज इम्पोर्टेन्ट भयो, एउटा त माटोमा हुने मिनरलहरू बिरुवाले जुन लिन्छ एउटा त्यो इम्पोर्टेन्ट भयो भने अर्को चाहिँ फेरि पानी नै हो, त्यो जराले पनि त्यो पानीलाई, जमिन मुनिको पानीलाई माथि पातसम्म पुर्याउँछ। अब पानी नपरे बेला पनि रुख त हरियै देखिन्छ नि, त्यो हरियो देखेको कारण चाहिँ के भने उसले पानी तलबाट लिइरहेछ, भनेपछि पानी त उसलाई सधैँभरि सालभरि नै चाहियो, त्यो हिसाबले कृषिमा फरक पार्ने भयो। अब यो चाहिँ कृषिको भयो, जल विद्युत त अब तपाईँको पानीको थपा थपाको पैसा हुन्छ होइन, अब जति त पावर जेनेरेसन गर्न सक्यो उति बढी पैसा आउने भयो, इकोनोमीलाई पनि डाइरेक्ट असर पार्ने भयो। जल विद्युतको त इकोनोमिकल्ली पनि अथवा तपाईँलाई इनर्जीको हिसाबले पनि दुइटै फाइदा भयो। अब त्यो किसिमले अब अब खाने पानी नभएको त मान्छे त्यहाँ बस्न सक्दैन, कुनै ठाउँमा पानी नपरेर अब क्लाइमेट चेन्ज भएर अथवा विभिन्न कारणले पानी उनीहरूको त्यो पानीको स्रोतहरू सुक्यो भने मान्छे त्यहाँबाट माइग्रेट गर्ने बाहेक अरू उपाय हुँदैन, त्यो हिसाबले खाने पानीलाई पनि एकदमै इम्पोर्टेन्ट भयो। त्यसर्थ पानीको फेरि पानी चाहिँ के छ भने तपाईँको हाइड्रोलोजिकल साइकल भन्छ, पानीलाई चाहिँ पानी पर्छ अनि त्यसको डिस्ट्रिब्युसन हुन्छ, त्यो चाहिँ त्यो साइकल चाहिँ कन्टिन्यू हुनुपर्छ, त्यो साइकललाई असर पार्न साथ त्यो साइकललाई भर पर्ने सबै चिजमा असर हुन्छ। त्यो
5: नेपालको भौगोलिक स्वरूपलाई हेर्दाखेरि चाहिँ पहाड, तराई, हिमाल जुन भौगोलिक स्वरूप छ यसमा चाहिँ मनसुनको महत्व फरक फरक छ कि अथवा सबै ठाउँमा समान रूपमा मनसुनको महत्व रहन्छ?
4: सबै ठाउँमा नै मनसुनको महत्व रहन्छ, जस्तो पानी त सबै ठाउँमा नै चाहियो। अब त्यसमा फेरि जुन किसिमको पानीको प्याटर्न छ हामीहरूको पपुलेसन डिस्ट्रिब्युसन पनि त्यही अनुसारकै हुन्छ, जहाँ पानी पर्छ जहाँ राम्रो एग्रिकल्चर हुन्छ जहाँ पानीको सप्लाई छ, जस्तो अब मान्छेहरूको बस्तीकै हिसाबले हेऱ्यो भने पनि मान्छेहरू कहाँ धेरै हुन्छ त भने तराईमा, नेपालको आधी जस्तो पपुलेसन तराईमा छ, किनभने तराईमा पानी पर्ने पनि राम्रो छ, ग्राउन्ड वाटर पनि त्यो पनि जुन मनसुनको पानी हुन्छ त्यो ग्राउन्डमा भित्र बसेको त्यो पनि एभाइलेबल छ, फर्टाइल ल्यान्ड छ, त्यही हिसाबले पपुलेसन पनि धेरै छ। अनि अर्को पपुलेसन धेरै कहाँ हुन्छ भनेपछि नदीको किनारमा, किनभने नदीमा पानी छ, अब त्यो पानीको स्रोत भएरै त्यहाँ पपुलेसन हुने हो। पानीको स्रोत हुन साथ एउटा खाने पानी पायो, कृषि गर्नलाई कृषि गर्न पायो, इभन अब उद्योगदेखि लिएर उद्योग धन्दा जे गर्नलाई पानी त चाहिहाल्यो। अब त्यो पानीको फेरि पानी नै मात्रै होइन, हिउँ मात्रै पर्यो भने पनि, अब जस्तो पहाडतिर हिउँ पर्यो भने अब हामीले हेर्दाखेरि चाहिँ हिउँ पर्यो भने एकदम एक्सट्रिम ड्रा के अरे चिसोको सिचुएसन भयो, मान्छे कसरी बस्नु होला भन्ने हुन्छ, तर उनीहरू रमाइरहेको हुन्छ हिउँ परे बेला, किनभने त्यसले गर्दाखेरि कृषि उनीहरू कृषि राम्रो हुन्छ, अलिकति जाडो अलिकति बढ्यो भने पनि, तर जाडो भन्दा पनि उनीहरूको चिन्ता कृषि हुन्छ, त्यो खानेकुरा त मोर इम्पोर्टेन्ट भयो होइन। त्यो हिसाबले हिमालतिर पनि त्यतिकै इम्पोर्टेन्ट हुन्छ। त्यसमा अब मनसुन भन्नाले हामीले समर मनसुनको मात्रै कुरा गरेका हुन्छौँ प्रायः होइन, तर विन्टरको पनि मनसुनै हो, किनभने त्यो पनि अपोजिट अर्को डिरेक्सनमा गयो, त्यो पनि विन्टर मनसुन हो होइन। तर विन्टरमा चाहिँ अब यो ड्राई एरियाबाट जाने हुनाले त्यसले कम पानी पार्ने हो, तर विन्टरको तर पानी पनि पानी चाहिँ इम्पोर्टेन्ट चाहिँ हुन्छ विन्टरको पनि।
5: हामीले समग्रमा भन्नुपर्दा जस्तो कतिपय अवस्थामा हामीले समाचारमै पनि जहाँ पनि पानी पर्न लाग्यो भने मौसम बदली भयो भन्छौँ, अनिखेर खुल्यो भने मौसममा सुधार भयो भन्छौँ। खासमा मौसममा सुधार भन्दा पनि पानी पर्नु चाहिँ राम्रो भयो नि होइन, यसरी हेर्दाखेरि समग्रमा
4: पानी पर्नु त एकदम राम्रो हो नि। पानी अब जस्तो अहिले हेर्नु भयो भने होइन, अब अहिले पानी परिरहेछ, अहिले पानी नपरे भए एउटा त वाटर अहिले यहाँ के अरे नेपालले नै कति 300 MW बिजुली बेचिरहेछ भन्ने कुरा छ कि अहिले तपाईँको यो ड्राई सिजन भएर खालि इन्डियाको इम्पोर्टेन्ट बिजुलीमा हामी पुरा भर पर्नुपर्ने बेलामा नेपालले उल्टै 300 MW बिजुली बेचिरहेछ भन्नाले अब अहिलेको पानी इम्पोर्टेन्ट भयो। हुन त यो चाहिँ अब मनसुन सुरु भएको छैन, अहिले मनसुन सुरु नहुँदा पनि पानी चाहिँ पर्यो, अब अहिले पनि जाने जाने मनसुनको जस्तै जस्तै खालको पानीको सिचुएसन डेभलप भइरहेको छ, तर यसलाई मनसुन चाहिँ भन्दैन किनभने सिजनल विन्ड फेरि सिजनल विन्ड चेन्ज हुने पनि अब अहिले पृथ्वीको सतहको नजिकै हेऱ्यो भने त जाने जाने मनसुनै टाइपको सर्कुलेसन भइरहेको छ अहिले, तर त्यो सर्कुलेसन फेस त्यति मात्रै हेरिँदैन कि त्यसलाई त्यहाँ तल सर्फेसदेखि लिएर माथि टप अफ द एटमोस्फियरसम्म एनालाइसिस गरे हुन्छ क्या, अनि त्यो एनालाइसिस गरेर अनि हो अब यो चाहिँ साँच्चीकै विन्ड डिरेक्सन चेन्ज भयो भन्ने अनि यो वैज्ञानिकहरूले त्यो निकाले मतलब मेट्रोलोजिस्टहरूले त्यो निकालेपछि मात्रै अनि मनसुन आयो भन्ने हुन्छ. अनि त्यही हिसाबले पानीको इम्पोर्टेन्स अहिले कहिले पनि देखाइरहेको छ.
5: हामी जल तथा मौसम विद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं. अब अलिकति यस वर्षको मनसुनको पूर्वानुमानबारे चर्चा गरौं. जल तथा मौसम विज्ञान विभागले चाहिँ यसपालि कम वर्षा हुने अनुमान सार्वजनिक गर्यो. यो प्रक्षेपण कुन आधारमा गरिएको, कतिको भर पर्दो छ? तपाईँ त्यहाँ रहेर पहिले पनि काम गर्नुभएको, त्योभन्दा अहिले जनशक्ति र प्रविधि परिवर्तन पनि भएको छ, कतिको भर पर्दो रहेको छ यो प्रक्षेपणहरू?
4: यो प्रक्षेपण चाहिँ भर पर्दो नै मान्न सकिन्छ, किनभने यो हामीहरूको यसमा चाहिँ इन्टरनेसनल कम्युनिटी नै इन्भल्भ छ. नेपाल मात्रै छैन कि, नेपाल छ, रिजनल कन्ट्रीहरू छन्, अनि त्यसपछि वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले सपोर्ट गरेको प्रोजेक्ट हो यो, होइन, सास्कफ भन्ने, होइन, अनि यो चाहिँ सबै साउथ एसियाको लागि गरे हो. सास्कफको मतलब साउथ एसियाको क्लाइमेट फोरकास्टको हिसाबले साउथ एसियाका सबै मेजर काम गर्ने मेट्रोलोजिस्टहरू उनीहरू ले आफ्नो आफ्नो देशमा पनि काम गर्छन् र एकै ठाउँमा जम्मा भएर डब्ल्युएमओको पनि मान्छे हुन्छ, अरू इन्टरनेसनल अर्गनाइजेसनहरूको पनि मान्छे हुन्छन्, अनि सब बसेर एउटा व्यापक छलफल गरेर अनि विभिन्न मोडेलहरूको आधारमा यो गरे हुन्छ. अब यो चाहिँ अब यसमा मेट्रोलोजीको चाहिँ एउटा के प्रब्लम छ भने फोरकास्ट कतिको मिल्छ भन्ने. अब फोरकास्ट कतिको मिल्छ भन्ने फेरि धेरै चिजमा भर पर्छ, किनभने यस मेट्रोलोजीको फोरकास्ट चाहिँ अब टिपिकल्ली पुरै साइन्स हो. तर साइन्सै भए पनि अब यसमा भेरिएबिलिटी यति धेरै हुन्छ कि एउटा भेरिएबिलिटी भन्नाले यो प्रेसिपिटेसन चेन्ज हुने, हावाको डिरेक्सन चेन्ज हुने, मोइस्चर चेन्ज हुने, टेम्परेचर चेन्ज हुने, अब यो सबै चिजको असरमा पानीलाई के असर गर्छ भन्दा हरेक चिजले असर गर्छ. अब त्यो सबैको हिसाब गर्नुपर्ने हुन्छ. अब त्यो एटमोस्फियरको मोडलमा फेरि अब त्यहाँ ठ्याक्क यो जमिनको मात्रै हेरेर पनि हुँदैन, यहाँबाट एकदम टप अफ द एटमोस्फियरसम्म पुरा एनालिसिस गर्नुपर्छ, अनि सबै एनालिसिस गरेर फोरकास्ट गर्ने हुन्छ. अब त्यसमा अब अहिले छोटो केही अवधिको लागि, एक दिनको लागि अथवा दुई दिनको लागि गर्यो भने चाहिँ बढी मिल्न आउँछ, र सिजनको गर्यो भने चाहिँ मिल्ने कम हुँदै जान्छ, कि जति ड्युरेसन धेरै भयो मिल्ने कम हुन्छ. अब त्यस कारण अब सिजनको गरे पनि अब जस्तो हामीले मनसुनको लागि सिजनल फोरकास्ट भनेर गऱ्यौँ, तर त्यो सिजनल फोरकास्टमा अब यो असार चाहिँ बढी पानी पर्छ, साउन चाहिँ बढी पानी पर्दैन भन्ने पनि भन्न गाह्रो हुन्छ. त्यो छ हुन त त्यो महिनाको चाहिँ निकाले हुन्छ. अब जस्तो असार पर्दादेखि असार पच्चिससम्म के हुन्छ त भन्यो भने उडन्न, होइन, त्यो खालि मनसुनको महिनाको हिसाबले मात्रै भन्यो भयो, समग्रमा भन्यो भयो, होइन. अब त्यो हिसाबले मिल्ने चान्स धेरै हुन्छ. अब त्यसमा फोरकास्ट चाहिँ कसरी गर्छ भनेर अलिकति बताउँदाखेरि, होइन, यसमा चाहिँ यो लार्ज स्केल सर्कुलेसन एटमोस्फियर, यो हावा एटमोस्फेरिक सर्कुलेसन, लार्ज स्केलको सर्कुलेसनहरूको आधारमा अथवा अरू विभिन्न केले चाहिँ असर गर्छ त, मनसुनमा बढी पानी के हुँदाखेरि चाहिँ पर्छ, मनसुनमा के हुँदा चाहिँ पानी पर्दैन भनेर यो त रिसर्च भइरहेछ. अब त्यसमा धेरै चाहिँ अब विभिन्न चिज छन्, तर त्यसमा तीनटा चिज चाहिँ यिनीहरूले बढी लिइरहेको हुन्छ. अहिलेको यो जुन सास्कपको मिटिङमा उनीहरूले बढी अध्ययन गर्ने चाहिँ तीनटा चिज छन्. त्यसमा एउटा साउदर्न असिलेसन भन्ने छ, एनसो भन्ने, ला निना र एल निनो भन्ने दुईटा इम्प्याक्ट छ. त्यो चाहिँ यो अस्ट्रेलियादेखि लिएर साउथ अमेरिकाको बीचमा ठ्याक्क समुद्र छ. त्यो नर्थ हेमिस्फेयरमा चाहिँ बढी कन्टिनेन्ट छ, होइन, तर साउदर्न हेमिस्फेयरमा चाहिँ अस्ट्रेलियादेखि साउथ अमेरिका पूरा समुद्र भयो. अब समुद्र कतिको तात्या छ त्यसले एटमोस्फियरलाई असर गरिरहेको हुन्छ. अब समुद्रको जुन भाग तात छ त्यहाँ लो प्रेसर एरिया डेभलप हो, समुद्रको जुन भाग चिसो हुन्छ त्यहाँ हाई प्रेसर डेभलप हुन्छ, अनि त्यो अनुसार सर्कुलेसन हुन्छ. अब कहिले यो साउथ अमेरिकाको पार्टको समुद्र तात छ त्यहाँ लो प्रेसर डेभलप हो अनि सर्कुलेसन उल्टो भयो, होइन, त्यसलाई एनसो भन्छ. अब यतापट्टिको तात्यो भने एकापट्टिको तात्यो भने एनसो, अर्कोपट्टिको तात्यो भने एनसो नै भयो, तर एउटा लानिनो एउटा एलनिनो भयो, होइन. अब त्यो कुन अब एलनिनो भयो भने चाहिँ साउथ एसियामा कम पानी पर्छ भनेर पुरानो पहिलेदेखिको अध्ययनले एउटा त्यो छ. अर्को इन्डियन डाइपोल भन्ने छ, अब इन्डियाको यो बीचमा इन्डिया छ, एकापट्टि अरेबियन सी छ, अर्कोपट्टि बे अफ बंगाल छ, होइन. अब कहिले अरेबियन सी बढी तात्छ बे अफ बंगाल कम हुन्छ, कहिले बे अफ बंगाल बढी तात्छ, कहिले अरेबियन सी कम हुन्छ, अनि त्यसको असरले मनसुनलाई कसरी असर पार्छ त त्यो गरे हुन्छ. अब त्यस्तै अर्को बढी उनीहरूले युज गर्ने चाहिँ यो सेन्ट्रल एसिया, यो काजाकिस्तान, उज्बेकिस्तान, यी विभिन्न एरियामा विन्टरमा हिउँ पर्छ, होइन. अब विन्टरमा हिउँ पर्ने हिसाबले धेरै हिउँ पर्यो भनेदेखि मनसुन विक हुने होइन, किनभने धेरै धेरै हिउँ पर्यो भने एउटा त चिसोले गर्दा बढी चिसो भयो भने हाई प्रेसर हुने त्यो एउटा त्यो छ होइन, अर्को चाहिँ के छ भने हिउँ धेरै भयो भने सूर्यबाट जुन इनर्जी आउँछ त्यो रिफ्लेक्ट हुन्छ, हिउँले रिफ्लेक्ट गर्छ, त्यो रिफ्लेक्ट गर्दाखेरि अनि सूर्यको जुन इनर्जी एब्जर्ब गर्न पाउँदैन, एब्जर्ब गर्न नपाउँदा अनि त्यति जति तात्नु पर्ने त्यो तात्दैन, अनि त्यो हिसाबले अनि यो होल एरिया तात्ने चिसो हुने त्यसमा पनि भर पर्छ, अनि यस्ता यसलाई चाहिँ अब टेलिकनेक्सन भनेर नाम दिएको छ होइन, टेलिकनेक्सन भने चाहिँ अब टेली भने टाढा चिज कुनै चिजमा कनेक्ट गरेर मनसुनको फोरकास्ट गर्ने।
5: यसपालि पनि जस्तो एलनिनोको सम्भावना छ भनेर अन्तर्राष्ट्रिय मिडियाहरूले भनिरहेको बेलामा त्यसको प्रभाव पनि कम वर्षामा
4: अब अहिले चाहिँ सबभन्दा बढी कारण चाहिँ एलनिनोलाई दिइरहेको छ यहाँ, अब अहिले हाल चाहिँ एलनिनो छैन, एलनिनो पनि छैन, लानिना पनि छैन, मोरलेस न्युट्रल कन्डिसन छ, तर फोरकास्ट चाहिँ अब जुनसम्म यो कन्डिसन रहन्छ तर जुलाईदेखि चाहिँ एलनिनो शुरू हुन्छ र यसपालिको एलनिनो स्ट्रङ हुन्छ भन्ने फोरकास्ट छ, त्यसैको आधारमा अनि मनसुन पनि विक हुने फोरकास्ट मुख्य त्यो भयो। अर्को इन्डियन ओसियन डाइपोल भन्ने पनि न्युट्रलमै छ अहिले, अहिलेको एक्जिस्टिङ कन्डिसन चाहिँ बढी पानी पर्ने अथवा कम पानी पर्ने दुइटैलाई सपोर्ट गर्ने खास छैन, तर अब एलनिनोमा भर पर्यो, किनभने एलनिनोलाई चाहिँ अहिले एलनिनो पनि अहिले के छ न्युट्रलै छ, अब एलनिनो चाहिँ यसपालि स्ट्रङ एलनिनो हुने सम्भावना छ भन्ने फोरकास्ट छ, त्यसैको आधारमा मेन आधार चाहिँ त्यो हो, त्यसले गर्दा मनसुन विक हुन्छ भन्ने फोरकास्ट हो। अब मानु एलनिनो नै भएन, लालिनाको कन्डिसन भइदियो भने फेरि अपोजिट पनि हुन सक्छ,
5: त्यो सम्भावना पनि रहन्छ
4: तर खालि अब हामीहरूले चाहिँ के त्यही भएर प्रायोरिटीमा कुरा गरिन्छ, अब 20% 30% अब यहाँ जस्तो तपाईँको प्रायोरिटी हेऱ्यो भने पानी पर्ने प्रायोरिटी 5% 10% भनेर दियो भने जेनरली पानी पर्दैन भन्ने हुन्छ, अब 50% दियो भने पर्न पनि सक्छ नपर्न पनि सक्छ भयो, अब 60% 70% दियो भने पर्ने सम्भावना बढी छ, छाता लिएर हिँड्नुपर्छ भन्ने भयो होइन, अब 80-90% छ भने चाहिँ अवश्य पानी पर्छ भन्ने खालको, अब त्यही हिसाबले सबै चिज प्रायोरिटीमा हुन्छ, प्रायोरिटीमा भएको कुरा चाहिँ फेरि प्रोबेबिलिटी भन्ने कुरा 0% पनि हुँदैन 100% पनि हुँदैन, 0 र 100 को बीचमा हुन्छ, जति हाई भयो त्यति चान्स बढी भयो, अनि त्यसमा चाहिँ मेट्रोलोजीको धेरै फोरकास्टहरू चाहिँ एक किसिम प्रोबेबिलिटीको हिसाबले गरिन्छ।
5: पानी र पर्वत विशेष बदल्यो नेपालमा, अहिले हामी नेपालमा मनसुनको महत्व, यस वर्षको मनसुनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
7: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
6: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz।
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सड़क र सवारी।

0: consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
1: safety,
0: Michelin, Michelin. Michelin,
2: world's number one tire brand.
3: Classic Tech 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Tech ko kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
4: के तपाईं ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू:
5: ओपिडी सेवा,
4: विशेषज्ञ ओपिडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्वकर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल। पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी नेपालमा मनसूनको महत्व, यस वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं। अघि नै हामीले त्यो चर्चा त गर्यौं, मनसूनमा यदि पानी कम पर्यो भने नेपालको अर्थतन्त्र कृषि लगायतका क्षेत्रमा समस्या पर्छ भन्ने कुरामा, यसले चाहिँ विशेष गरी यदि कम पानी पर्यो भनेदेखि काठमाडौँ जस्ता शहरी क्षेत्रहरू, काठमाडौँ उपत्यका भनौँ ती लगायतका शहरी क्षेत्रहरूमा चाहिँ सघन बस्ती भएको ठाउँमा चाहिँ कतिको प्रभाव पर्छ कम वर्षा भयो भने?
3: वर्षाको प्रभाव त हामीले चैतको शुरूतिरै देखाएको थियौँ, यहाँ पोल्युसन कस्तो भएको थियो होइन। पोल्युसन चाहिँ एकचोटि वर्षा भएपछि अब अहिले सफा आकाश हेर्न पाइएको छ। त्यो के को कारणले भन्दा पानीकै कारणले, पानी परेन भने काठमाडौँ जस्तो उपत्यका त झन् एकदम हाइली पोल्युटेड हुन्छ। अब एउटा त त्यो छ, अब अर्को रिभर पोल्युसन, खोला नालाहरू पनि पानी नपरेपछि एकदम खोलेहरू नेपालको त्यसै पोल्युटेड छन्। पानी पर्यो भने चाहिँ त्यसले डाइल्युट गर्छ र सफा गर्छ, सबै चाहिँ एकैछिनले सबै चाहिँ सफा गर्छ होइन। अब त्यही हिसाबले सघन बस्ती बाटोमा त झनै इम्पोर्टेन्ट भयो पानीको।
2: समग्रमा अन्यत्र पनि हामीले बर्खामा पानी धेरै पर्यो भनेदेखि चाहिँ कतै बाढी पहिरो हुन्छ कि भन्छौँ, तर पर्नुपर्ने पानी चाहिँ पर्नै पर्छ होइन। यदि हामीले जोखिम अथवा सबै कुरालाई हेर्यौँ हामीले पनि समग्रमा कति पानी पर्थ्यो परम्परादेखि, त्यो पानी चाहिँ हाम्रो आवश्यक पानी नै हो।
3: डिजास्टरको हिसाबले पनि अब पानीलाई नै गरिन्छ, किनभने नेपालको सबभन्दा ठूलो डिजास्टर भनेकै अब बाढी पहिरो होइन। बाढी पनि पानीकै कारणले आउने हो, पहिरो पनि त्यसमा जियोलोजिकल कारण भए पनि मुख्य कारण त पानी नै हो। अब पानीकै कारणले डिजास्टर यो प्रकोपहरू पनि आइरहेको हुन्छ, तर त्यो प्रकोप भने चाहिँ त्यो आइसोलेटेड भयो कुनै कुनै ठाउँ भयो, तर पानीले ओभरअल इम्प्याक्ट चाहिँ त पानीको सबै राम्रै राम्रो छ। अब यो अब यसमा त जियोलोजिकल्ली हेऱ्यो भने त तपाईँको बाढी प्रकोपलाई पनि तपाईँको लङ टर्ममा हेर्नुभयो भने फेरि यो पनि अर्को एसेन्सियल चिजै हो, त्यो पनि हुनै पर्छ। तपाईँको पहिरो गएन भने यो जुन फर्टाइल ल्यान्डहरू भ्यालीहरू जुन बनाएका छन् त्यो सबै पहिरोकै माटोले जम्मा भएर बनाए हुन्। अब त्यत्रो खेती योग्य जमिन दिएको छ, माटो दिएको छ, सबै दिएको छ, इभन तराईमा जुन किसिमले माटो भरिया छ त्यो सबै पहाड़तिर बगाएर ल्याए पहिरोकै माटोहरू हुन्छ। अब जति नयाँ माटो भयो त्यति फ्रेस माटो भयो, त्यही अनुसार प्रोडक्टिभिटी पनि बढ्ने हुन्छ। अब त्यो लङ टर्मको हिसाबले त पहिरो पनि नभई हुँदैन, त्यस्तै बाढी पनि। अब बाढी नआएर खोलामा मात्रै पानी भयो त्यतिकै बगेर गयो भनेदेखि त्यो जुन किसिमको के भने पानीको मुख्य भाग नै मनसुनमा मात्रै पानी परेर भएन, सालभरि चाहियो। अन्त सालभरि चाहिने पानी चाहिँ कहाँ जम्मा हुने, कहाँ हो त भन्दा रिजर्भवायर जम्मा हुने भयो। रिजर्भवायर जम्मा गराउने काम चाहिँ फेरि बाढीले गर्छ, किनभने बाढीले पानी सबैतिर फैलाइदिन्छ, अनि जति पानी फैल्यो उति जमिनभित्र पानी पस्छ, अनि त्यो पानी सालभरि नै काम लाग्छ।
2: त्यो अवस्थामा अहिले मान्छे जोडियो र विपद भनियो, मान्छे जोडियो कारण त्यसले गर्दा चाहिँ कता कता अप्ठ्यारो भयो, तर समग्रमा यी चाहिँ प्रकृतिको घटना नै भयो।
3: प्रकृति घटना जुन इसेन्सियल भयो, बाढी पहिरो नभए भए, बाढी पहिरो यस्तो पानी ठूलो पानी पर्ने मनसुन यिनीहरू नभए भए नेपालमा अब उयो हामीहरूले साउदी अरेबिया खन्न जानुपर्छ जहाँ चाहिँ मान्छे छैनन् होइन, त्यस्तो अवस्था हुन्थ्यो। अब फेरि यो हामीहरूको जुन बेल्ट छ त्यो चाहिँ वास्तवमा मरूभूमिको बेल्ट हो, यो जुन हामीहरूको यो साउथ एसिया रिजन छ, साउथ एसिया इभन साउथ इस्ट एसिया, त्यसलाई अलिकति तपाईँ पश्चिमतिर जानुभयो भने त सबै मरूभूमि हो नि, खालि यो भाग मात्रै फर्टाइल छ। अब यहीँबाट पाकिस्तान पुग्नुभयो भने धेरै घटिसक्छ, अनि पाकिस्तानबाट पश्चिम भयो भने त मरूभूमि भयो, एउटै बेल्ट हुन्छ। तर अब त्यो मनसुन चाहिँ कति इम्पोर्टेन्ट छ भन्ने कुरा, किनभने मनसुन हामी कहाँ मात्रै छ, उनीहरूकोमा छैन। अब हामीहरूका भावनाले मनसुनको यस्तो इम्प्याक्ट छ कि उसले पानी ल्याइदिन्छ, त्यतातिर त्यो छैन, उनीहरूको पानी छैन भनेपछि त्यो हामीहरू बसेका ठाउँ त एकदम लकिएस्ट ठाउँ हो त्यो।
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो, त्यसैमा जोडे मैले वास्तविकता आएको छ, यहाँ आएर पानी नै पर्नुको कारण चाहिँ हाम्रो हिमालय पर्वत अथवा हाम्रो यहाँ भौगोलिक संरचनाले पनि साथ दिएको हो, यहाँ आएपछि त्यो बाफ पानीमा यही परिवर्तन हुनुको कारण
3: पानी पर्नेमा चाहिँ सबभन्दा मुख्य कारण सर्कुलेसनै हो। पानीको जस्तो लार्ज स्केल सर्कुलेसन भयो त्यसमा लो प्रेसर हुन्छ, लो प्रेसरमा चाहिँ हावा भाग पानी आयो अनि त्यो माथि गयो भने त्यसले पानी पार्छ। अब पानीको अब टाइपहरू हुन्छ होइन, अब त्यो हिसाबले बेसिकली सर्कुलेसन नम्बर वान भयो। अनि नम्बर टू अब सबभन्दा फेरि अर्को हामी लकी भएको कारण चाहिँ अर्को के हो भने हिमाल पनि हो, किनभने जुन बे अफ बङ्गालबाट पानी बाफ आउँछ त्यसलाई चाहिँ हिमालले छेकिदिन्छ अब फेरि हिमालदेखि उताबाट त्यो पानी जान सक्दैन तिब्बत जानुभयो भने फेरि ड्राई छ होइन अब त्यो हिमालले छेक्यो एउटा त्यो हिमालले छेकेको कारणले नेपालमा पानी अब यो एरियामा अथवा साउथ एसिया यो इन्डियामा समेत त्यो पानी जम्मा हुन पायो कि जान पायो भाग्न पाएन अब के अरे हिमाल नभए भए मुख्य कुरा चाहिँ हिमालय हो किनभने हिमाल नभए भए यहाँ मनसुनै हुने थिएन किनभने हिमाल भए हुनाले अब जमिन तात्यो जमिन तातेर बाफा पानी आयो त्यो पानीलाई हिमालले रोकिदियो चारैतिरबाट यतापट्टि हिमाल पूर्वपट्टि पनि हिमालय छ त्यो बर्माको पनि रेन्जै छ त्यो पनि हिमाल छ पश्चिमपट्टि पनि हिन्दुकुश भन्छ एक किसिमको पहाडै छ एउटा ठ्याक्क एउटा एरिया डिफाइन गर्दछ अनि त्यो एरियामा मजासँग पानी पर्न पाउँछ अब अन्त चाहिँ स्पिल ओभर इफेक्ट अलिअलि बढी भए पानी उता जाने भन्ने मात्रै हो होइन त्यो हिसाबले हिमालको रोल त एकदमै इम्पोर्टेन्ट छ अर्को चाहिँ अब पानीको विभिन्न प्रकारमा अब टोपोग्राफिक इफेक्ट हुन्छ होइन अब टोपोग्राफिक इफेक्ट भन्नाले पानी चाहिँ अब तराईमा भन्दा पहाड़मा बढ्छ बढ्दै जान्छ अब त्यसमा इलिभेसन अनुसार पनि बढ्छ त्यो टोपोग्राफी भयो एकापट्टि भयो भने फेरि पहाड़को अर्कोपट्टि चाहिँ फेरि त्यही टोपोग्राफीकै कारणले कम पानी पर्ने हुन्छ होइन त्यो हिसाबले पानीको डिस्ट्रिब्युसनमा चाहिँ टोपोग्राफीले असर पार्यो त्यसकारण नेपाल अब विदिन नेपालमा तपाईँको सालभरिमा 200 मिलिमिटर पानी पर्नेदेखि लिएर सालभरिमा 5-6 हजार मिलिमिटर पानी पर्ने एरियासम्म छ किनभने त्यो सबैको त्यसको चाहिँ अब त्यो मनसुनले चाहिँ त पुरा एरिया कभर गरेछ तर त्यसको असर चाहिँ अब अरू असर चाहिँ पहाड़को असर भयो पहाड़ले गर्दाखेरि कुनै भागमा बढी पानी पर्ने कुनै भागमा कम पानी पर्ने भयो
2: अवश्य हामी अलिकति यो मनसुनमा देखेका फेरबदल र जोखिमहरूको बारेमा चर्चा गरौं पछिल्लो 2-3 दशकमा चाहिँ नेपालको मनसुनको ढाँचामा अलिकति परिवर्तन आएको भनेर बेला बेला भन्ने गरिन्छ तपाईँको अनुभवमा अथवा तपाईँको अध्ययनमा खास के कुरा चाहिँ अलिकति परिवर्तन भएको पाउनुहुन्छ अलि अगाडि 2-3 दशक अगाडि र अहिले चाहिँ पानी पर्ने समय अथवा के कुरामा अलिकति परिवर्तन भएको पाउनुहुन्छ
3: यो चाहिँ अब लङ टर्म हेर्ने भयो अब त्यो किन कसरी भन्ने चाहिँ अब रिसर्चकै कुरा भयो होइन अब त्यो चाहिँ अब एकदम डिटेलै फेरि एकदम रिसर्च गर्ने सब्जेक्ट हो यो अब यसमा अहिले जेनरली हेर्दाखेरि चाहिँ मनसुनको पिरियड बढ्या देखिन्छ अब मनसुन सुरु हुने चाहिँ त्यति चेन्ज भएको छैन जेनरली जुन 12 सुरु हुने भन्ने छ त्यसको कहिले अलि चाँडै कहिले अलि ढिलो खासै त्यस्तो फरक भएको छैन तर मनसुन सिर्ने टाइम चाहिँ पहिले अब सेप्टेम्बर 21 नर्मल डेट थियो पहिला होइन अब सेप्टेम्बरको अन्त्य हप्तातिर गएर सकिन्छ भन्ने थियो अब अहिले चाहिँ झन्डै अक्टोबरको 15 मनसुन गइरहेको देखिन्छ त्यो भागमा बढ्याएको छ अब ओभरअल हेर्दाखेरि ट्रेन्डको हिसाबले गर्दाखेरि मनसुन अब नेपालमा 4 महिना मनसुन हुन्थ्यो भने अब झन्डै 4.5 महिना पुग्न लागिसक्यो त्यो हिसाबले मनसुनको ड्युरेसन बढाए देखिन्छ तर ओभरअल एमाउन्ट हेर्नुहुन्छ प्रेसिपिटेसनको एमाउन्ट हेर्नुहुन्छ भने चाहिँ खासै त्यस्तो चेन्ज छैन पहिला र अहिले उस्तै नै हो
2: यसभित्र पनि जस्तो एकै समयमा छोटो समयमा अलिक धेरै पानी पर्ने अथवा एक ठाउँमा पानी पर्ने अलि पर नपर्ने पहिले परिरहेको ठाउँमा त्यस्तो किसिमको परिवर्तनहरू चाहिँ केही अनुभव गरिएको छ कि छैन त्यस्तो सामान्य हामीले सामान्य रूपमा हेर्दाखेरि
3: यी पनि अब त्यति स्टडी नभएको चिजहरू हुने तर इन जेनरल चाहिँ भएका स्टडीको आधारमा अब प्रेसिपिटेसनको इन्टेन्सिटी बढेको भन्ने छ होइन छोटो समयमा बढी पानी पर्ने अब त्यसको चाहिँ अहिले रेकर्ड इभेन्टहरू पनि देखिरहेछ अब नेपालमा 24 घण्टामा 500 मिलिमिटर भन्दा बढी पानी पर्ने भने अब 1993 परेको थियो 540 मिलिमिटर यो कुलेखानी एरियामा होइन त्यसलाई चाहिँ हाइएस्ट भनेर मान्थ्यौँ हामीले होइन अब त्यो 40-50 वर्षको हिस्ट्रीमा त्यति बढ्यो भन्ने थियो तर त्योभन्दा अब लास्ट इयर यो पश्चिममा 600 मिलिमिटरसम्म पर्यो पानी एक दिनमा 600 मिलिमिटर पनि लाग्यो होइन त्यो हिसाबले अब एक दिनकै पानी बढ्याएको छ त्यस्तै सर्ट ड्युरेसनको रेनफल पनि बढ्याएको छ भन्ने छ होइन त्यो हिसाबले सर्ट ड्युरेसनको रेनफल बढ्नु भने मतलब बाढी ठूलो बाढी आउनु हो अब पानी पनि बढ्यो सर्ट ड्युरेसनको रेनफल पनि बढ्यो बाढीहरू बढ्न थाल्यो भनेपछि पानीको त्यो प्याटर्न चाहिँ बढिरहेको छ अब सालभरिको मनसुनभरिको अथवा सालभरिको पानी हेऱ्यो भने चाहिँ खासै परिवर्तन छैन तर त्यो सर्ट ड्युरेसनको पानी हेऱ्यो भने चाहिँ तपाईँको त्यो बढेको देखिन्छ
2: जोखिमपूर्ण मानिन्छ त्यसलाई
3: त्यो चाहिँ जोखिम मतलब त्यो चाहिँ जोखिमपूर्णै हो किन बाढी पनि बढ्यो होइन त्यो हिसाबले जोखिमपूर्ण बाढी बढ्यो अब त्यो सर्ट ड्युरेसनको पानी भयो भने तपाईँको त्यो ल्यान्डस्लाइड पनि बढ्छ अब त्यो हिसाबले त्यो जोखिमपूर्ण भयो अब त्यो चाहिँ एक किसिमको च्यालेन्ज हो, त्यसलाई म्यानेज गर्न सक्नु पर्यो.
2: गएको दुईटा वर्षमा चाहिँ लगभग असोजको अन्तिम हप्तातिर, तेस्रो हप्तातिर चाहिँ ठूलो पानी पर्यो, अघिल्लो वर्ष पनि गएको वर्ष पनि. यो किसिमको चाहिँ केही खतराको संकेत अथवा यस्तो किसिमको चाहिँ पहिले पनि हुन्थ्यो कि हामीले पछिल्लो समय मात्र अलिक बढी चर्चा मात्रै गरेका हौ कि कस्तो लाग्छ तपाईँलाई?
3: यो चाहिँ मनसुन लम्बे, मनसुन चाहिँ अक्टोबर 15 पुग्न थालिसक्यो. अब सेप्टेम्बरमा स्थिति नै चाहिँ धेरै कम छ. आजकल जहिले पनि अक्टोबर लागिसकेका हुन्छ. अब अक्टोबर 15 मनसुनको ड्युरेसन बढ्यो. अब त्यो पार्टमा चाहिँ पानी बढ़िरहेछ. फेरि पानीको चाहिँ एउटा के हुन्छ भनेदेखि, अर्को एउटा मनसुनमा पानी पार्ने एउटा मनसुन प्री मनसुन भन्छ है, पोस्ट मनसुन भन्छ. प्री मनसुन र पोस्ट मनसुनको इभेन्ट चाहिँ पानी कम पार्ने हो. तर एउटा त यो स्पेसली प्री मनसुनकोमा चाहिँ अलिकति यो थन्डरस्टर्म टाइपको इभेन्टहरू भइरहेको छ. त्यही हिसाबले फाटाफुट्टा पानी चाहिँ परिरहेको हुन्छ आइसोलेटेडको रूपमा. कहीँ कहीँ अलिक बढी पानी पर्ने, कुनै ठाउँमा चाहिँ सट्ट अब रोज खोलाको केस छ होइन, त्यस्तै पकेटहरूमा चाहिँ खोले बगाउने ठूले बाढी आउने खालको पानी पनि पर्छ. तर अनि पोस्ट मनसुनमा चाहिँ बढी इफेक्ट के हुन्छ भने साइक्लोनको इफेक्ट हुन्छ. त्यो बे अफ बंगालमा साइक्लोन फर्मेसन हुने प्री मनसुनमा पनि हुन्छ, तर जेनरली पोस्ट मनसुनमा हुने चाहिँ, पोस्ट मनसुन भनेको चाहिँ पानी नपर्ने नै अवस्था हो त्यो. किन पोस्ट मनसुनमा चाहिँ विन्ड टोटल्ली रिभर्स भइसकेको हुन्छ, त्यसले गर्दा ड्राई कन्डिसन हो. त्यो ड्राई कन्डिसनमा विदिन द्याट ड्राई कन्डिसन तपाईँको त्यो बे अफ बंगालमा साइक्लोन चाहिँ फर्म हुने टाइम हो फेरि त्यो. त्यो साइक्लोन फर्म भयो भने त्यो साइक्लोन चाहिँ जेनरली तलबाट मास्टरतर मुभ भएर बंगलादेशपट्टि ओडिसापट्टि यतातिर आउँछ. अनि त्यो साइक्लोन आयो भने चाहिँ अनि त्यसले नेपालमा त्यो साइक्लोन चाहिँ नेपाल आइपुग्दैन. साइक्लोन भनेर चाहिँ त विशाल हावाहुरी सहितको हुन्छ, आँधी भन्छौँ, त्यसले त घर उडाउने, गाडी उडाउनेदेखि लिएर बस्ती नै तहस नहस पारिदिने हुन्छ. त्यो चाहिँ नेपाल आइपुग्दैन. त त्यो साइक्लोनबाट ले फर्म भएको कारणले आउने पानी चाहिँ नेपालमा पनि पर्छ. त्यसले गर्दा कहिलेकाहीँ त्यो पानीले गर्दाखेरि अनि यो अक्टोबरतिर दशैं ताका पानी पर्ने हुन्छ.
2: अहिले जलवायु परिवर्तनको विषय चाहिँ अब विश्वव्यापी छ, यसले धेरै क्षेत्रमा असर गरेको भन्छौं. यो जलवायु हाम्रो मौसमी प्रणालीहरूमा असर नपार्ने कुरै भएन. यो मनसुनमा चाहिँ मनसुनको व्यवहार र जलवायु परिवर्तनको बीचको चाहिँ कतिको सम्बन्ध छ र नेपालमा यसको कति गम्भीर विषय हो जलवायु परिवर्तन चाहिँ हाम्रो मनसुनलाई लिएर हेर्दा, समरको मनसुनलाई लिएर हेर्दा?
3: यो जलवायु परिवर्तनको त पूरै सालभरिकै हिसाबले नै एकदम इम्पोर्टेन्ट छ. अब जस्तो अब हामीले अहिले त मनसुनको कुरा गर्यौँ, अब विन्टर अझै इम्पोर्टेन्ट छ पानीको हिसाबले. त विन्टरमा त टोटल्ली ड्राई हुने अवस्था र पानी पर्ने अवस्था. अब क्लाइमेट चेन्जको कारणले पानी पर्ने अवस्था गयो भने त विन्टर त टोटल्ली ड्राई हो. फेरि विन्टर टोटल्ली ड्राई हुनु पनि राम्रो होइन, मनसुन मात्रै होइन, मनसुनको पानीले मात्रै सालभर त भ्याउँदैन. अलि विन्टरको पानी पनि इम्पोर्टेन्ट छ, किन 20% पानी त विन्टर साइडमा पर्ने हो होइन. त्यो हिसाबले ओभरअल इम्प्याक्ट नै उ छ. तर मनसुनमा चाहिँ मेजर कन्सर्न डिजास्टर हो, क्लाइमेट चेन्ज. अब विन्टरको चाहिँ मेजर कन्सर्न वाटरको एमाउन्टै भयो, किनभने पानी कम पर्न साथ तपाईँको सबैलाई असर पार्ने त्यो भयो. अब मनसुनको पानीको चाहिँ मेजर कन्सर्न भने डिजास्टर भन्नाले यो ल्यान्डस्लाइड, फ्लड यिनीहरू. अब ल्यान्डस्लाइड फ्लड जुन क्लाइमेट चेन्जको कारणले त्यसको त्यो असर हुने नै भयो. अब त्यो क्लाइमेट चेन्ज भनेकै किनभने क्लाइमेट चेन्ज भनेकै त्यसको मेजर इम्प्याक्ट भने एक्सट्रिमिटिजमा हो. त्यसको नर्मलमा भन्दा पनि नर्मलमा अलिक तलमाथि परे केही फरक भएन, तर क्लाइमेट चेन्जले गर्दा जुन एक्सट्रिमिटिज ल्याउँछ, एकदम कम पानी पर्ने, ड्राउट बढ्ने, ड्राउटको ड्युरेसन बढ्ने, बाढीको एमाउन्ट त्यो इन्टेन्सिटी बढ्ने, पानीको इन्टेन्सिटी बढ्ने, अब त्यो चाहिँ मेजर कन्सर्न हो डिजास्टरको हिसाबले.
2: अघि हामीले चर्चा गरे जस्तो मनसुन केही लम्बीको कुरा र अलिक पछाडि सरेको, पछाडि अन्तिम अन्तिममा पानी पर्ने कुराहरू, यस्तो कुराहरू समग्रमा हेर्दै जाँदाखेरि आउँदो दशकहरूमा नेपालको मनसुनमा केही समस्याहरू आउँछन् भन्ने केही अनुमान गर्न सकिने अवस्था छ कि छैन तपाईँको अध्ययनले यसो हेर्दा?
3: मनसुन बिथोलिने सम्भावना त छैन, खालि अब हाइड्रोलोजिकल साइकल चेन्ज हुने सम्भावना छैन. तर खालि इन्टेन्सिटी चेन्ज हुने, प्याटर्न चेन्ज हुने, मनसुनको ड्युरेसन बढ्ने, मनसुनको ड्युरेसन घट्ने, यो चाहिँ हुन्छ. तर मनसुन एज इट इज चाहिँ अब यो जुन यहाँको जुन जियोग्राफी छ त्यो जियोग्राफी त चेन्ज हुँदैन, क्लाइमेट चेन्जले चेन्ज हुने कुरा आउँदैन. यहाँको फिजिकल फिचर त चेन्ज हुँदैन. त्यो फिजिकल फिचर एज लङ एज त्यो फिजिकल फिचर त्यही हुन्छ, त्यो मनसुन त हुन्छ हुन्छ. खालि त्यसमा चाहिँ अब यो एक्सट्रिमिटिजहरू बढ्ने घट्ने हुन सक्छ.
2: हामी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर किशोर प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं. अब हामी कार्यक्रमको अन्त्य चरणमा आयौं. अब समाधान र सुझावहरूको बारेमा चर्चा गर्छु म. मनसुन यदि कमजोर भयो भनेदेखि, जस्तो कम पानी पर्यो भनेदेखि, मनसुनमा कम पानी पर्यो भने किसानहरूले, विशेष गरी हामी त किसानसँग अलिकति बढी जोड़ दिएर कुराकानी गर्छौं, वैकल्पिक उपाय अप्नाउने अथवा सुक्खा सहने बाली नेपालीहरूको विकल्प खोज्ने हाम्रा निकायहरूले के पूर्व तयारी गर्नुपर्छ?
3: मुख्य त पानीको म्यानेजमेन्ट हो होइन, तपाईँको लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ क्या। अब तपाईँसँग पैसा छ भने तपाईँ ब्याङ्कमा पैसा राख्नुहुन्छ, अनि अब बढी पैसा भयो भने ब्याङ्कमा लगाएर राख्नुहुन्छ, जुन बेला चाहिन्छ त्यो बेला झिक्न सक्नुहुन्छ, खर्च गर्न सक्नुहुन्छ। अब पानीको पनि त्यस्तै हो, अब हामी कहाँ चाहिने भन्दा धेरै बढी पानी छ, मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ, त्यसै बगाएर गइरहेको छ। अब तपाईँले यसको लागि ब्याङ्क बनाउनु पर्यो, ब्याङ्क बनाउनु भने रिजर्भर, अनि त्यो जति तपाईँले रिजर्भर बनाउन सक्नुभयो अब त्यसले त्यो पानीलाई एउटा ब्याङ्कमा राखे जस्तै भयो, अब त्यो रिजर्भर राख्नुहुन्छ, अब त्यसले सालभरि तपाईँ त्यही पानी खल्ती के अरे ब्याङ्कबाट पैसा निकालेर खर्च गरे जस्तै त्यही पानी तपाईँले सालभरि खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिँचाइमा खर्च गर्न सक्नुहुन्छ, अब सिँचाइमा खर्च गर्नुभन्दा पहिले पावरबाट पैसा निकाल्न सक्नुहुन्छ होइन। त्यही हिसाबले अब यो क्लाइमेट चेन्जकै हिसाबले पनि जुन रेनफल एक्सट्रिमिटिज हुन्छ त्यसमा तपाईँले रिजर्भर गरेर पानीमा राख्न सक्नुभयो भने त त्यो एक्सट्रिमिटिज त्यसै डाइल्युट भयो थियो, किनभने त्यो जति बढी पानी पारे पनि त्यही रिजर्भर जम्मा हुन्छ।
2: भनेपछि नेपालमा जस्तो जलवायु परिवर्तन लगायतका कारणहरू हेर्दा पनि त्यस्ता किसिमका संरचनाहरू अब आवश्यकताको चाहिँ बढ्दै गएको छ।
3: नेपालमा एकदमै आवश्यक भएको भनेको रिजर्भर हो, त्यो रिजर्भरको एउटा त क्लाइमेट चेन्जको हिसाबले पनि रिजर्भर आवश्यक छ, अब दोस्रो नेपालको पावर प्रडक्सनको हिसाबले। अब पावर प्रडक्सनमा तपाईँको हामीहरूको नेपालको मेजर प्रब्लम भने यो मनसुनको बेला हामीले पावर त्यतिकै फ्याली पनि राखेका छौँ होइन, युजै गर्न सक्दैनौँ, त्यति बढी पावर छ। अब विन्टरमा चाहिँ इम्पोर्ट गर्नुपर्छ, तपाईँले अब त्यो पावरलाई चाहिँ कमसेकम दुई चारवटा रिजर्भर नेपालमा बनाउनु भयो भनेदेखि सालभरिलाई युज गर्न सक्नुहुन्थ्यो होइन। अब त्यो हिसाबले ओभरअल वाटर म्यानेजमेन्ट र नेपालको अहिले एकदम इसेन्सियल्ली चाहिएको चाहिँ रिजर्भर हो, जबकि नेपालमा जम्मा एउटा रिजर्भर छ त्यो पनि सानो, त्यो कसले खाने रिजर्भर भयो होइन। त्यस्तै खालको रिजर्भरहरू लार्ज स्केलमा दुई चारवटा मात्रै बन्यो भने नेपालको सिचुएसन यो मतलब क्लाइमेट चेन्ज म्यानेजमेन्टको हिसाबले पनि र अनि इन्टिग्रेटेड वाटर म्यानेजमेन्टको हिसाबले पनि सबै हिसाबले अहिले एकदम इसेन्सियल चिज चाहिँ त्यो भयो। अब त्यो चाहिँ मेजर गर्नुपर्ने काम हो, त्यो गर्नै पर्ने। अब अरू त्यो बाहेक तपाईँको पानीको म्यानेजमेन्ट गर्नलाई अब तपाईँको रेनफल इन्टेन्सिटी बढ्ने, क्लाइमेट चेन्ज हुने, मनसुन ड्युरेसन हुने, पानीको प्याटर्न चेन्ज हुने, अब त्यो सबैलाई म्यानेज गर्न चाहिँ त्यो एक किसिमको त्यो आर्टिफिसियल रिजर्भर हो भने तपाईँले नेचुरल रिजर्भरलाई पनि बढाउन सक्नु पर्यो। नेचुरल रिजर्भर भनेर चाहिँ के भने उयो अघि कुरा गरे जस्तै परेको पानी त जमिन मुनि जान्छ, त्यो जमिन मुनि जानको लागि हामीले यो ल्यान्ड म्यानेजमेन्ट त्यही अनुसार गर्नु पर्यो, पानी जम्मा हुने ठाउँ होस्, पोखरीहरू बढी से बढी हुन्, भएका पहिलेदेखिका पोखरीहरूलाई रिनोभेसन गरेर हुन्छ कि के गरेर हुन्छ, त्यसले बढी पानी होल्डिङ क्यापेसिटी बढाउनु पर्यो, जंगलहरूले पानी जमिन मुनि लैजाने काम गर्छ त्यो जंगलहरू बढाउनु पर्यो, अब सबै ल्यान्ड म्यानेजमेन्ट त्यही हुनु पर्यो, अब अर्गनाइजेसन त्यही हिसाबले हुनु पर्यो, जुन किसिमको अब यहाँ त अहिले त पानीको म्यानेजमेन्ट अब हामी त लकिली हामीले चाहिने भन्दा प्रशस्त बढी पानी छ, जस्तो पानी नभए ठाउँमा त उनीहरूले थोपा थोपा पानी म्यानेजमेन्ट हिसाबले गर्छ, इभन सड़क बनाउँदा पनि, अब यहाँ त सड़ककै कारणले पानी जमिन मुनि जानु पाउँदैन, अब इभन सड़क बनाउँदा पनि त्यो सड़कमा के राख्यो भने चाहिँ त्यहाँबाट त्यो सड़कमा पानी इन्फिल्ट्रेसन भएर तल जान्छ भन्ने हिसाबले आजकल बनाउँछन् सड़क, त्यो एकदम यो के अरे पिच घट्दा पनि कस्तो किसिमको मिक्सर गर्यो भने चाहिँ पानी पनि फिल्टर हुन्छ, अब सड़कको पेभमेन्ट बनाउँदाखेरि कसरी पानी भित्र जान्छ, त्यस्तो त्यस्तो टाइपको पनि हिसाब गर्न थालिसकेका छन्। हामी चाहिँ त्यो स्टेजमा नपुगे पनि अब त्यही हिसाबले पानी म्यानेजमेन्टको लागि पानीलाई रिचार्ज गर्नको लागि त्यही हिसाबले हामीले प्लान गर्नुपर्छ।
2: हामीले यदि ठूला ठूला तपाईँले भन्नुहोस् दुई चारवटा जलाशयहरू बनाउन खोज्यो भने हाम्रो स्रोत अथवा हाम्रो क्षमता त्यो त पुग्छ नि, कि त्यो अलिकति हामी कमजोर अवस्थामै हौ ठूल्ठूला रिजर्भरहरू बनाउनको लागि चाहिँ?
3: कमसेकम नेपालले अब त्यो पानीको म्यानेजमेन्ट भने त्यही रिजर्भर भने ब्याङ्कै हो एक किसिमले, पानीलाई सेभ गरेर राख्ने, चाहिएको बेला खर्च गर्ने होइन। त्यो ब्याङ्कहरू चाहिँ अब दुई किसिमका हुन सक्छन्, एउटा साना ब्याङ्क भने साना साना रिजर्भर विभिन्न ठाउँ बनाउने, एउटा ठूल्ठूला रिजर्भर चाहिने होइन। त्यसमा चाहिँ अब दुईटै चिज चाहिन्छ, अब त्यो कुन कति चाहिन्छ भन्ने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो, कति भयो भनेदेखि चाहिँ हामीलाई पुग्ने गर्न सक्छौँ, कति भयो भने हामीलाई एक्सपोर्टको हिसाबले पनि फाइदा हुन सक्छ, त्यसमा फेरि इन्भाइरोमेन्टको कन्सर्न छ होइन, कति भयो भने इन्भाइरोमेन्ट प्रोटेक्सनको हिसाबले पनि फाइदा हुन्छ। अब त्यसमा सबै चिज एनालिसिस गरेर अब मल्टिपल डाइमेन्सनहरू हेरेर त्यो गर्नुपर्ने अवस्था हो, तर इसेन्सियल चाहिँ हो, ठूलो रिजर्भवायर पनि इसेन्सियल छ, सानो पनि इसेन्सियल छ, तर कति इसेन्सियल छ भने चाहिँ त्यो अब इन्भाइरोमेन्टल र इकोनोमिक एनालिसिसले निकाल्ने चिज भएको थियो।
2: त्यो सँगै आम नागरिकले चाहिँ जस्तो पानी यदि कम परिहाल्यो भनेदेखि त्यसको प्रयोगमा अथवा वर्षाको पानी संकलनका लागि व्यक्तिगत स्तरमा चाहिँ के गर्न सक्छन्?
3: आम मानिसले गर्न सक्ने चिज त धेरै हुन्छ, त्यो त्यसमा अब क्लाइमेट चेन्जकै हिसाबले पनि पानी म्यानेजमेन्टको हिसाबले पनि अब साधारण एउटा हेऱ्यो भनेदेखि तपाईँको यो घरमा जुन पानी आइरहेछ अब एउटा टिपिकल्ली तपाईँले मुख धुँदाखेरि अब धारो खोलेर मुख धुनुहुन्छ, त्यो धारो पानी आएको बेला चाहिँ धारो खोल्नुहोस् अनि फेरि मुख धोएर मुख तपाईँले मारिराख्नु भएको छ त्यो बेला पानी बन्द गर्नुहोस् त्यस्तादेखि लिएर होइन त्यो गर्दाखेरि नै तपाईँले कति पानी सेभ गरिसक्नुभयो त्यहाँ होइन। अब यो के अरे पानीको बढी युज हुने जस्तो यो फ्लसिङ सिस्टम तपाईँले एरोडाइनामिक टाइपको फ्लसिङ सिस्टममा जान सक्नुहुन्छ जसमा जसले गर्दा पानीलाई कम पानी युज गर्ने गर्न सक्छ होइन। अब पोल्युसनमा तपाईँले मद्दत गर्न सक्नुहुन्छ, मतलब सबै इन्डिभिजुअलको त देख्दाखेरि सानो देखिन्छ, अब तपाईँले त्यो धारो खोल्नेमा नि अब सबैजनाले त्यो धारो चाहिँ ओइल प्लान्ट किसिमले खोल्यो भने त्यो पानी सेभिङको तपाईँले एक एकजना गरेर हिसाब गर्नुहोस् त कति पानी सेभिङ हुन्छ त्यो होइन, त्यसको डाइमेन्सन त धेरै ठूलो हुन्छ नि।
2: यसपालि चाहिँ जस्तो पूर्वानुमान गर्दाखेरि जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने र गर्मी बढी हुने भनौँ स्वभावैले कम पानी पर्ने छ, तापक्रम बढ्ने कुरा जोडेर आएको छ, त्यसै गरी
3: गर्दा पानीलाई कम पानी युज गर्ने गर्न सक्छ होइन। अब पोल्युसनमा तपाईँले मद्दत गर्न सक्नुहुन्छ, मतलब सबै इन्डिभिजुअलको त देख्दाखेरि सानो देखिन्छ, अब तपाईँले त्यो धारो खोल्नेमा नि अब सबै

0: बढ्न सक्ने सम्भावना छ है भनेर हिजो अर्को विज्ञप्ति निकाल्यो। यी सबैको बीचमा आम नागरिकलाई त्यस्ता विपदबाट बचाउनका लागि सरकारी निकायहरूले कस्ता किसिमका तयारीहरूलाई आफ्नो साथ गर्नुपर्छ, कस्ता किसिमको तयारीहरू अहिले नै गर्नुपर्छ?
1: अब यसमा पनि विभिन्न स्टाइलहरू हुन्छ होइन तयारीको पनि। अब जस्तो तपाईँको अब बाढीकै कुरा गरौँ, बाढीलाई कसरी तपाईँले म्यानेज गर्नुहुन्छ भन्ने, अब यसमा इन्जिनियरिङ पोइन्ट हुन्छ एउटा, अर्को साइन्टिफिक पोइन्ट वैज्ञानिक पोइन्ट हुन्छ। त्यसमा चाहिँ अहिलेसम्म धेरै प्याटर्नहरू चाहिँ इन्जिनियरिङ हिसाबले सोध्छन्, अब बाढी नदीमा बाढी आयो भने के गर्ने भन्दाखेरि दुवैतिर इम्ब्याङ्कमेन्ट बनाइदिने, पानी कन्ट्रोल गर्ने, अनि बाढी जान्छ। त्यस कारण अब तपाईँको गाउँतिर गएर सोध्नुभयो भने यहाँ बाढीले तिमीहरूलाई दुःख दिइरहेको छ, तिमीहरूलाई के चाहिएको छ बाढीलाई कन्ट्रोल गर्ने के गर्ने भन्यो भने यहाँ हामीलाई यतापट्टि इम्ब्याङ्कमेन्ट लगाइदिनु पर्यो नै भन्छन् उनीहरूले होइन। तर त्यो चाहिँ इन्जिनियरिङ भयो त्यो होइन। तर साइन्टिफिकल्ली चाहिँ अब त्यो बाढी तपाईँले फैलिन दिनु भन्नु भने त पानी रिचार्ज हुँदैन नि। अब बाढी चाहिँ तपाईँले जति तपाईँले इम्ब्याङ्कमेन्ट लगाउनुहुन्छ त्यति बाढी तल बढ्दै जान्छ। फेरि अब कुनै ठाउँमा इम्ब्याङ्कमेन्ट लगायो भने त्यो इम्ब्याङ्कमेन्टले पानी कन्फाइन भयो, अनि त्यसमा अरू साइड साइडको खोलाहरू आएर पानी थप्पे, त्यो फैलिनु पाएन भनेपछि तल भागमा त बाढी बढ्यो नि। साइन्टिफिक हुँदैन, तर कहीँ कहीँ चाहिँ इन्जिनियरिङ पनि चाहिन्छ, कहीँ कहीँ त लगाउनै पर्ने पनि हुन्छ। इम्ब्याङ्कमेन्टले अब ठुलै एरिया जोगाउनु पर्ने हुनसक्छ। अब त्यस कारण इन्जिनियरिङ साइन्स अब दुइटैलाई मिलाएर, अब अहिले त इन्जिनियरिङ साइन्स प्लस इन्भाइरोमेन्ट तीनटा चिजलाई मिलाएर प्लान गर्नुपर्ने हुन्छ। अब त्यो प्लान गर्दाखेरि अब गभर्मेन्टले सबै चिजलाई हेरेर प्लान गर्नु पर्यो। अब जस्तो अब हुन त अब आजकल अब मन्त्रालय घटाउने भन्ने कुरा आइरहेको छ, त्यो एउटा राम्रो कुरा हो होइन। न त अब सबैले आफ्नै आफ्नै किसिमले सोचिरहेको हुन्छ कि, अब जस्तो इन्जिनियरिङ टाइपका मन्त्रालयहरूले उनीहरूले अरू कुरासँग मतलब छैन, उनीहरूले साइन्स साइन्ससँग मतलब छैन, त्यहाँ लगाइदिने यो के अरे इम्ब्याङ्कमेन्ट लगाइदिने, पानी कन्ट्रोल गर्ने, सालभरि बजेट राख्ने, त्यसमा फेरि अरबौं खर्च हुन्छ होइन। अब त्यही किसिमले म्यानेज गरिरहेको हुन्छ। अर्को वनले चाहिँ रुख बिरुवा रोप्ने भन्ने हिसाबले मात्रै गरिरहेको होला होइन। त्यस्तै त्यो साइन्टिफिक किसिमले म्यानेज भइरहेको छैन। त्यो साइन्टिफिक किसिमले म्यानेज हुने गरी नै मन्त्रालयहरू पनि मिलाएर राख्नुपर्ने, जसले गर्दाखेरि इन्टिग्रेटेड रूपमा त्यसमा इन्जिनियरिङ पनि बस्छन्, साइन्टिस्ट पनि बस्छन्, इन्भाइरोमेन्टलिस्ट पनि बस्छन्, सबै बसेर अनि सबैले प्लान गरेर, अनि त्यसपछि यो चाहिँ अप्टिमम प्लान सबैको सबैलाई सुहाउँदै किसिमको प्लान भयो भन्ने किसिमको, त्यस्तै किसिमको गभर्मेन्टकै हिसाबले अब त्यो गर्न सक्छ भनेदेखि। अनि अब अरू चाहिँ अब इन्डिभिजुअलहरूले, अब इन्डिभिजुअलहरूको चाहिँ अब यसमा पनि अब अर्को एउटा चाहिँ के छ भने अर्ली वार्निङ सिस्टम भन्ने एउटा जुन यो डिएचएमले पनि गर्दैछ होइन, अब त्यसलाई इफेक्टिभ बनाउने। किनभने तपाईँले हेऱ्यो भनेदेखि मान्छेहरू कहाँ बसेका छन् भनेर तपाईँले एनालाइसिस गर्यो भने जुन चाहिँ सबभन्दा डिजास्टर हुने एरिया छ त्यहाँ नै बसेका छन् मान्छेहरू प्रायः, तिनीहरूलाई त्यहाँबाट छोड भन्नु पनि मिल्दैन। अब तपाईँ खोलाको साइडमा खेत पनि छ, बस्ती पनि छ, सबै छ, त्यो खोलाको साइडमा छ। अब तिमीहरू यहाँ नबस, यहाँ त बाढी आउँछ, त्यहाँ डाँडामाथि गएर बस भने अब त्यहाँ खेत पनि बनाउनु मिल्दैन, त्यहाँ पानीको सोर्स पनि छैन, खाने पानी समेत हुँदैन त्यहाँ। अब त्यो उनीहरू तिनै बस्नु पर्यो। अब उनीहरू त्यो हिसाबले प्रायः जस्तो हेऱ्यो भने सबै डिजास्टर प्रोन एरियामै छन्। अब त्यो डिजास्टर प्रोन एरियामा बस्दाखेरि चाहिँ अब इन्डिभिजुअली म्यानेज गर्नलाई अब अर्ली वार्निङ सिस्टम मार्फत उनीहरूलाई सूचना दिने होइन, सूचना दिएर, अब एउटा त इन्जिनियरिङ हिसाबले अरू हिसाबले पनि होला, अब त्यति हुँदाहुँदै पनि त्यहाँ त मान्छे हुन्छन्। अब अमेरिकामा कत्रो कत्रो सहर त लग्या छ होइन, अब एकैचोटि बाढी आएर बग्या छ भनेपछि त्यसले मात्र काम गर्दैन, तर उनीहरूले अर्ली वार्निङ भन्ने चाहिँ फेरि एकदम इम्पोर्टेन्ट चिज भइरहेको छ अहिले। अहिले त्यो धेरैले प्रमोट गरिरहेको चाहिँ अब त्यो हामीले खासै धेरै चेन्ज गर्न सक्दैनौँ त्यो इन्जिनियरिङ हिसाबले। त्यहाँदेखि अर्ली वार्निङ हिसाबले, साइन्टिफिक हिसाबले चाहिँ धेरै चिज गर्न सकिन्छ भन्ने हिसाबले अब मान्छे चाहिँ बस्छ, तर होसियार भएर बस्छ, अब ओइल प्लान्ट भएर बस्छ। अब अर्ली वार्निङ सिस्टम आयो भनेदेखि अब त्यो अनुसार कमसे कम ज्यान जोगाऊ होइन। अर्ली वार्निङको चाहिँ मेजर टार्गेट के हुन्छ भने नम्बर एक ज्यान जोगाऊ, अनि नम्बर टू एकदम इसेन्सियल चिजहरू जोगाऊ, धन सम्पत्ति जल जहरत छ भने जोगाऊ, अनि नम्बर थ्रीमा चाहिँ अरू सम्पत्ति जोगाऊ भन्ने आउँछ। अब त्यसमा टाइम कति छ होइन, जति बढी टाइम भयो उनीहरूले अरू चिजहरू जोगाउनु पायो, जति कम टाइम भयो उनीहरूले ज्यान चाहिँ जोगाउनु पायो, त्यो हिसाबले प्लान गर्नुपर्ने हुन्छ।
0: हुन्छ सर, एकदम महत्वपूर्ण समय दिनुभयो, अहिलेको समसामयिक विषयमा जानकारी दिनुभयो, यहाँलाई उज्याला तर्फबाट धेरै धन्यवाद सर।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मा। अब भने आजको बजेट नेपालको समय सकिने लागेको छ, अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बजेट नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म बजेट बस्ने विदा हुन्छु। नमस्कार।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रुकिन्छ शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ पद संख्या दुईजना योग्यता सामान्य लेखपढ गर्न जान्ने मासिक तलब रू 25,000 सँगै बोनसको व्यवस्था खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको
3: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ
2: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काप्रे पलाञ्चोक मोबाइल नम्बर 9841100390909 9841100390
4: भर्ना सम्बन्धी सूचना
5: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ
4: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ
5: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन् प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ
4: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन् कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन् थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची। दुई दिन सार्वजनिक विदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण। साबिकको 45 दिनबाट विदा घट्यो, प्रार्थना र खाजाको समय पनि तोकियो। डीडीसीबाट सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। वार्षिक 78 लाख रूपियाँ जोगिने, किसानको बकेउता भुक्तानीमा खर्च गरिने। आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी। आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहान 11 बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूचीमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083मा विद्यालयमा पनि हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र वर्षे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ। परियोजना तथा प्रयोगत्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगत्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका 2082बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ। उहाँले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासा आएका भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो। मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिनेछ। दुग्ध विकास संस्थान अहिले घाटामा छ। किसानले भुक्तानी लगायत समस्या भोगिरहेका छन्, तर कर्मचारी वार्षिक लाखौं रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताउनुभयो। कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बकेउता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। आज सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भागका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशसहित बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। तराईका एक दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हिमाली भागमा हिमपातको सम्भावना छ। राति कोशी मधेश बागमती र गण्डकी प्रदेशको केही ठाउँमा तथा अन्य हिमाली र पहाड़ी क्षेत्र को एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मेघगर्जन चट्याङ र हावाहुरी सहितको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन तथा यात्रा गर्दा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जलस्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जलस्रोत विधेयक 2083 को मसौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढ़ाउने तयारी गरेको हो। अहिले कार्यान्वयनमा रहेको जलस्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ, प्रदेश र पालिका बीचको अधिकार बाँडफाँडलाई कानूनी आधार दिनेछ। जारी भएपछि प्रदेश तथा पालिकाले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै कानून निर्माण गर्न सक्नेछन्। मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो। यससँगै जल उत्पन्न विपद न्यूनीकरण, जलस्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई विधेयकले प्राथमिकतामा राखेको छ। विधेयक मार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ। सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ। आयोजनाको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिएको छ। मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम पनि समानान्तर रूपमा अघि बढ़ाएको जनाएको छ। तनहुको देवघाट गाउँपालिका 4 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्राली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। 2080 फागुन 7 गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिनुभयो। आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण थालिएको उहाँले बताउनुभयो। तल्लो सेती जलविद्युत आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धसला जलाशयुक्त जलविद्युत आयोजना रहेको छ। आयोजनाबाट वार्षिक 520.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको बाँध बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। बाँधको उचाई 32 मिटर रहनेछ भने यसबाट झण्डै 12.7 किलोमिटर लामो जलाशय निर्माण हुनेछ। संचित पानीलाई 6.75 किलोमिटर लामो सुरुङ मार्फत देवघाट गाउँपालिका 4 गाईघाटी स्थित अर्धभूमिगत विद्युत गृहमा पुर्याइने योजना रहेको छ। आयोजनाका प्रमुख श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो। अब विदेशको खबर। इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्ध विरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। भएको फेब्रुअरी 28 तारीकमा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको लड़ाईपछि इरान अमेरिका र इजरायलले अप्रेल 8 युद्ध विराम घोषणा गरेका छन्। युद्ध विरामपछि इरानी र अमेरिकी प्रतिनिधि मण्डलहरूले अप्रेल 11 र 12 तारीकमा पाकिस्तानको राजधानी इस्लामाबादमा एक चरणको शान्तिवार्ता गरेका थिए, तर त्यसमा सहमति जुट्न भने सकेन। विगतमा दुई पक्षले पाकिस्तानको मध्यस्थतामा द्वन्द अन्त्य गर्नका लागि शर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदान प्रदान समेत गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले प्रतिक्रिया दिएको थियो, तर ट्रम्पले यसलाई पूर्ण रूपमा अस्वीकार्य भएको बताउनु भएको थियो। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका 7:45 रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा हिजो भएको खेलमा हैदराबादलाई हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आईपीएल क्रिकेटमा 10 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची। दुई दिन सार्वजनिक विदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण। साविकको 45 दिनबाट विदा घट्यो। प्रार्थना र खाजाको समय पनि तोकियो। डीडीसीबाट सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। वार्षिक 78 लाख रूपियाँ जोगिने, किसानको बकेउता भुक्तानीमा खर्च गरिने। आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी। आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै।
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको साफा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
4: ल टिपी राख फोन नम्बर 98209943 98209943।

0: नेपाल पे क्यूआर में आवत हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: रेडियो रेडियो
2: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
2: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, बुटन, बुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियो।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: SE सक्यो, अब रमाइलो सुरु भयो.
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर. मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 SMS.
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस.
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म.
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
3: नेपाल टेलिकम, राष्ट्रको संचार. पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा. तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दृढ साथ. वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो.

0: यही जेठ 2 गते शनिबारका दिन सुफात पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लाई अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
3: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एचसीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98-455-36-98-4।

0: Media.
1: Extreme energy drink.
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। हामी गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: लकी पिराक फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
6: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
6: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
8: रेडियो भेरी एफएम

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि, युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480444131।

0: पेक्यू बार में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजील से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-688-84-566।
3: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-200।

0: फलफूल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एम साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-3994।

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत सेक्योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
0: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुखेत। फोन नम्बर 083-520-402 र 522-148।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
4: यदि छन् भने वीरेन्द्रनगर 3 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
6: यदि तपाईले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
7: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-51960 र 97-678-84-566।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: एसई सकियो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 5 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: सबैको मन सुने
11: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: पारस्परिक साथ सहयोग र दृढ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
3: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
2: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
3: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट
2: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
3: ल टिपिराग फोन नम्बर 98209943 98209943

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्याश ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670056813 र 97670056814
2: रेडियो भेरी एफएम

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी FM।

0: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना।
1: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
0: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको।

0: चिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरू र घुँडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, कृत्रिम अङ्गहरूको आवश्यकता भएको, हड्डीको टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
1: शिविर हुने मिति, समय र स्थान। मिति 2083 जेठ 5 गते, कर्णाली प्रदेश पुनर्स्थापन केन्द्र, वीरेन्द्रनगर 1, सुर्खेत। समय, नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक, विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र, HRDC बनेपा काभ्रे पलाञ्चोक, कर्णाली प्रदेश पुनर्स्थापन केन्द्र, वीरेन्द्रनगर सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत।
0: ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
3: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0383524114, मोबाइल 9858551960 र 9768884566।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नालपहाड़ जोड्छौं सबैलाई बिहान 11 बजेको फेरि हाइलाइट्स पाटक श्रद्धकालको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ आज प्रधानमन्त्रीले दिँदै केही बेरमा बैठक शुरू हुँदै कर्णालीमा एसईईमा यसपालि कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण 18 जना 4 GPA ल्याउन सफल र आईपीएल क्रिकेटमा हैदराबाद हराउँदै गुजरात शीर्ष स्थानमा आज बेंगलुरू र कोलकाता भिड्ने। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा सुर्खेतका 18 जना विद्यार्थीले 4 GPA ल्याउन सफल भएका छन्। 16 जना संस्थागत र 2 जना सामुदायिक विद्यालयका विद्यार्थीले 4 GPA ल्याएका हुन्। वीरनगर 1 मा रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडखालीका कुशल उपाध्याय र वीरनगर 4 को भैरव माध्यमिक विद्यालयका पुष्पाञ्जली गौतमले सामुदायिकतर्फ 4 GPA ल्याउन सफल भएका हुन्। विद्यार्थी शिक्षक र अभिभावकको निरन्तर मेहनतसँगै त्रासमुक्त मनस्थितिबाट परीक्षामा सहभागी हुँदा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यार्थी उपाध्यायले बताउनु भएको छ। यस वर्ष सुर्खेतबाट 7,188 जना नियमित र 2,511 जना ग्रेड वृद्धिसहित कुल 9,779 जनाले एसई परीक्षा दिएका थिए। सुर्खेतमा यस वर्ष विगतभन्दा राम्रो नतिजा आएको शिक्षा विकास समन्वय एकाई शाखा प्रमुख नारायण पौडेलले बताउनु भएको छ। गत वर्ष 56% शैक्षिक सत्र 80 मा 54% उत्तीर्ण भएका थिए। यस्तै कर्णालीमा 19,095 विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी मध्ये 13,241 जना नन ग्रेडेड भएका छन् भने अधिकांशलाई अंग्रेजी गणित र विज्ञान विषयमा एनजी आएको पाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलले निरन्तरता पाउने भएको छ। संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री शाह बालेनले नीति तथा कार्यक्रममाथि छलफल शुरू गर्नु प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुने बताइएको छ। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाब प्रधानमन्त्रीले दिने कार्यसूचीमा उल्लेख गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनको बैठकमा गत सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा बीचैबाट प्रधानमन्त्री शाह बैठकबाट बाहिरिएपछि निकै आलोचना पनि खेप्नु परेको थियो। हिजो दलीय प्रतिनिधिका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू र आरसीबी बीच आज बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स बीच आज प्रतिस्पर्धा हुँदैछ। खेल रायपुरमा 7:45 शुरू हुनेछ। बेंगलुरू 11 खेलमा 14 अङ्कसहित दोस्रो स्थानमा छ भने 1 खेल कम खेलेको कोलकाता 9 अङ्कसहित 8 स्थानमा रहेको छ। प्लेअफको सम्भावना जीवितै राख्न कोलकातालाई जित्नै पर्ने बाध्यता रहेको छ भने बेंगलुरू खेल जित्दै शीर्ष स्थानमा उक्लने योजनामा रहनेछ। गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई 82 रनले हराउँदै शीर्ष स्थानमा उक्लेको छ। गुजरातले दिएको 169 रनको मध्यम लक्ष्य हैदराबादले 14 ओभर 5 बलमा 86 रनमै अल आउट भएपछि पूरा गर्न नसक्दा फ्राकिलो हात बिहोर्नु पर्यो। आईपीएल अङ्क तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ भने हैदराबाद समान खेलमा 14 अङ्कसहित तालिकाको तेस्रो स्थानमा कायम रहेको छ। हस्तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। अहिले दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: बाल अधिकारको रक्षा गरौं। माया, ममता, संरक्षण, स्वास्थ्य वातावरण, उचित पोषण, शिक्षा, मनोरञ्जन र विकासको अवसर पाउनु प्रत्येक बाल बालिकाको अधिकार हो। बाल अधिकारको रक्षा गरौं। बाल बालिकाको जन्म दर्ता अनिवार्य गरौं। शोषण, दुर्व्यवहार र बाल श्रमबाट बाल बालिकालाई बचाऊ। घर, विद्यालय र समाजमा सुरक्षित र प्रेमपूर्ण वातावरण बनाऊ। बाल अधिकार प्रति संवेदनशील बनाऊ। बाल बालिकाको सर्वोत्तम हितलाई ध्यान दिऊ। बाल अधिकार सुनिश्चित गरौं। उज्जवल भविष्यको निर्माण गरौं।
5: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
6: यही जेठ 2 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
7: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
8: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
9: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
8: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
9: हो र, के खास छ त इलाइट सिएमा?
8: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
9: ओहो, अनि लोकेसन?
8: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
9: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
10: एसई सकियो, अब रमाइलो सुरु भयो।
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डासँग इजी फाइनेन्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670 56813 र 97670 56814

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Mania, extreme energy drink.
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
8: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना
9: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ
8: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको खुट्टा लुलो वा कमजोर भएको भाँचिएको बाङ्गो भएको वा हड्डी नजोडिएको जोर्नीहरू र घुँडाको समस्या भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नी दुख्ने वा सुनिने समस्या भएको हड्डी पाकेर लामो समयदेखि पिप आइरहने औलाहरू एकापसमा टाँसिएको वा बढी भएको कृत्रिम अङ्गहरूको आवश्यकता भएको हड्डीको टिबी रोग लागेको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका
9: शिविर हुने मिति समय र स्थान मिति 2083 जेठ 5 गते कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्र नगर 1 सुर्खेत समय नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म आयोजक विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोक कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्र नगर सुर्खेत वीरेन्द्र नगर नगरपालिका सुर्खेत
10: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सर्किट बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखिरहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
3: यदि छन् भने वीरेन्द्रनगर 3 एरिचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनिदुन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत, फोन नम्बर 083-590-693।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: यह जिंदगी के लथर बाटो लगता जो छे विदेश जाऊ पासपोर्ट बनाने पैसे करने
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइराछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
3: रेडियो भेरी एफएम

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु। कुन लगाउँदा ठिक होला नि?

0: दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
0: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा हुने। सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने। इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै, द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने भएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा हुने रासपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। आजै रासपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाडौँमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा महाधिवेशनको मिति, ठाउँ, सांगठनिक कार्ययोजना तथा समसामयिक विषयमा छलफल भएको थियो। बैठकले प्रथम अधिवेशनको मिति र ठाउँ तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। रासपाले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति पनि गठन गरेको छ। रासपा 2079 साल असार 7 गते स्थापना भएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित छ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने यसअघि संसद सचिवालयको कार्यसूचीमा उल्लेख भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविर भन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केही बेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तेङमा शेर्पाको नेतृत्वमा पासाङ नुर्बु शेर्पा र देण्डी शेर्पा रहेको टोली आज बिहान 10:25 शिखरमा पुगेको हो। सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने डोरी टाँग्ने काम अत्यन्त महत्वपूर्ण हुन्छ। अब आरोहीहरू तीनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन्। यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरूद्ध भएपछि समस्या भएको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। शिखरसम्म डोरी टाँग्ने काम भइरहेकाले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन्। सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेलाई सिन्धुलीको कमलामाई गाउँ नगरपालिका 6 बस पार्कबाट गैराती पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई काठमाडौँ ल्याएर थप अनुसन्धान भइरहेको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेको सीआईबीले जनाएको छ। ललितपुरको मान भवन बस्दै आएका 63 वर्षीय पाण्डे विरूद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढ़ाइएको हो। नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि 42 दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोल कबुल मार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप 77.5 खर्ब भन्दा धेरै पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ। बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज बोल कबोल हुने निक्षेप संकलन उपकरणको सामा तथा ब्याज आउँदो असार 10 गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँ महानगरले कक्षा 11 र 12 का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला, आज सुनको भाव घट्यो, चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
2: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगतमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सी जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा intrans.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित भएर 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ। 2082 को एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेका लगायत हुनुपर्नेछ। आज सुनको भाव घटेको छ, चाँदीको भाव बढ़ेको छ। हिजो एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 700 रूपियाँले घटेको छ। आज भाव घटेर सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,02,900 रूपियाँ थियो। चाँदीको भाव आज तोलामा 15 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलामा 355 रूपियाँले बढ़ेको थियो। हिजो तोलाको 5,695 रूपियाँ रहेको चाँदीको भाव आज 5,710 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा ट्रम्पको स्वागत गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भोलि चीनमा हुने शिखर वार्तामा आपसी हित तथा द्विपक्षीय व्यापार सम्बन्ध सुधारका विषयमा छलफल वा सहमति हुने अपेक्षा गरिएको छ। ट्रम्पले भोलि राष्ट्रपति सीसँग भेट गर्ने र पर्सी नै अमेरिका फर्कने कार्यतालिका रहेको खबरमा उल्लेख छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। ट्रम्पसँगै इलन मस्क र टिम कुक सहित 16 वटा ठूला कम्पनीका कार्यकारी संचालक पनि बेजिङ जाँदैछन्। भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ। अमेरिकाले चीन मार्फत दबाव दिएर इरानलाई आफ्ना शर्तहरूमा झुकाउन सक्ने अपेक्षा गरेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुकी 7:45 रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगत्वमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Extreme energy drink.
1: यही जेठ 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोटी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
1: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
2: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
1: यो सोलर बलियो र भरपर्दो छ।
0: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
3: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 0385223060।
4: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
5: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भयो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सबैको मान सुने
12: रेडियो भेरी एफएम।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपी राख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: रेडियो भेरी एफएम।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड। फलफुल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
4: उही बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल। हामी कहाँ फलफुल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ। सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल, वीरेन्द्रनगर छ, कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 0383521233, मोबाइल 98585062 र 98681049994।
5: लामो समयदेखि नाक कान घाँटी तथा थाइरोइड रोग भएका

0: बिरामीहरूका लागि खुसीको खबर।
1: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना:
1: विकलांग मित्र समूहद्वारा संचालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनु हुन सबैमा जानकारी गराइन्छ।
0: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरू र घुँडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, कृत्रिम अङ्गहरूको आवश्यकता भएको, हड्डीको टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
1: शिविर हुने मिति, समय र स्थान: मिति 2083 जेठ 5 गते कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्रनगर 1 सुर्खेत। समय: नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक: विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र, एचआरडीसी बनेपा काभ्रे पलाञ्चोक, कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्रनगर सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: दादुरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
5: सामाजिक सञ्जाल प्रयोगमा सचेतना अपनाऊ।
0: सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेको सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ।
5: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 MHz MHz।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 56 56 455।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको रोटेबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तडपटी। सम्पर्क मोबाइल नम्बर 97 4 54 33 975 र 98 145 84 0131।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Mania.
1: Extreme energy drink.
2: लिङ्ग छनौट गरी गर्भपतन गर्नु अपराध हो।
3: लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानूनी अपराध हो। यो कार्य कोही कसैले नगराउ र नगराउ। चिकित्सकले समेत त्यस्ता कार्यलाई निरुत्साहित गरी चिकित्सा पेशालाई मर्यादित बनाऊ, विभेद रहित समाजको निर्माण गरौं। लैंगिक समानता बोलेर वा लेखेर मात्र प्राप्त हुँदैन, परिणाम प्राप्तिका लागि प्रत्येक व्यक्तिले व्यवहारिक शुरूआत आफैबाट गर्नुपर्दछ। कुरा होइन, काम गरौं। परिवर्तनको प्रारम्भ आफ्नै घरबाट गरौं। छोरा वा छोरी यो तपाईँको सन्तान हो, तपाईँको वंश हो, त्यसैले लिङ्गका आधारमा छोरा र छोरी बीच विभेद नगरौ नगराऊ।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
5: रेडियो भेरी एफएम।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: यही जेठ 2 गते शनिबार का दिन सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में एचसीआरसी अस्पताल नेपालगंज में कार्यरत निसंतान रोग विशेषज्ञ एवं आईवीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसंतानपन संबंधी समस्या भएका बिरामीहरूले समयमै संपर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौं।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईवीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
2: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौँ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
7: भर्ना सम्बन्धी सूचना
8: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
7: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
8: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक एयर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
7: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
9: रेडियो भेरी एफएम।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यही जेठ 2 गते शनिबारका दिन सुफात पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा HCRC अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं IVF स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा IVF को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
7: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई भइसक्यो।
8: ओइ छुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुरकस्या हो दाजु मैले।
8: अब इन्डिया नै जाने सुरकस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरेन्द्रनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सूर्जन लोकाईलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर

चाहियो नि फेरि वहाँ गरी के कसो लट्टी पिराक फोन नम्बर 9820293948 9820293948।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँलाई पोली हाउस स्प्रिङ्कलर स्प्रे पम्प टिम्बो टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
2: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
1: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
2: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
3: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन

0: सुक्खा ठाउँ र घर भित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एसई सकियो, अब रमाइलो शुरू भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: ओहो रामु दाई, कता हिँड्नु भयो?
7: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
6: कुन धान लगाउने विचार गर्नु भयो र?
7: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
6: ल दाई पनि, US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
7: यो धान कस्तो छ नि बहिनी?
6: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
7: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
6: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
9: रेडियो भेरी एफएम 98.6 MHz
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि. मोबाइल नम्बर 9840444631.
4: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना.
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
4: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू.
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ. सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20935, 9862-29133 र 9855-55606.
6: रेडियो भेरी एफएम.
7: Come on guys, I want to dedicate everyone. Let's party, celebrate, get ready on.

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
1: ल टिपिराग, फोन नम्बर 9820-2943-48 9820-2943-48।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि पनि कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97490 60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480 44631।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा

0: हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खुशीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: भर्ना खुल्यो,
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र, एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 9858-51960 र 9769-78-84-566।
6: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
7: लोक सेवा आयोगका किताबहरू,
6: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
8: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
3: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना।
4: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
3: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरू र घुँडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, कृत्रिम अङ्गहरूको आवश्यकता भएको, हड्डीको टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको, अन्य हाड जोड्नी सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
4: शिविर हुने मिति, समय र स्थान। मिति 2083 जेठ 5 गते, कर्णाली प्रदेश पुनस्थापन केन्द्र, वीरेन्द्र नगर 1 सुर्खेत। समय, नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र, एचआरडीसी बनेपा काभ्रे पलाञ्चोक, कर्णाली प्रदेश पुनस्थापन केन्द्र, वीरेन्द्र नगर सुर्खेत, वीरेन्द्र नगर नगरपालिका सुर्खेत।
9: अपाङ्गता एक अवस्था हो।
10: अपाङ्गता जुनसुकै स्थान, समय वा मानिसमा हुन सक्छ, त्यसैले अपाङ्गता प्रति हेर्ने दृष्टि
0: दृष्टिकोण बदलौ, समावेशी र समुन्नत समाज निर्माणमा योगदान गरौ। अपाङ्गता भएका व्यक्ति प्रति घृणा र तिरस्कार होइन, सम्मान र विश्वास गरौं।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर।

0: रेडियो भेरी एफएम 98.6 हर्रे बाटा 102.7 वीरेंद्र नगर सुर्खेत बाटा
1: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
2: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
4: Extreme energy drink. Taste the difference. Feel

0: नमस्कार, म भोजनर बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिपक्षीहरूको अवरोध कारण स्थगित भएर शुरू भएको प्रतिनिधि सभा बैठकमा पुनः अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो। तीनजना शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलमा फर्किए। फर्केकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि शुरू भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले सदनमा अवरोध गरेका हुन्। अहिले दोस्रो पटक शुरू भएको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरिरहेका छन्। यसैबीच नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्तावक प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा आएका साम्पाङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नु भएको हो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू संसदीय रेकर्डबाट हटेको छ। सभामुख डुलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा हिजो थापाले राष्ट्रपाको उदय, नवयुवा आन्दोलनको क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय नियमावलीमा उल्लेख छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको कुल संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालय एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकास भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ। यस्तै संघीय मामिला तथा सामान्य शासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय रहनेछ। गाभिएका र खारेज गरेका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण कोम्बु आइसफलमै बाटो खोल्न एक महिनाभन्दा बढ़ी ढिला भएको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै यस सिजनका लागि नेपालका 30 हिमालका लागि 55 देशका 1131 अनुमति लिएका छन्। उनीहरूबाट 1,24,41,00,00 रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 र मकालु हिमाल आरोहणका क्रममा 2 ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
5: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
6: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
5: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
6: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धितोपत्र बजार पूँजीकरण 48,32,00,000,000,000 रूपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंक तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण 48,32,00,000,000,000 रूपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44,25,00,000,000,000 रूपियाँ थियो। कुल ग्राहस्त उत्पादनसँगको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको हिस्सा 17.8 र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1,32,36,00,000,000,000 रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41,53,00,000,000,000 रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। अब विदेशको खबर। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41,00,000 सुडानी नागरिक आफ्नो मूल थलोमा फर्केका। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफार्टले सुडानभित्र वा बाहिरबाट मूल थलोमा फर्कने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकहरूले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ। फर्केका सबैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रमा बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावग्रस्त छन्। अब खेल खबर। मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छोट्याउने योजना रद्द गरेको छ। अभिभावक, थिंक ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ। यसअघि शिक्षा सचिव मारियो डेल गाडोले विद्यालय वर्ष झण्डै 40 दिन अगावै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो। यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव संकलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए। बैठकमा स्कूल क्यालेण्डरलाई मूल योजना अनुसार राखेर जुलाई 15 अन्त्य गर्ने र अगस्त 31 कक्षाहरू पुनः शुरू गर्ने सहमति भएको खबरमा उल्लेख छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिपक्षीहरूको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक पुनः शुरू, फेरि पनि अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सहित 18 मन्त्रालय रहने सगरमाथाको शिखरसम्म बाटो खुल्यो तीनजना शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने सुडानमा द्वन्दको कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए फर्किएकाहरू बिजुली पानी स्वास्थ्य र शैक्षिक सेवाहरूको अभाव सामना गर्न बाध्य र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द।

0: नेपाल पेटीबार में आवत हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजी को परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यही जेठ 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: नागरिक बडा पत्रको उपयोग गरौं।
1: नागरिक बडा पत्रमा सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्राप्त गर्न लाग्ने शुल्क र समय अवधि, सेवा प्रदान गर्ने जिम्मेवार पदाधिकारी र निजको कार्यकक्षको विवरण, तोकियो बमोजिम अन्य कुरा उल्लेख गरिएका हुन्छन्। सेवाग्राहीले समयमा सेवा प्राप्त नभए तत्काल कार्यालय प्रमुख वा तोकिएको अधिकारी समक्ष उजुरी गरौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरनगर, सुर्खेत।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: फलफूल अनि ताजा तरकारी को लागि सम्झिनै पर्ने नाम
2: उही बाबु एन साई तरकारी तथा फलफूल थोक पसल
3: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिक को लागि पनि होम डेलिभरी को सेवा पनि उपलब्ध छ सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत सम्पर्क फोन नम्बर 0383521233 मोबाइल 98585062 र 98681094
4: रेडियो भेरी एफएम

0: प्रदूषण नियन्त्रण स्वास्थ्यको आधार धुवा धुलो त्यागौं सफा हावामा सास फेरौं स्वास्थ्य स्वस्थ स्वस्थ वायु स्वस्थ जीवन प्लास्टिक प्रयोग बन्द गरौं वातावरणलाई स्वच्छ राखौं प्लास्टिक जन्य प्रदूषण निर्मल पारौं वातावरण मैत्री विकल्पको उपयोग गरौं नदी नाला सफा राखौं भविष्यलाई सुरक्षित बनाऊ
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: रेडियो भेरी एफएम

0: गाउँको मिठो मोहनेले हाम्रो जोबन त मिठै बित्यो। अहिलेको तन्नेहरूको मन चाहिँ किन धनको तृष्णाले बुझ्यो त्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: एसई सक्यो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98484461।
1: भर्ना सम्बन्धी सूचना।
3: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
1: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर

0: अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा एसईईमा कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण, 36 जनाले सामुदायिक विद्यालयबाट 4 GPA ल्याए, सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए, र आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा, आज बेंगलुरू र कोलकाता भिड्ने। यस वर्षको माध्यमिक शिक्षा परीक्षामा सुर्खेतका 18 जना विद्यार्थीले 4 GPA ल्याएका छन्। 16 जना संस्थागत र 2 जना सामुदायिक विद्यालयका विद्यार्थीहरूले 4 GPA ल्याएका हुन्। सामुदायिक तर्फ वीरेन्द्रनगर 1 मा रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखालीमा कुशल उपाध्याय र वीरेन्द्रनगर 4 को भैरव माध्यमिक विद्यालयका पुष्पाञ्जलि गौतमले 4 GPA ल्याउन सफल भएका हुन्। विद्यार्थी शिक्षक र अभिभावकको निरन्तर मेहनतसँग त्रासमुक्त मनस्थितिबाट परीक्षामा सहभागी हुँदा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यार्थी कुलश उपाध्यायले बताउनु भएको छ। यस वर्ष सुर्खेतबाट 7,188 जना नियमित र 2,591 जना ग्रेड वृद्धिसहित कुल 9,700 जनाले एसई परीक्षा दिएका थिए। यस्तै कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी मध्ये 13,241 विद्यार्थी नन ग्रेडेड भएका छन् भने अधिकांश अंग्रेजी, गणित र विज्ञान विषयमा कमजोर देखिएका छन्। कर्णालीमा गत वर्षको एसईईमा सहभागी भएका 32,336 विद्यार्थी मध्ये 59.6% विद्यार्थी उत्तीर्ण भएका थिए। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि शुरू भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाब दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम अहिलेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध जनाएका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले सदन अवरूद्ध गरेका हुन्। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख सुडानी नागरिक आफ्नो मूल थलोमा फर्किएका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफाटले सुडानभित्र वा बाहिरबाट मूल थाथलोमा फर्किने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतारका न्यूज एजेन्सीहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकको सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्किएको जनाएको खबरहरूमा उल्लेख गरिएको छ। फर्केका धेरैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक तथा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्किने क्षेत्रहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावमा ग्रस्त रहेका छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। खेल साँझ 7:45 बेंगलुरूमा शुरू हुँदैछ। बेंगलुरू 11 खेलमा 14 अंकसहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको कोलकाता 9 अंकसहित 8 स्थानमा छ। गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई 82 रनले हराउँदै शीर्ष स्थानमा उक्लेको हो। टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट हुन पुगेको थियो। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: सार्वजनिक सेवा लिँदा ध्यान दिउँ, आफूले लिने सेवाका सम्बन्धमा जानकारी राखौं, आवश्यक कागजात प्रक्रिया पूरा गरौं, नागरिक बडा पत्रका बारेमा जानकारी राखौं, आधिकारिक सेवा प्रदायकबाट मात्र सेवा लिऊ, सेवा प्राप्त गर्दा बिचौलियाको प्रयोग नगरौं, सकेसम्म अनलाइनबाटै सेवा लिने र दिने गरौं, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिऊ, सेवा प्रवाहमा समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरौं, अनियमितता र भ्रष्टाचार विरूद्ध उजुरी गरौं।
1: सार्वजनिक सेवालाई सरल, सहज र पारदर्शी बनाऊ। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848349576।

0: sip on ya. Extreme energy drink.
1: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
2: यही जेठ 2 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा HCRC अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं IVF स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा IVF को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस् निराश नहुनुहोस् सम्भव छ
2: सम्पर्क सुपात मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-550-13-956
4: ओहो रामुदाई कता हिँड्नु भयो
5: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
4: कुन धान लगाउने विचार गर्नु भयो र
5: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
4: ल दाई पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि
5: यो धान कस्तो छ नि बहिनी
4: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
5: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि US 312 धान नै लगाउन भन्छु
4: हुन्छ दाई सँगै जाउँ है US 312 धानको बिउ लिनलाई
3: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस् मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ
6: रेडियो भेरी FM

0: काल पेटी बार में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजील से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: यह जिंदगी के लथर बाटो लाला विदेश जाऊ पासपोर्ट बनाने पैसे
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइराछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 21,600 देखि 43,200 कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन रोकाईलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 9858-20935 9862-29133 र 9855-55606
5: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
1: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत।

0: सम्पर्क फोन नम्बर 0385222553 र मोबाइल नम्बर 9858656455।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0385241414 मोबाइल 9858551960 र 9768884566।
3: रेडियो भेरी एफएम
4: 98.6 RX 2.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा एसईमा कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण, 36 जनाले सामुदायिक विद्यालयबाट 4 GPA ल्याए, सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए, र आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा, आज बेंगलुरू र कोलकाता भिड्ने। यस वर्षको माध्यमिक शिक्षा परीक्षा सुर्खेतका 18 जना विद्यार्थीले 4 GPA ल्याएका छन्। 16 जना संस्थागत र 2 जना सामुदायिक विद्यालयका विद्यार्थीहरूले 4 GPA ल्याएका हुन्। सामुदायिकतर्फ वीरेन्द्रनगर एकमा रहेको त्रिपुरेश्वर माध्यमिक विद्यालय ढोडेखालीका कुशल उपाध्याय र वीरेन्द्रनगर 4 को भैरव माध्यमिक विद्यालयका पुष्पाञ्जलि गौतमले 4 GPA ल्याउन सफल भएका हुन्। विद्यार्थी, शिक्षक र अभिभावकको निरन्तर र मेहनतसँग त्रासमुक्त मनस्थितिबाट परीक्षामा सहभागी हुँदा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको विद्यार्थी कुशल उपाध्यायले बताउनुभयो। यस वर्ष सुर्खेतबाट 7,188 जना नियमित र 2,591 जना ग्रेड वृद्धिसहित कुल 9,779 जनाले एसईई परीक्षा दिएका थिए। यस्तै एसईईमा कर्णालीबाट 19,095 विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी मध्ये 13,241 विद्यार्थी नन ग्रेडेड भएका छन् भने अधिकांश अंग्रेजी, गणित र विज्ञान विषयमा कमजोर देखिएको छ। कर्णालीमा गत वर्षको एसईईमा सहभागी 32,336 विद्यार्थी मध्ये 59.6% विद्यार्थी उत्तीर्ण भएका थिए। प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। सरकारको निर्णय अनुसार प्रतिनिधि सभाको सचिवमा अधिकारी नियुक्त हुनुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नियुक्त गर्नुभएको हो। संविधानको धारा 106 को उपधारा 1 बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिश गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। अधिकारी खादबारी नगरपालिका 3 संखुवा सभाका हुनुहुन्छ। अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख सुडानी नागरिक आफ्नो मूल थाथलोमा फर्किएका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफाडले सुडानभित्र वा बाहिरबाट मूल थाथलोमा फर्किने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले बताएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएको खबरहरूमा जनाइएको छ। फर्केका धेरै जसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक तथा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्किने क्षेत्रहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावबाट ग्रस्त छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। खेल साँझ 7:45 बेंगलुरूमा शुरू हुँदैछ। बेंगलुरू 11 खेलमा 14 अंकसहित दोस्रो स्थानमा छ भने 1 खेल कम खेलेको कोलकाता 9 अंकसहित 8 स्थानमा छ। गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई 82 रनले हराउँदै शीर्ष स्थानमा उक्लेको छ। टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। आईपीएल क्रिकेटमा अंक तालिकामा गुजरात 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 43,200 कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको साफा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: यही जेठ 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ कोष माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतिहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: रेडियो भेरी एफएम

0: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
1: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
2: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
0: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385-22-360।
3: खुशीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्दैछ।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
7: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित। नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग।
0: विद्यालयको बर्खे र हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय। गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाई।
2: प्रविधिलाई उपयोग गर्ने, शिक्षकलाई अध्यावधिक गर्ने व्यस्त रहने तरिका जान्, त्यो तरिकामा शिक्षक अब्बल ठहरिएको दिनमा यो जे गरे पनि ठिक हो, जुन दिन यो गर्न सकिँदैन त्यो दिन चाहिँ पछि फर्किनुपर्ने अवस्था हुन्छ।
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि, थितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब पुग्यो।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङ पुग्दै चीनसँग व्यापार, प्रविधि र भू राजनीति तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत।
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध भएपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ। लगातार दुई पटकले बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायम राखेपछि सभामुख डोलप्रसाद अरियालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बागेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन्। प्रतिनिधि सभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री बागेन्द्र शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो, तर संसद बैठक शुरू हुँदासम्म मन्त्री परिषद बैठक चलाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह संसदमा जानु भएन। प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अरियालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई छलफल शुरू भएको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरूद्ध गरे। एमाले सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री आउन नसक्ने उचित कारण बताउनुपर्ने माग गर्नुभयो। बहस र विवाद लम्बिँदै गएपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेमेले अवरोधको निकास निकाल्न केही समय बैठक स्थगनको सुझाव सभामुखलाई दिनुभयो। सभामुख अरियालले 15 मिनटको लागि स्थगित गर्नुभएको बैठक ढिलो गरी शुरू भयो। विपक्षीले अर्थमन्त्रीलाई प्रस्ताव टेबल गर्न सहमति दिएपछि बैठक अघि बढ़यो, तर कांग्रेस संसदीय दलका नेता आङदेम्बेले छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा भने प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको निम्ति सभामुखले रूलिङ गर्नुपर्ने अडान लिनुभयो।
6: हामीले मात्र कति चाहेको भन्दाखेरि उहाँ आफैले हस्तान्तरण गर्नुभएको, उहाँकै नेतृत्वमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उहाँको उपस्थिति खोजेको हो। उहाँले आएर यो छलफलमा भाग लिनुहोस् भनेर, किनभने कयौं प्रश्नहरू छन् उहाँले जवाफ दिनुपर्दछ। के यसो भन्नु गल्ती हो र? हामी त फेरि पनि भनिराखेका छौं उहाँ आउनुहोस्, यसलाई सौहार्दपूर्ण वातावरणबाट यसको निकासीको उहाँको उपस्थिति अनिवार्य छ। छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ बिहाले रूलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो।
0: नियमावलीमा प्रश्नहरूको जवाब छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भन्ने उल्लेख रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले त्यसमा टेकेर छलफल अघि बढ़ाउनु पर्ने तर्क प्रस्तुत गर्नुभयो। सभामुख डोलप्रसाद अरियालले पनि नियमावलीको प्रावधान उद्धृत गर्दै अवरोध नगर्न विपक्षीलाई आग्रह गर्नुभयो।
7: त्यही हामीले बनाएको नियमावलीमा टेकेर हामी सदन सञ्चालन गरिरहेका छौं, तर अहिले मान्य सदस्यहरूले के प्रश्न गरिरहनु भएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यू आउने सुनिश्चितता गर्नु पर्यो भने, म मान्य सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन कोही पनि मान्य सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिन।
0: तर विपक्षी दलहरूले नमानेपछि पुनः बैठक स्थगित भयो। आज तेस्रो पटक शुरू भएको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको हो। प्रधानमन्त्री शाह आफू वरिष्ठ नेता रहेको आफ्नो पार्टी राष्ट्रपाको बैठकमा पनि सहभागी भएको देखिनु भएको छैन। सभामुख अरियालले नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्रीसँग परामर्श गर्ने आश्वासन दिनुभएको छ।
1: सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममाथि आजै छलफल शुरू भएको छ। छलफलमा भाग लिने राष्ट्रिय सभाका सांसदहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा चर्को आलोचना गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो। देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप छ। नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम प्रसाद दंगालले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले देशको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद किरण बाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक संकटलाई समाधान गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। उहाँले 2081 र 2083 सालमा प्रस्तुत नीति तथा कार्यक्रमबीच उल्लेखनीय भिन्नता नदेखिएको टिप्पणी गर्दै अधिकांश कार्यक्रममा दोहोरिएको आरोप लगाउनुभयो। उहाँले केही सुधारात्मक र महत्वाकांक्षी विषय समेटिए पनि नयाँपन नदेखिएको उल्लेख गर्नुभयो। सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयन योग्य, जवाफदेही र नतिजामुखी हुनुपर्नेमा जोड़ दिएका छन्।
0: नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 वटा रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित मन्त्रालयको संख्या 18 वटा हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको छ। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरी लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव साधन मन्त्रालय राखिनेछ। गाभिएका र खारेज गरिएका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ।
1: नेपाली कांग्रेसको देउबा समूहले 15 महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले काठमाण्डुमा आयोजना गरेको वृहत्तर एकता र पुनर्जागरणका लागि बागमती प्रदेश स्तरीय भेलाले साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको नेताहरूले बताएका छन्। देउबा समूहले पार्टीको बहुमत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नुपर्ने बताएको छ। देउबा समूहले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा चुनावमा पार्टीको पराजयबारे बिना पूर्वाग्रह निर्मम समीक्षा गर्नुपर्ने खाँचो पनि औलाएको छ।
0: यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्दी शेर्पा डोडी काग्रे बिहान 10:25 शिखरमा पुगेका 7 समिट ट्रेकले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढ़ी समय लागेको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै सीजनका लागि नेपालका 30 वटा हिमाल आरोहणका लागि 55 देशका 1131 जनाले अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबै हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 जना र मकालु हिमाल आरोहणका क्रममा 2 जना गरी 5 जनाको हिमालमा ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा विद्यालयको बर्खे र हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943334955।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग, राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमको चर्को आलोचना, नेपाल सरकार र कार्य विभाजन नियमावली 2083 स्वीकृत, अब मन्त्रालयको संख्या 17 वटा हुने, यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलियो लगायतका खबर
1: नेपाल दर्पणमा। अब बाँकी प्रसंग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको बर्खे तथा हिउँदे विदा अब वर्षमा 30 दिन मात्रै दिने निर्णय गरेको छ। यसअघि एक शैक्षिक सत्रमा 45 दिनसम्म विदा दिँदै आएको थियो। शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा लागू गरेपछि पठन पाठनको समय घट्ने अवस्था सृजना भएकाले विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। साथै विद्यालयमा दैनिक प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनटमा सीमित गरिने भएको छ। विदा कटौती मात्र समाधान नभई शिक्षकको क्षमता विकास र प्रविधि मैत्री शिक्षामा जोड़ दिनुपर्ने कतिपयको मत छ। यसै विषयमा साथी हृदय रिमालले बर्खे र हिउँदे विदा कटौती गर्ने सरकारको निर्णयले पठन पाठनमा कस्तो प्रभाव पार्छ भनेर शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला सँग कुराकानी गर्नुभएको छ।
13: हामी कहाँ मिन 50 किन छुट्टी दिन्थ्यो भने जाडो हुन्थ्यो काठमाडौँमा, त्यसैले काठमाडौँमा मिन 50 छुट्टी दिन्थ्यो। बर्खामा छुट्टी किन दिन्थ्यो भनेदेखि कृषकहरूका सन्तानहरू पढ्छन् स्कूलमा, त्यसैले गर्दाखेरि छुट्टी दिन्थ्यो। शिक्षक पनि कृषकहरूको हुन्, त्यो किसिमकोबाट सोचेको हो। अब सायद उहाँहरूले कृषक पनि छैन, मिन 50 पनि हुँदैन भन्ने दृष्टिकोण राख्नुभयो, एउटा मलाई लाग्छ त्यसरी हो। उहाँहरू लहरमा बढ्दा काम गर्नुहुन्छ जस्तो देखिन्छ, यसो हेर्दाखेरि वस्तुस्थितिलाई त्यति धेरै बुझ्नुहुन्न कि जस्तो किसिमको लाग्छ मलाई। कति दिन पढाए हुन्छ भनेर भन्ने चाहिँ फेरि संस्कृति हेर्नु पर्दो रहेछ. चाइनिजहरूले 7 बजेदेखि क्लास लिँदा रहेछन्, उनले 2 दिन छुट्टी गर्दैन. उनीहरूले के गर्छन् भने विद्यार्थीहरूलाई कसरी व्यस्त राख्ने भन्ने किसिमको कुराकानी सोध्दा रहेछन्. अब हाम्रो नियति के रहेछ भनेदेखि, न हाम्रो संस्कृति केटाकेटीहरूले खेती गर्नुपर्छ भन्ने संस्कृति बुझ्न सकियो, न व्यस्त राख्ने किसिमको कला जाने. शिक्षक नै पाठ्यक्रम हो, शिक्षक नै पाठ्य पुस्तक हो. त्यहाँ पाठ्यक्रमको भाषा पनि हुँदैन, पाठ्यपुस्तकको भाषा पनि हुँदैन. नर्वे, फिनल्यान्ड आदि इत्यादि देशहरूमा हेर्नुभयो अरे, शिक्षक नै पाठ्यक्रम. अब शिक्षकलाई के भन्यो भने, यो उद्देश्य हासिल गर्नको निम्ति हजुरहरूले यो काम गर्नुपर्छ, चाहिँ उद्देश्य चाहिँ हासिल हुनुपर्छ. अब हाम्रो शिक्षकको चलन जति के रहेछ, सबै विद्यार्थीलाई एउटै असाइनमेन्ट दिँदो रहेछ. युरोपमा हेर्नुभयो भनेदेखि सबै विद्यार्थीको एउटै असाइनमेन्ट हुँदैन, विद्यार्थीको क्षमता अनुसार हो नि असाइनमेन्ट भनेर. शिक्षकको तयारी चुनौती हो, उहाँले निर्णय अर्कोतिरबाट गर्नु हो क्या. अब केटाकेटी एआईमा जोडिसके, किताब पढाएर हुन्छ, त्यो एआईसँग जोडेर एआई किताब र त्यसपछि गएर सन्दर्भ र उसको जिन्दगी कहाँनिर जोड्ने भन्ने किसिमको तागत शिक्षकसँग नआइकेर हामीले यस्ता निर्णय गर्न हुन्छ र प्रश्न.
12: जस्तो भौगोलिक रूपमा त तराईको एउटा किसिमको हावापानी, पहाड़ हिमालतिरको एउटा छ, त्यहाँ बस्नु सक्ने अवस्था हुन्छ 6 महिना. अब काठमाडौँ उपत्यकामा अझै फरक छ. यो हेर्दाखेरि यसले चाहिँ भौगोलिक रूपमा कस्तो असहजता सृजना गर्ने सम्भावना देख्नुहुन्छ?
13: गजब ल्याउनु भयो. हिमाली भेगमा बस्न नसक्ने किसिमको अवस्था छ भनेर भन्छ. अब हाम्रो शिक्षक के गर्दो रहेछ भनेर मैले डोल्पाको शिक्षकलाई हेरेँ, मैले मनाङको शिक्षकलाई हेरेँ. उहाँहरू के गर्ने चाहिँ, बस्नै सकिँदैन सर, केटाकेटीहरू पनि ऊ गर्छन्, अब हामी त हिँड्यौँ. अब शिक्षकलाई यो न्यूनतम जिम्मेवारी यो हो है, गुणस्तरको मानक यो हो है, यो मानक पूरा गर्न हजुर कसरी सक्नुहुन्छ त भन्नु पर्यो नि. त्यसो भए चाहिँ हिमालमा कसरी सक्नुहुन्छ, पहाडमा कसरी सक्नुहुन्छ, मधेसमा सक्नु कसरी सक्नुहुन्छ, त्यो त उसले ग्यारेन्टी गर्नु पर्यो क्या. पहाडको बेग्लै, मधेसको बेग्लै, हिमालको बेग्लै किसिमको अवस्था भएर हुनाले त्यसैले स्थानीय विधा देऊ, निर्णय गर भनेर दिएको कारण त्यो हो. जिम्मेवारीबाट शिक्षकहरूलाई हामी जिम्मेवार बनाउनै सकेनौ. गुणस्तर भनेको मानक यो हो भनेर भन्ने सरकारले बनाउनै सकेन, अनि शिक्षकले यो हाम्रो जिम्मेवारी हो भनेर भन्ने बोक्नै सकेन.
12: यसमा यहाँको सुझाव के छ यो शिक्षण विधि सुधारका लागि?
13: मैले चाहिँ देखेको के हो भने, शिक्षक शिक्षक शिक्षक हो. माटो सुहाउँदै पनि एउटा कुराकानी हो, उहाँहरूको जोस सुहाउँदै पनि हो. जोसको लागि चाहिँ सम्मान गर्छु, प्रविधिमा जोड्नलाई बल गर्नुभएको छ सम्मान गर्छु. त्यो प्रविधि र जोसमा जोडेर हाम्रो शिक्षकहरूको तागत बनाउने किसिमको तरिका जबसम्म गर्न सक्दैनौ नि, शिक्षकको तलब योग्यतामा आधारित हुन्छ भन्न थाल्नु पर्यो क्या. अब राम्रो शिक्षकहरू वा योग्यता प्राप्त शिक्षकहरू हिमाली भेगतिर जान्छन् भन्नु पर्यो. अब विद्यार्थीहरू यति विद्यार्थीलाई यतिजना शिक्षक दिन सकिन्छ, कक्षा पछि शिक्षक दिन सकिँदैन भन्ने हिम्मत गर्नु पर्यो. यसरी गरिदियो भने त्यसले चाहिँ शिक्षक पनि तयारी बन्दै जान्छ, प्रविधिलाई उहाँहरूले उपयोग गर्ने, शिक्षकलाई अध्यापति गर्ने, अनि शिक्षकले असाइनमेन्ट दिएर हुन्छ कि, प्रोजेक्ट वर्क दिएर हुन्छ कि, विद्यार्थीलाई अनुसन्धान गराएर हुन्छ कि, व्यस्त राख्ने तरिका जान्ने वा कमाउने किसिमको कुराकानी गरेर कमाएर यो पढाइलाई चाहिँ जोड्ने किसिमको तरिका गर्ने. जुनदिन यो गर्न सकिँदैन त्यो दिन चाहिँ निर्णय गर्नु त पाइन्छ, तर पछि फर्किनुपर्ने अवस्था हुन्छ.
1: उहाँ हुनुहुन्थ्यो शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला. नेपाल दर्पणमा खबरकै सिलसिला. नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ. 2082 सालको चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको हो. नेपाल राष्ट्र बैंकका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80,09,00,00,000 रूपियाँ बराबरको कारोबार गरेका छन्। त्यसै गरी मोबाइल बैंकिङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71,00,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। मोबाइल बैंकिङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यता क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5,46,00,000 कारोबार मार्फत 1,53,47,00,00,000 बराबरको कारोबार भएको छ।
0: धितोपत्र बजार पूँजीकरण 48,32,00,000,00,000 रूपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्ममा धितोपत्र बजार पूँजीकरण 48,32,00,00,000,00,000 रूपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44,25,00,00,000,00,000 रूपियाँ थियो। कुल ग्राहस्ता उत्पादनसँगको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। नेप्सीमा सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा भन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको 17.8% र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1,32,36,00,00,000 रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41,53,00,00,000 रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
1: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से 4.15 अंकले घटेर 2,740.25 बिन्दुमा झरेको छ। हिजो शेयर बजार 39 अंकले ओह्रालो लागेको थियो। आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 176 कम्पनीको शेयर घटेकोमा 82 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,66,00,00,000 कारोबार भएकोमा आज 339 कम्पनीका 56,43,000 कित्ता शेयर 2,80,00,00,000 रूपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: भर्ना खुल्यो
15: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
15: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
16: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
17: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
16: हाम्रा सेवाहरू
17: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाश मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
16: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 98-480-44-631।
18: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: डाक्टर चण्डिका प्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ। भट्टले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो।
0: गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको चुनाव बारेमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ। संस्थाले आज काठमाण्डुमा कार्यक्रम गर्दै चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो। संस्थाकी मुख्य निर्वाचन विश्लेषक एनए रोना आन कार्तोसले गएको चुनावमा निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको बताउनुभयो। उहाँले पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीहरूको व्यवहारका कारण पर्यवेक्षण कार्य प्रभावित भएको समेत बताउनुभयो। कार्तोसका अनुसार कतिपय सुरक्षाकर्मीलाई पर्यवेक्षकको अधिकार र भूमिकाबारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाइएको थियो।
1: मुकुमलुङ अर्थात पाथिभरा क्षेत्रमा निर्माणाधीन केबल कार परियोजनाको विरोधमा मुकुमलुङ तानसेप चुम्बो तथा मुकुम्लुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदा समेत केवलका निर्माणलाई निरन्तरता दिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने भएको हो। पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले गैरकानूनी रूपमा ठगी भ्रष्टाचार तथा फर्जी कागजको आधारमा मुकुमलुङ अतिक्रमण गरी केवलकार निर्माण अघि सारेको आरोप लगाउनुभयो।
0: काठमाण्डु महानगरपालिकाले कक्षा 11 र 12 छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गरेको छ। महानगरको शिक्षा विभागले सूचना निकालेर पर्सि जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुल्ला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। आवेदन दिनका लागि 2082 सालको एसईईमा ग्रेजुएट भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेको लगायत हुनुपर्नेछ। 2079 सालदेखि महानगरले संस्थागत विद्यालयहरूमा कक्षा 11 र कक्षा 12 पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो।
1: महोत्तरीका मध्य र सुदूर दक्षिणी भेगका बस्तीहरूमा नीलगाई र बदेलको संख्या बढ़ेपछि किसान समस्यामा परेका छन्। पूर्व पश्चिम राजमार्गसँग जोड़िएको वन क्षेत्रबाट 3-4 वर्ष पहिले तल झरेका यी वन्यजन्तुहरू अब बस्ती आसपासकै झाड़ी र घारीमा बच्चा जन्माउन र हुर्काउन थालेपछि संख्या उल्लेखनीय रूपमा बढ़ेको स्थानीय बासिन्दाहरू बताउँछन्। दिनभरि उखुघारी र घाँसघारीमा लुकेर बस्ने यी वन्यजन्तुहरूले राति किसानका बाली नाली सखाप पार्ने गरेका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेइजिङ पुग्नु भएको छ। झण्डै एक दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण भएको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानेको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार प्रविधि र भू राजनीति तनावले नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनसन्तुलन गर्ने अवसरको रूपमा अघि सारेको देखिएको छ। यही कारण व्यापार र विधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेइजिङ गएका छन्। सन् 2017 पछि ट्रम्पको पहिलो चीन भ्रमणमा भोलि र पर्सी सी जिनपिङसँग औपचारिक वार्ता हुनेछ। दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, एआई क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षा सम्बन्धी प्रश्न पनि शिखर वार्ताका प्रमुख एजेण्डा बन्ने अपेक्षा छ। अमेरिका र चीनले पछिल्ला वर्षहरूमा व्यापार, सुरक्षा र भू राजनीतिक क्षेत्रमा एक अर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्दै आएका छन्। त्यसका बावजूद दुवै पक्षले सम्बन्धपूर्ण बिग्रन नदिने प्रयास गरेका छन्। ट्रम्पले बारम्बार सी जिनपिङसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दावी गर्दै आउनु भएको छ। सन् 2017 यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनाव बीच दबावमा परेको देखिन्छ। यद्यपि चीनको अर्थतन्त्र पनि चुनौती रहित भने छैन। कमजोर घरेलु माग, सुस्त उपभोग र रियल इस्टेट क्षेत्रमा ऋण संकटले चीनमाथि आर्थिक दबाव बढ़ाइरहेका छन्। यही अवस्थामा हुन लागेको ट्रम्प सी शिखर वार्ताले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ दिशा दिन सक्ने विश्लेषकहरूको अनुमान छ।
1: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीहरूको आईसीसी वरियतामा सुधार भएको छ। घरेलु मैदान मीरपुरमा भएको पहिलो टेस्टमा पाकिस्तानलाई 104 रनले हराएपछि बंगलादेशका खेलाड़ीहरूको वरियतामा सुधार भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो टेस्ट ब्याटिङ वरियतामा बंगलादेशका कप्तान नजमुल हुसेन सान्तो एकै पटक 16 स्थान सुधार गरेर 24औंमा पुगेका छन्। मोमिनुल हक 12 स्थान सुधार गर्दै 35औं स्थानमा आइपुगेका छन्। यस्तै टेस्ट बोलिङ वरियतामा नहिद राणा 5 स्थान सुधार गर्दै 64औं स्थानमा, तैजुल इस्लाम 3 स्थान सुधार गर्दै 13औं स्थानमा आइपुगेका छन्। मीरपुर टेस्टमा बंगलादेशका कप्तान सान्तोले पहिलो पारीमा 101 र दोस्रो पारीमा 87 रन बनाएका थिए। यस्तै मोमिनुल हकले पहिलो पारीमा 91 र दोस्रो पारीमा 56 रन बनाएका थिए। यसै गरी नहिद राणाले पहिलो पारीमा 1 र दोस्रो पारीमा 5 विकेट तथा तैजुल इस्लामले पहिलो र दोस्रो पारीमा 2-2 विकेट लिएका थिए। अहिले चलिरहेको विश्व टेस्ट च्याम्पियनशीप क्रममा बंगलादेशको यो पहिलो जीत हो। दुई खेलको टेस्ट श्रृंखलाको अन्तिम खेल आउँदो शनिबारदेखि सिल्ट हल्टमा शुरू हुनेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल रायपुरमा राति 7:45 बजे शुरू हुनेछ। प्रतियोगितामा बेंगलुरू 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। कोलकाता 10 खेलमा 9 अंकसहित 8 स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 35 पटक भेट भएकोमा कोलकाता 20 र बेंगलुरू 15 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभामा विपक्षीहरूको अवरोध, तेस्रो पटकको बैठकमा पनि अवरोध भएपछि भोलिसम्मका लागि स्थगित, नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने विपक्षीहरूको माग,
0: विद्यालयको बसेर हिउँदे विदा कटौती गरी पठन पाठनको समय बढ़ाउने सरकारको निर्णय, गुणस्तरीय शिक्षाका लागि प्रविधि र शिक्षक अध्यावधिक मुख्य आवश्यकता रहेको विज्ञको भनाई,
1: विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि, धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब पुग्यो,
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणका लागि बेजिङमा, चीनसँग व्यापार प्रविधि र भू राजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत,
1: र पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जीतपछि बंगलादेशका खेलाड़ीको आईसीसी वरियतामा सुधार, आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र कोलकाता खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश देवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णाली प्रदेशमा बाल मृत्युदरमा कमी आए पनि उल्लेखनीय सुधार हुन सकेन। पाँच वर्ष मुनिको बाल मृत्युदर प्रति एक हजारमा 29 जना रहेको तथ्याङ्क।
1: अनलाइन जुवा र बैंकिङ ठगीमा संलग्न शिक्षक सहित 3 जना पक्राउ, थप अनुसन्धान हुँदै।
0: सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए।
1: र आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा, आज बेंगलुरू र कोलकाता भिड्ने।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। कर्णाली प्रदेशमा बाल मृत्युदरमा कमी आए पनि उल्लेखित सुधार भने हुन नसकेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा संचालित नेपाल बहुसंघ सूचक सर्वेक्षण 2081-82 को पूर्ण नतिजा वीरेन्द्रनगरमा सार्वजनिक गर्दै कर्णालीमा बाल मृत्युदरमा उल्लेखित सुधार हुन नसकेको देखाइएको हो। कर्णाली प्रदेशमा एक वर्ष उमेर समूहका प्रति 1000 मध्ये 22 जनाको मृत्यु हुने गरेको छ भने पाँच वर्ष मुनिको बाल मृत्युदर पनि प्रति 1000मा 29 जना रहेको पाइएको छ। अझै डरलाग्दो के छ भने एक महिना नपुग्दै जीवित जन्मेका प्रति 1000 शिशु मध्ये मृत्युदर 38 जना रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधरले जानकारी दिनुभयो। प्रतिवेदन अनुसार नेपालभर प्रति 1000 जीवित जन्मेका शिशु मध्ये एक वर्ष उमेर नपुग्दै 27 जना, पाँच वर्ष मुनिका बालिकामा मृत्युदर 31 जना, नवजात शिशु मध्ये एक महिना नपुग्दै 17 जना मृत्यु हुने गरेको तथ्याङ्क छ। यस्तै कर्णाली प्रदेशमा 68.8% इन्टरनेटको सेवा सुविधा सहितको उपकरण प्रयोग गर्ने गरेका छन् भने 15-49 वर्ष उमेर समूहका 81% महिलाले आफ्नै मोबाइल फोन प्रयोग गर्ने गरेको तथ्याङ्कमा जनाइएको छ। विद्युतमा निरन्तर सेवाको पहुँचमा पुगेको घर परिवारको संख्या कर्णालीमा सबैभन्दा कम 80.8% रहेको छ भने टेलिफोनमा पहुँचको अवस्था 93.7% रहेको छ। यसैबीच कर्णालीमा अधिकांश व्यक्तिहरूले दूषित खानेपानीको प्रयोग गर्ने गरेको पाइएको छ। खानेपानी तथा सरसफाईमा कर्णाली प्रदेश सुधारिएको पिउने पानीका स्रोत प्रयोग गर्ने घर परिवार मध्ये 93.9% रहेको जनाइएको छ, जसमध्ये अधिकांशले भने जसमध्ये अधिकांश 74.3% दूषित पानी पिउने गरेका छन्। सर्वेक्षणमा घर परिवारबाट पारिवारिक विवरण संकलन गर्नुका साथै बाल पोषणको स्थिति जानकारी गर्नका लागि तौल तथा उचाइको पनि मापन गरिएको थियो। कार्यक्रममा यसबाट संघीय सरकारका साथै प्रदेश तहसम्मका योजना तर्जुमा नीति निर्माण तथा विकास कार्यहरूको अनुगमनको लागि आवश्यक पर्ने कठिनाईलाई निर्मूल पनि पार्न यो सर्वेक्षणले सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय स्तरको अनुगमन मूल्यांकन योजना तर्जुमा गर्न तथा स्तरीय तुलनात्मक योग्य सूचकहरू उपलब्ध गराउने उद्देश्य अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा नेपालको 4 सर्वेक्षण गरिएको थियो।
1: सुर्खेत प्रहरीले विद्युतीय माध्यमबाट अनलाइन जुवा सट्टेबाजी खेलाएको र बैंक खाताको दुरूपयोग गरी ठगी गरेको आरोपमा एकजना शिक्षक सहित 3 जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पञ्चप्री नगरपालिका नौका 39 वर्षीय शिक्षक महेन्द्र कुमार बोहरा, 42 वर्षीय व्यवसायी यमलाल विक र 44 वर्षीय होटल व्यवसायी डम्बर विक रहेका छन्। उनीहरूलाई इलाका प्रहरीकारले बाबेश्वरबाट खटेको प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले सुर्खेतका प्रवक्ता प्रहरी नायब उपक्ष मोहनजङ बोर्थापाले बताउनु भएको छ। उनीहरूले करोड़ौंको शंकास्पद कारोबार गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धान देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये शिक्षक महेन्द्र कुमार भोराले विभिन्न बैंकमा 6 खाता खोली करिब 2.46 करोड़ रूपियाँ बराबरको शंकास्पद कारोबार गरेको पाइएको छ। यस्तै अर्का आरोपी एमलालले विभिन्न बैंकमा 5 खाता र होटल व्यवसायी डम्बरले 9 खाता खोली ठगी र अनलाइन सट्टेबाजीका लागि प्रयोग गरेको देखेको छ। उनीहरूले सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट सर्वसाधारणलाई प्रलोभनमा पारी अनलाइन जुवा खेलाउँदै आएको प्रहरीले जनाएको छ। अवैध रूपमा खाता सञ्चालन गरी रकम संकलन गर्ने गरेको बुर्थापाले बताउनु भएको छ। पक्राउ परेका 3 जनामाथि बैंकिङ कसुर, जुवा, सट्टेबाजी तथा सम्पत्ति शुद्धिकरणमा लगायतका शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाको भनाइ छ। सुर्खेत प्रहरीले भने अनलाइन ठगी र जुवा सट्टेबाजी जस्ता कार्य गम्भीर अपराध भएको भन्दै आफ्नो व्यक्तिगत बैंक खाता, पिनकोड ओटीपी जस्ता गोप्य विवरणहरू कसैलाई शेयर नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ।
0: कर्णाली प्रदेश सरकारले बहुवर्षीय ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ। तुइन तथा नदी खोला तर्न समस्या भएको ठाउँमा प्रदेश सरकारले 41 पुल निर्माण गर्न बहुवर्षीय सहमति दिएर कामको शुरूआत गरेको हो। आर्थिक वर्ष 2082-83 निर्माण कार्य पूरा हुने गरेर बहुवर्षीय सहमति दिइएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो। 2 वर्षभित्र निर्माण कार्य पूरा गर्ने सीमासहित पुल निर्माणको काम शुरू भएको स्रोत सहमति लिएको 5 महिनाभित्र ठेक्का नभएर योजना स्वतः रद्द हुने उल्लेख गरिएको छ। चालू आर्थिक वर्षमा 63 झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म 26 मात्र निर्माण भएका छन्। आर्थिक वर्ष 2081 125 झोलुङ्गे पुल निर्माण भएको जनाइएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम। लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
2: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
7: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858546455।
8: डिजिटल ठगीबाट बचौं।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
9: एसई सकियो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: सबैको मन सुने
11: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन सुन्ने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले कर्णाली प्रदेशमा बाल मृत्युदरमा कमी आए पनि उल्लेखित सुधार हुन सकेन, 5 वर्ष मुनिको बाल मृत्युदर प्रति 1000 29 रहेको तथ्याङ्क, अनलाइन जुवा र बैंकिङ ठगीमा संलग्न शिक्षक सहित 3 पक्राउ, थप अनुसन्धान हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेशका स्थानीय सरकारका 1363 कर्मचारी दरबन्दी रिक्त रहेका छन्, तर स्थानीय सरकारले कर्मचारी दरबन्दी पदपूर्तिका लागि माग नै गरेको छैन। स्थानीय तहका जनप्रतिनिधिले आफ्नो निकट व्यक्तिहरू करारमा जागिर खुवाउने प्रचलनका कारण लोकसेवा आयोगसँग पदपूर्तिको लागि समन्वय नगर्ने गरेको जनाएको छ। प्रदेशका स्थानीय तहहरूले रिक्त दरबन्दी संख्या नै कुल दरबन्दीको 1/4 रिक्त रहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कुल 5,660 स्वीकृति दरबन्दी रहेकोमा 1363 रिक्त रहेको छ। शिक्षा सेवातर्फ 9-10 तहका 183 स्वीकृत दरबन्दीमा 132 पदपूर्ति र 51 दरबन्दी रिक्त रहेको छ। इन्जिनियरिङ तर्फ सेवातर्फ भने 1055 स्वीकृत दरबन्दीमा 634 पदपूर्ति र 481 रिक्त छ। प्रशासन सेवातर्फ 477 सेवा, स्वास्थ्य सेवातर्फ 152, कृषि सेवातर्फ 237, विविध सेवातर्फ 25 रिक्त रहेको दरबन्दी रहेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्थानीय सरकारलाई पत्र लेख्दै खाली दरबन्दी माग गर्न पत्राचार गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी सुरेन्द्र शाहीले वैशाख 23 गते बसेको कर्णाली प्रदेश समन्वय परिषदको 11 बैठकले संघ सरकारले स्थानीय तहका लागि स्वीकृत गरी पठाएको संगठन तथा व्यवस्थापन सर्वेक्षण बमोजिम दरबन्दी अनुसार स्थानीय तहमा रिक्त रहेका पदका लागि दरबन्दीमा पदपूर्तिका विषय विवरण पठाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको थियो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक पत्र लेख्दै विवरण पठाउन माग गरेको थियो। कर्णाली प्रदेश लोकसेवा आयोगको कार्यालयका सूचना अधिकारी सन्तोष पाण्डेका अनुसार यसअघि स्थानीय तहका रिक्त दरबन्दी बारे कुनै माग नै नआएकाले विज्ञापन नै नखोलिएको बताउनु भएको छ।
0: बर्दिया राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षण क्षेत्रको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भएको पाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको 968 वर्ग किलोमिटर क्षेत्रफल मध्ये 983 बिघा जमीन अतिक्रमण भएको छ। कृष्णसार संरक्षण क्षेत्रको 2550 बिघा क्षेत्रफल मध्ये संरक्षण क्षेत्रभित्र कृष्णसार बसोबास गर्ने स्थान कोही रूपमा रहेको 80 बिघा जमीन अतिक्रमण भएको पाइएको छ। राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षण क्षेत्रभित्र स्थानीयले पर्यटकीय क्षेत्रको जग्गा अतिक्रमण गरेर घर निर्माण गरेका छन्। सरकारले 2065 चैत 3 गते विधिवत रूपमा संरक्षण शुरू गर्दा उक्त स्थानमा बसोबास गर्दै आएका स्थानीयलाई मुआवजा दिएको भए पनि मुआवजा पाएकाहरूमध्ये कतिपयले अहिले पनि छाडेका छैनन्। कृष्णसार संरक्षण क्षेत्र बर्दियाका सूचना अधिकारी रामु केसीले कृष्णसार संरक्षण क्षेत्रको मुख्य क्षेत्र नै अतिक्रमण भएको बताउनु भएको छ। 2032 सालमा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्ज समेत अतिक्रमणको चपेटामा परेको छ। निकुञ्ज क्षेत्रभित्र 2063 सालदेखि नै अतिक्रमण भएको छ। निकुञ्ज कार्यालयले 20 वर्ष पहिला नै अतिक्रमण भएको तर पछिल्लो समय भने कुनै अतिक्रमण नभएको बताउँदै आएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी सरोजमणि पौडेलले निकुञ्जको स्वामित्वमा रहेको क्षेत्रमा 15-20 वर्षदेखि नै अतिक्रमण भएको बताउनु भएको छ।
1: अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूको हक अधिकारका लागि नेतृत्व विकास तालिम आजदेखि वीरनगरमा शुरू भएको छ। आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सहयोगमा अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान र विकास केन्द्रको आयोजनामा आजदेखि सुर्खेतको वीरनगरमा तालिम शुरू भएको हो। विशेष गरी पछाडि पारेका आदिवासी जनजाति महिलाहरूको नेतृत्व क्षमता वृद्धि गर्दै संवैधानिक अधिकारका विषयमा सिकाइने तालिमका प्रशिक्षक रत्न राणाले बताउनुभयो। तालिमको उद्घाटन समारोहमा बोल्दै वीरनगर नगरपालिकाका उपप्रमुख कण्ठ खनालले हरेक पछाडि पारेका समुदायको उत्थानका लागि धेरै काम भएको बताउनु भएको छ। उहाँले तालिममा महिलाहरू कसरी सक्षम हुने भन्ने जानकारी प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभएको छ। पछाडि पारेका महिला अपाङ्गता आदिवासी जनजातिहरू सक्षम हुँदै गएको भन्दै आगामी दिनमा सरकारले समेत विशेष प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आदिवासी जनजाति महासंघ सुर्खेतका सल्लाहकार अशोक राजीले अबका तालिम क्षमता विकास भन्दा पनि सिप विकास र रोजगारीसँग सम्बन्धित हुनुपर्ने सुझाव दिनुभएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुर्खेतका अध्यक्ष वासनाथ गुरूङले पछाडि पारेका आदिवासी महिलाहरू त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विकासमा हुँदा राज्यका निकायहरूमा पहुँच पुग्न नसकेको भन्दै यो तालिमले त्यस्तो अवसर सृजना गर्ने बताउनु भएको छ। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका भूपेन्द्र थापा मगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका कर्णाली प्रदेश उपाध्यक्ष तिरा श्रेष्ठ लगायतले आफ्नो भनाइ राख्नु भएको थियो। तालिम भोलिसम्म सञ्चालन हुनेछ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
12: भर्ना सम्बन्धी सूचना।
13: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
12: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700।
14: यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ।
12: रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
13: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np ol.edu.np मार्फत चेक योर स्टेटस बाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
14: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: भरना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
1: सकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँग अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, सिन्जा गाउँपालिकामा निर्माणाधीन भवनबाट खसेर एक कामदारको मृत्यु भएको छ। चौथो तलाबाट फार्म खोल्ने क्रममा लडेर गम्भीर घाइते भएका गुराँस गाउँपालिका 3 42 वर्षीय खिरबहादुर साईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो। घटनापछि सिन्जा गाउँपालिकाको एम्बुलेन्स मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा हिमा गाउँपालिका 5 भुगावल पाटा क्षेत्रमा उहाँको निधन भएको प्रहरीले जनाएको छ। उद्धारका क्रममा साईको टाउकोमा गम्भीर चोट लागेको तथा हातखुट्टा भाँचिएको अवस्थामा फेला पारिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइरहेको छ।
3: प्रतिनिधि सभा बैठकमा विपक्षीहरूले अवरोध गरेपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ। लगातार दुई पटकै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाब दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध जनाएका छन्। प्रतिनिधि सभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले संसदमा जवाब दिन लागेको चर्चा चलेको थियो, तर संसद बैठक शुरू हुँदासम्म मन्त्री परिषद बैठक चलाइरहेका प्रधानमन्त्री संसदमा जानु भएन। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेसलाई छलफल प्रारम्भको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभएको थियो। त्यसपछि विपक्षी दलका सांसदले भने बैठक अवरुद्ध गरेका हुन्।
2: यस्तै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफूसँग प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदको बैठकमा उपस्थितिको लागि मिति तोक्ने कुनै अधिकार नभएको बताउनु भएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउनका लागि रूलिङ गर्न विपक्षी दलहरूका सांसदहरूले माग गरेपछि उहाँले सभामुख अर्यालले यो कुरा प्रस्ताउनु भएको हो। उहाँले कुनै पनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको उल्लेख गर्नुभएको छ।
3: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा अन्त राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 खण्ड ङ अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारीलाई राजनीतिक दल भातृ संगठनमा आबद्ध हुन नपाइने जनाएको छ।
2: भेरी खबरमा अब विदेशको खबर। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख सुडानी नागरिक आफ्नो मूल थात थलोमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रिफाटले सुडानभित्र वा बाहिरबाट मूल थात थलोमा फर्किने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतारको न्यूज एजेन्सीहरूले बताएका छन्। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक तथा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्किने क्षेत्रहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावबाट ग्रस्त रहेका छन्।
3: भेरी खबरको अन्त्यमा अब खेल खबर। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू

0: एसएसबी र कोलकाता नाइट राइडर्स फाउन्डेशन खेल बेलुका पाउने 8 बजे बेंगलुरूमा शुरू हुँदैछ। बेंगलुरू 11 खेलमा 14 अङ्क सहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको कोलकाता 9 अङ्क सहित 8 स्थानमा छ। गुजरात टाइटन्सले सनराइजर्स हैदराबादले 82 रनले हराउँदै शीर्ष स्थानमा उक्लेको छ। टस हारेर ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भएको थियो। आइपीएलको अङ्क तालिकामा गुजरात 12 खेलमा 14 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा 14 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशमा बाल मृत्युदरमा कमी आए पनि उल्लेख्य सुधार हुन नसकेन। 5 वर्ष मुनिको बाल मृत्युदर प्रति 1029 जना रहेको तथ्याङ्क।
1: अनलाइन जुवा र बैंकिङ ठगीमा संलग्न शिक्षक सहित 3 जना पक्राउ, थप अनुसन्धान हुँदै।
0: सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए।
1: र आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा, आज बेंगलुरू र कोलकाता भिड्ने। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
0: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना।
2: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
0: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरू र घुँडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, कृत्रिम अङ्गहरूको आवश्यकता भएको, हड्डीको टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
2: शिविर हुने मिति, समय र स्थान। मिति 2083 जेठ 5 गते, कर्णाली प्रदेश पुनस्थापन केन्द्र, वीरेन्द्रनगर 1 सुर्खेत। समय, नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक, विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र, एचआरडीसी बनेपा काभ्रे पलाञ्चोक, कर्णाली प्रदेश पुनस्थापन केन्द्र, वीरेन्द्रनगर सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत।

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
2: बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा ध्यान दिउँ। बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा र त्यसमा विज्ञापन गर्न स्थानीय तहको अनुमति लिउँ। अनुमति लिँदा होर्डिङ बोर्ड राख्ने स्थान र आकार प्रकार बारे उल्लेख गरौं। होर्डिङ बोर्ड राख्न उपयुक्त भए नभएको स्थानीय तहले जाँचबुझ गरेर मात्र अनुमति प्रदान गरौं। शहर तथा घना बस्तीमा होर्डिङ बोर्ड राखिने भएकाले जीवधनको क्षति हुने नहुने प्राविधिक निरीक्षण गरौं। अनुमति दिँदा नै तोकिएको शुल्क प्राप्त गरौं। बाह्य विज्ञापन गर्दा अनुमति शुल्क, नवीकरण शुल्क, बहाल वा बहाल कर तथा विज्ञापन कर संकलन गरौं। बाह्य विज्ञापनलाई स्थानीय तहको आमदानीको स्रोतको रूपमा विकास गरौं। बाह्य विज्ञापनको लागि विज्ञापन नियमन गर्ने ऐन 2076 अनुरूप स्थानीय तहले विज्ञापन ऐन निर्माण गरौं।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना: एस स्मार्ट कृषि तथा पशुपंक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य, लेखपढ गर्न जान्ने, मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको।
0: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
3: सम्पर्क स्मार्ट कृषि तथा पशुपंक्षी फर्म, नवबुद्ध 5, काभ्रे पलाञ्चोक। मोबाइल नम्बर 98411093909, 98411093909।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सचेन्ज एन्ड फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 जेठ 1 गतेसम्म स्टान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670 56813 र 97670 56814
2: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
3: सबैको मान्छु नै
4: रेडियो भेरी एफएम।

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566।
3: यही जेठ 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौं।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्। सम्भव छ।
3: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
4: रेडियो भेरी एफएम।

0: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: मन्त्रालयहरूको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए, तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
1: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्नु भए पनि धारा 38 व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुख यो मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
0: बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
2: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने, नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
0: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
3: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुरा अरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्छौं। सत्तारूढ दलले आफ्नो मुनाखुसी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले अब समयहरू हुन्छ नि त। नीति तथा कार्यक्रम पनि त्यस समय पनि हामीले दिएको छैन, बजेट पनि खुसी खुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
0: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
4: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक जरुरी महत्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ लेखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै

0: छ होइन नेवावली ठ्याक्कै त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै
1: कार्यपालिकासँग सरकारसँग त्यस कारणले मैले यहाँबाट रूलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरुद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
2: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले पन्ध्रौं महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न नौ बुँदे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रन महतले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
3: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौं, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले चाहिँ प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा हिजो गिरिजा प्रसाद कोइराला हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थे भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
2: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले प्रष्ट पारेको मन्त्रालयका प्रवक्ता एक अधिकारीले सीआईएनसँग बताउनुभयो।
4: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजाप्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकी कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
2: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि तीन दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा, सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
5: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान
6: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
5: अन्य पुराना पदमार्ग पनि सिमसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर कुराकानी विशेष बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामी यो के दलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो।
7: यसरी दलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।

0: महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अको नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शंखुवा सभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क सञ्चालनमा आएपछि
4: 18 वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचडको भीड़ले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। संखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो। तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड व्यवसायी लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो। अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ दहनी गरेर ल्याउँथ्यौँ। यहाँ दहनी गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भएन। त्यो चुङ्ग्रीको अब दुनेको छ, दुनेको छ त अझै पनि छ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ। तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनुभयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो तिन्जुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवन स्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ। तर सही योजना र लगानी भई यही ठाउँ पुनः जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरूङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गर्ने जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
12: बाल बालिका को आंखा को पावर बढ़न रोक्ने मायोपिया कंट्रोल लेंस, ड्राई आंखा को थेरापी, आंखा को पर्दा तथा जलबिंदु को उपचार, नाक कान घाटी को उपचार, सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नंबर 01-5224-352-5224-353।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। छ वर्ष अघि सरकारले लिम्पियाधुरा कालापानी लिपुलेख समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन। नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन्, अपेक्षा कस्तो छ, दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
9: अहिले लिपु खोलाभन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङ्दी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भए हुनाले अब जेनेरेसनै भनौँ न त त्यो अब 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन, उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्।
13: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
9: उनीहरूको लोकल भाषा, त्यहाँ सबका जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्।
13: नेपाली
9: बोल्दैनन्।
13: नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
9: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्गरु तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नाभी गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा रंग भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
13: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसंख्या पर्छ हाम्रो नक्साभित्र?
9: कुटी नाभी गुन्जी 3 गाउँ छ, अब ठ्याक्कै किन जनसंख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 होला।
13: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
9: थाहा पाउँछन्, किन नपाउनु?
13: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
9: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
13: यदि यो विषय समाधान विगतका कैयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
9: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, जतिसुकै गरीब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्गो तिङ्कर दुम्लिङका जनता

0: नियन्त्रणमा छन् हाम्रो नेपालभित्र, नेपालको प्रशासनिक नियन्त्रणभित्र छ नि त हाम्रो, ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ।
1: भएन भएन भन्छौ, कसले गर्न दिएन?
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे त्यो, तर लागू भएन। लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि। अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम, विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको, प्रशासनिक नियन्त्रण गरेको भूभाग को बारेमा, त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गर्ने जारी राख्नुपर्छ।
1: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ, अहिले कस्तो छ?
0: अब अहिले यस्तो छ, उनीहरूको सड़क पुगिसकेको छ, 3-4 घण्टामै त्यहाँ पुग्छन्। यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ, समस्या त्यो पनि छ नि त। मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि
0: 3 दिन लाग्छ, उताबाट 4 घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन। बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिया छ, पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा। अब सड़क पनि अगाडि बढिरहेछ, तर पनि अब उता 4 घण्टामा पुगिने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
1: सड़क बन्दै गरेको हो कि शुरूआत नै केही
0: बनिया छ, तर अझै धेरै
1: नेपालतर्फ
0: बनिरहेछ। बजेटको कटौतीको मार हामी खेपिरहेका छौं। 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिए। आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सड़क विभागले।
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ। आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। सर्लाहीको सदरमुकाम मलङ्गवामा अघि साँझ घरको छतबाट खसेर 2 मिस्त्रीको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ। र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितारलाई धन्यवाद। भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
3: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना।
5: विकलांग मित्र समूहद्वारा संचालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
4: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा

0: भाँचिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरू र घुँडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, औलाहरू एकापसमा टाँसिएको वा बढी भएको, कृत्रिम अङ्गहरूको आवश्यकता भएको, हड्डीको टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
1: शिविर हुने मिति, समय र स्थान। मिति 2083 जेठ 5 गते, कर्णाली प्रदेश पुनर्स्थापन केन्द्र, वीरेन्द्र नगर 1, सुर्खेत। समय, नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक, विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र, HRDC बनेपा काभ्रे पलाञ्चोक, कर्णाली प्रदेश पुनर्स्थापन केन्द्र, वीरेन्द्र नगर सुर्खेत, वीरेन्द्र नगर नगरपालिका सुर्खेत।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना, एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म, नवबुद्ध 5, काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य, लेखपढ गर्न जान्ने, मासिक तलब रु 25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
0: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
2: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म, नवबुद्ध 5, काभ्रे पलाञ्चोक। मोबाइल नम्बर 98411093909, 98411093909।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670 56813 र 97670 56814
2: रेडियो भेरी FM

0: फुलनी ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-3994।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलरा साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठागुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-521-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। हामी गर्ने गर्दा भइसकेको छ।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि 43,200 सम्म कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन नोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।
3: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98 4 80 44 6 31।
5: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298
2: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
3: खुशीको खबर
0: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36984।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
2: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
1: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना,
2: विकलांग मित्र समूहद्वारा संचालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनु हुन सबैमा जानकारी गराइन्छ।
1: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अंगहरू एकापसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरू र घुँडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, औलाहरू एकापसमा टाँसिएको वा बढी भएको, कृत्रिम अंगहरूको आवश्यकता भएको, हड्डीको टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
2: शिविर हुने मिति, समय र स्थान, मिति 2083 जेठ 5 गते कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्रनगर 1 सुर्खेत। समय, नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र, एचआरडीसी बनेपा काभ्रे पलाञ्चोक, कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्रनगर सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना, एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
1: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
4: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोक, मोबाइल नम्बर 98411093909, 98411093909।

0: Mania.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: नेपाल पेक्यूबार में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपाल पेक्यूबार में सहजील से भुगतानी पाए नेपाल पेक्यूबार नेपाल के अपने क्यूआर
1: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तडपटी सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 031
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज सूचना नेटवर्क सीआईएम

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम बारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रूलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलिक अस्वाभाविक घटना हो।
3: उसको कार्यक्रममा सरकार आफैले चाहिँ अलिक अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनिया उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति सी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छन्,
5: Obviously, the war in Iran is now overshadowing the...
4: स्वाभाविक रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए। र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले के पप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनैपर्छ, त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नको लागि उठेका प्रश्नको जवाब दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौं, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न गरेका थिए। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीलाई जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
6: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
7: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति चाहेज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रूलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो।
7: मान्य सदस्यहरू
0: दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ़न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
2: संसदीय अभ्यासमा यो चाहिँ अलि अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन, जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशंकित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बीचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: प्रतिनिधि सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र
2: होइन? यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तलो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसदप्रति यो गरिमा घट्ने खालको, यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू आकर्षित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ, सधैँभरि संसद फेरि
3: मुक्तका लागि घाँडो हुन्छ, निर्वाचित नहुन्छ सन्तोष सन्तोष भन्छन्, जब निर्वाचित हुन्छ ती शासकलाई सन्तोष घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो म सम्पर्क र संवाद स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो, सभामुखले त रुलिङ गरियो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मानहानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि, व्यवहारिक कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय मानहानिको प्रक्रियामा जान सक्छ।
0: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको चाहिँ कुनै भएको छ त्यस्तो घटना?
3: होइन, विगतमा अब कतिपय बेलामा मन्त्री प्रधानमन्त्रीले जवाफ नदिन चाहँदाखेरि चाहिँ जवाफ माग गर्दै विपक्षीहरूले संसद अवरोध गर्ने, घेराउ गर्ने, बहिष्कार गर्ने त्यो प्रचलन थियो, यो नयाँ होइन। धेरै अनगिन्ती पटक चाहिँ समयमा जवाफ नदिँदाखेरि भयो भने संसदीय मानहानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि, व्यवहारिक कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय

0: प्रशस्त मात्रामा छन्। त्यो 2048 साल यताका धेरै पटक त्यस्ताहरू घटनाहरू भएका छन्। तर यो जुन संसदको प्रारम्भमै द्वितीय तथा कार्यक्रम भने त्यो सरकारको आफ्नो कार्यक्रम हो, त्यसको कार्यक्रममा सरकार आफैले चाहिँ अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
1: उनी थिए संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापा। अब एउटा प्रसंग छोटकरीमा, सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यले मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, कक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। अन्य मन्त्रालयका हकमा कार्यविभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन्। तिनमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दुई दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चिनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरू मध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनो अशोक दाहालबाट।
2: झण्डै एक दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति शी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चर्को अतिरिक्त आयात शुल्क लगाउने क्रमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सीबीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाव दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना
3: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
2: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको खुट्टा लुलो वा कमजोर भएको भाँचिएको बाङ्गो भएको वा हड्डी नजोडिएको जोर्नीहरू र घुँडाको समस्या भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नी दुख्ने वा सुनिने समस्या भएको हड्डी पाकेर लामो समयदेखि पिप आइरहने औलाहरू एकापसमा टाँसिएको वा बढी भएको कृत्रिम अङ्गहरूको आवश्यकता भएको हड्डीको टिबी रोग लागेको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका
3: शिविर हुने मिति समय र स्थान

0: 2083 जेठ 5 गते कर्णाली प्रदेश पुनर्स्थापन केन्द्र वीरेन्द्र नगर 1 सुर्खेत। समय नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र, एचआरडीसी बनेपा काभ्रे पलाञ्चोक, कर्णाली प्रदेश पुनर्स्थापन केन्द्र वीरेन्द्र नगर सुर्खेत, वीरेन्द्र नगर नगरपालिका सुर्खेत। डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
0: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भएर?
0: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
0: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
0: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बिमा सँगै पेन्सनको समेत सुविधा भएको,
1: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
4: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काभ्रे पलाञ्चोक। मोबाइल नम्बर 98411093909, 98411093909।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। सूचना।
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
7: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।

भत्काएपछि टहरा कहाँ जाओस् त, भत्काइएपछि टहरा कहाँ जाओस् त, बोकेर कुम्लो बिचरा कहाँ जाओस् त, नभएरै केही नदी तटमा बसेका हुन्, नभएरै केही नदी तटमा बसेका हुन्, नभएसी आफ्नै धरा कहाँ जाओस् त, बोकेर कुम्लो बिचरा कहाँ जाओस् त, चेपमा उम्रेको पिपल चेपमै च्यापियो, चेपमा उम्रेको पिपल चेपमै च्यापियो, फैलाउन पाएन जरा कहाँ जाओस् त, बोकेर कुम्लो बिचरा कहाँ जाओस् त, उसकै छातीमा टेकेर न्याय माग्छन् सबै, उसकै छातीमा टेकेर न्याय माग्छन् सबै, न्यायकै लागि कठघरा कहाँ जाओस् त, बोकेर कुम्लो बिचरा कहाँ जाओस् त, भरेर देऊ है एक गाग्री घमण्ड नगरी, भरेर देऊ है एक गाग्री घमण्ड नगरी, तिम्रैमा आउँछे अम्खरा कहाँ जाओस् त, बोकेर कुम्लो बिचरा कहाँ जाओस् त, भत्काएपछि टहरा कहाँ जाओस् त। युएईको अबुधाबी बस्दै आउनुभएका कल्लबारी सैलुङ एकका श्याम लामाको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रि गन्थन शैलीहरूका पत्रहरू वाचन गर्नेछु। दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारको तेस्रो सिजन चलिरहेको छ। हामीले वैशाख महिनाको शुरूआतदेखि वाचन भएका गजलहरूलाई यी प्रतियोगितामा सामेल गरेका छौं। कतिपय प्रतियोगीले प्रतियोगिताको लागि भनेर सब्जेक्टमै लेखेर पठाइदिनु भएको छ, त्यसले झन सजिलो पारेको छ हामीलाई। र कतिपयले चाहिँ धेरै पटक आफ्नो रचनाहरू पठाउनु भएको हुनाले पनि राम्रा रचना छुट्ने डर हुन्छ। मैले पटक पटक बुलबुलमा यी कुराहरू भन्दै आएको छु, आज पनि यी कुराहरू दोहोराए। एकैजनाले आफ्नो इमेल धेरै पठाइरहनु भयो भने तपाईँको इमेलमा राम्रो चाहिँ छुटेर नराम्रो चाहिँ पर्न पनि सक्छ, त्यसकारण कमभन्दा कम पठाउनुहोला। त्यसो त नपठाउनु भन्न खोजेको होइन मैले, फेरि तपाईँहरूले नपठाए हामीले कुन सामग्रीलाई प्रस्तुत गर्ने हो र, तर एउटै व्यक्तिको धेरै रचना आइरहेपछि चाहिँ हामीलाई फिल्टर गर्न गाह्रो पर्न जान्छ, त्यसले गर्दा कतै राम्रो रचना मर्छ कि भन्ने चिन्ता हाम्रो रहेको र सँगसँगै स्वर्गीय प्रकाश उप्रेति र स्वर्गीय स्वीकृति उप्रेति पुरस्कार पनि हामीले वितरण गरिरहेका छौं। यो दोस्रो वर्ष हो, विक्रम सम्वत 2083 लागि हामीले मासिक रूपमा वितरण गर्दैछौ। वैशाख महिनाभरिमा छानिएका तीनवटा उत्कृष्ट रात्रिगन्थनलाई आजसम्म प्रस्तुत भएकाहरूलाई अब आउने बुलबुलको अंकमा हामी घोषणा गर्नेछौ पुरस्कार कसले पाउनुभयो भनेर। यति जानकारी मैले कार्यक्रमको शुरूआतमा गराए र अब एउटा गजल वाचन गर्छु। साउदी अरेबिया अहिले बालुवाड़ी झापा 8 वहाँको ठेगाना सरगम गजमेरको गजल छ। खै के गर्दी हुन आमा नरोएपछि, खै के गर्दी हुन आमा नरोएपछि, जन्मिए पश्चात बच्चा नरोएपछि, यस कारण फूलहरू सधैं हाँसिरहे, यस कारण फूलहरू सधैं हाँसिरहे, कहिल्यै सँगैको काँडा नरोएपछि, जन्मिए पश्चात बच्चा नरोएपछि, हिमाल रोएरै बरू सागरसम्म पुग्यो, हिमाल रोएरै बरू सागरसम्म पुग्यो, हेर बगरमै रह्यो ढुङ्गा नरोएपछि, जन्मिए पश्चात बच्चा नरोएपछि, गहभरि आँसु पारी म हाँस्दै फर्किए, गहभरि आँसु पारी म हाँस्दै फर्किए, विदाईमा तिम्रो आँखा नरोएपछि, जन्मिए पश्चात बच्चा नरोएपछि, आगोलाई आगो हुनुमा पछुतो भयो, आगोलाई आगो हुनुमा पछुतो भयो, चितामा जलिरहेको मुर्दा नरोएपछि, खै के गर्दी हुन आमा नरोएपछि, जन्मिए पश्चात बच्चा नरोएपछि।

बालुवाड़ी आठ झापा घर भई अहिले साउदी अरेबिया बस्दै आउनुभएका सरगम गजमेरको यो गजल वाचन गरी अब एउटा पत्र छ। यो पत्र अलि लामो भएको हुनाले मैले मर्म नमर्ने गरी केही अंशहरू छोडेर यो पत्रलाई वाचन गर्दैछु। पत्र लामो छ, राम्रो पत्र छ, त्यसकारण सहभागी पनि गराउँदैछु। यो पत्र पठाउनु भएको छ बुलबुलको कान्छो प्रेमी लेख्नुहुन्छ आफूलाई महेन्द्र आचार्यले डेनभर कोलोराडोबाट। उहाँको शुरूआतका केही अंश भूमिकाहरू मैले छोडेको छु। पहिलो प्रेम भन्नुहुन्छ, समय धेरै अघि बढ़िसक्यो, झण्डै 35 वर्ष अघिको कुरा। स्कूलका मंचहरू भत्के, जीवनको हुरीरी मलाई यहाँले आयो, उनलाई खै कहाँ पुर्यायो। त्यो साँझको अध्ययारो जस्तै मेरो बाल्यकाल पनि क्रमशः हराउँदै गयो। तर म ठूलो हुँदै जाँदा उनी सानोतिनो स्मृति भएर होइन, स्थायी अभाव भएर मनभित्र बसिरहेन्। आज फर्केर हेर्दा लाग्छ मेरो पहिलो प्रेम प्रस्ताव वास्तवमा प्रेम मात्रै थिएन, त्यो त आफूभन्दा ठूलो मान्छेलाई टाढेबाट पूजा गर्न सिकेको अभ्यास थियो। जहाँ छुने अधिकार थिएन, बोल्ने साहस थिएन र पाउने आशा त झन अपराध जस्तै लाग्थ्यो। म 8 वर्षदेखि 11 वर्षसम्म एउटै मान्छेलाई निरन्तर एकहोरो प्रेम गरिरहे। म भन्दा 5-6 वर्ष जेठी ती सिनियर दिदी, जसको रूप रंग साँच्चै कुनै कथा कि परीभन्दा कम थिएन, एक अलौकिक सौन्दर्य, एक अथाह सागर। घरदेखि स्कूल टाढा थियो, हामी जस्ता केटाकेटीहरूको कक्षा छिट्टै सकिन्थ्यो, तर सिनियरहरू आफ्टर स्कूल डान्स प्र्याक्टिसका लागि बसिरहन्थे। म स्कूल सकेर घर जानुपर्ने समयमा उनलाई टाढेबाट हेरेर खुशी हुन सिकिरहेको थिएँ। घर टिलो पुग्दा पाउने गाली त समयसँगै बिर्सन्थे, तर उनको चाल ताल र पसिनाले चम्किएको अनुहारले दिएको शान्ति अझै पनि मैले जीवनमा कहिल्यै नपाएको सान्त्वना जस्तो लाग्छ। उनी नाच्दा मलाई लाग्थ्यो स्वस्थानी कथा कि कुनै देवी भूलले धरतीमा झरेकी छन्, स्वर्गकी अप्सरा केही क्षणका लागि मेरो आँखाको सीमाभित्र अडिएकी छन्। म हरेक साँझ आफैसँग प्रश्न गर्थे, म किन सानो थिएँ, किन ढिलो जन्मिए, समय किन सधैँ अरूकै पक्षमा पर्थ्यो। म उनलाई इन्द्रदेवको पुष्पक विमानमा राखेर लैजान चाहन्थे, सबैभन्दा टाढा त्यो अलौकिक दरबार जहाँ म केवल उनीसँग रहन पाउँथे। कक्षा खाली हुँदा म उनको कक्षा कोठा बाहिर उभिन्थे, उनको नाकमाथि बसेका पसिनाका साना थोपाहरूमा म अनन्त सौन्दर्य देख्थे। आज सम्झदा थाहा हुन्छ म त्यति बेला सौन्दर्य होइन आफ्नै अभाव हेरिरहेको थिएँ। कहिलेकाहीँ गुरूहरूको पढ़ाई चलिरहँदा म झ्याल बाहिर उभिएको बेला संयोगले उनको नजरमा माथि पर्थ्यो भने मेरा अन्तरंग सबै पुलकित हुन्थे, समयलाई जितेको महसुस हुन्थ्यो। तर आज त्यो क्षण सम्झदा छाती अलि चसक्क हुन्छ, किनकि त्यही नजरले मलाई त्यति बेलै भनिदिएको रहेछ, बाबु तिमी मेरो संसार होइनौ हो।

वार्षिक उत्सवको रिहर्सल अन्तिम चरणमा पुगेको साँझ, गुडाकर सरको तनाव, किसान माविको त्यो मंचको सजावट र भीड़ले मलाई बाँधिराख्यो। थाहै नपाई साँझ परिसकेछ, घर जान ढिलो भइसकेछ। धन्न छिमेकी दिदी पनि सोही नृत्य समूहमा हुनुहुन्थ्यो, मलाई एक्लै देखेर आत्तिँदै सोध्नुभयो, बाबु घर किन नगएको, साथीहरूले छोडेर गए? म केही बोलिन। घर फर्किँदा दिदीले धेरै कुरा गर्नुभयो, तर मलाई केही याद छैन। मेरो मन भने उनको नृत्यको हरेक लचक, हरेक तालमा ताल मिलाउँदै हरेक स्पर्शले उनको अधरपान गरिरह्यो। आज धेरै वर्षपछि जब मिरमिरेका शीतका थोपाहरू चम्केको देख्छु, म त्यो केटाकालीन आफूलाई सम्झन्छु जसले केही मागेन, केही भनेन, तर सबै जीवनभर बोकेर एक्लै हिँड्यो। त्यो उमेर प्रेम गर्ने थिएन। यदि यो केवल आकर्षण मात्र थियो भने किन आजसम्म स्मृतिबाट हट्न सकेको छैन? सायद त्यो केही थिएन तर धेरै थियो। सायद त्यो सौन्दर्यमा कसैले उमेर देख्यो, कसैले तगारो, तर मेरो लागि उनी कहिल्यै कसैकी भइनन्। उनी त मेरो मौनताको बिम्ब बनिन्, उनी मेरो कहानी थिएनन्। तर मेरो सबै मौनको कारण आजसम्म उनी नै छन्। सायद उनी अहिले कसैकी श्रीमती होलिन्, माया गर्ने श्रीमान होलान्। सायद उनको नाकमाथि आज पनि पसिनाका साना थोपा चम्किन्छन् होला। थाहा छैन उनको श्रीमान त्यो अथाह सागरमा पौडिन सक्यो कि सकेन होला। तपाईँको अदृश्य प्रेमी, बुलबुलको कान्छो प्रेमी, महेन्द्र आचार्य, डेनभर, कोलोराडो।

महेन्द्र आचार्यको गजल सुनाए मैले। अब अर्को एउटा छोटो पत्र र गजल छ। महेन्द्र आचार्यको पत्र थियो। म जीवन जोशी, नमस्कार, साहित्य तथा गजलप्रति रूचि राख्ने एक श्रोता सर्जक, मैले लेखेको एउटा गजल पठाएको छु, उपयुक्त लागेमा वाचन गरिदिनु भन्नुभएको छ। घाँस छोड्नुपर्छ, बाँस छोड्नुपर्छ, घाँस छोड्नुपर्छ, बाँस छोड्नुपर्छ, डराउनु हुँदैन, बिन्दास छोड्नुपर्छ, साँच्चैकै भविष्यको चिन्ता लाग्छ भने पछुतो गर्नुहुन्न, बकवास छोड्नुपर्छ, डराउनु हुँदैन, बिन्दास छोड्नुपर्छ, एकपटक दुईपटक हो माफी दिन हुने, एकपटक दुईपटक हो माफी दिन हुने, फेरि फेरि घात भए विश्वास छोड्नुपर्छ, डराउनु हुँदैन, बिन्दास छोड्नुपर्छ, केही पाउन केही त गुमाउनुपर्छ साथी, केही पाउन केही त गुमाउनुपर्छ साथी, नयाँ श्वास लिन पुरानो श्वास छोड्नुपर्छ, डराउनु हुँदैन, बिन्दास छोड्नुपर्छ, राम्रो खोज्दा राम्रै छुट्छ कहिलेकाहीँ, राम्रो खोज्दा राम्रै छुट्छ कहिलेकाहीँ, नयाँ वर्ष पाउन मधुमास छोड्नुपर्छ, गाँस छोड्नुपर्छ, बाँस छोड्नुपर्छ, डराउनु हुँदैन, बिन्दास छोड्नुपर्छ। धनगढ़ी नेपाल घर भई अहिले अस्ट्रेलियाको ब्रिस्बेन बस्दै आउनुभएका जीवन जोशीको गजल थियो यो। यसलाई मैले वाचन गरेर सुनाए। जीवन जोशीपछि अब पालो गजल छ, थाहा नगरपालिका चार मकवानपुरबाट गजलकार सूर्यन यात्रीले पठाउनु भएको गजलको छ। लेख्नुहुन्छ, बुलबुल कार्यक्रम मेरो लागि एउटा गजल प्रस्तुत गर्न खोजेको छु, यो गजल इमेल मार्फत पठाएको छु, समय मिलाएर हेरी उपयुक्त लागेमा वाचन गरिदिनुहोला भनेर लेख्नु भएको छ। चाहेर मात्र हुन्न तकदीरमा हुनुपर्छ, चाहेर मात्र हुन्न तकदीरमा हुनुपर्छ, पलभरको खुशी सधैँ पीरमा हुनुपर्छ, दिनुपर्छ स्थान उसलाई उसैको, दिनुपर्छ स्थान उसलाई उसैको, जुत्ता पाउमा टोपी शिरमा हुनुपर्छ, पलभरको खुशी सधैँ पीरमा हुनुपर्छ, झल्केको छ मुस्कानमा मनभित्रको पीड़ा, झल्केको छ मुस्कानमा मनभित्रको पीड़ा, पक्का कसैको झुटो प्यारमा हुनुपर्छ, पलभरको खुशी सधैँ पीरमा हुनुपर्छ, चाहेर मात्र हुन्न तकदीरमा हुनुपर्छ, पलभरको खुशी सधैँ पीरमा हुनुपर्छ, आत्तिएर के गर्नु जिन्दगीको यात्रा यस्तै, आत्तिएर मात्र के गर्नु जिन्दगीको यात्रा यस्तै, कहिले समथल सम्मो कहिले भीरमा हुनुपर्छ, पलभरको खुशी सधैँ पीरमा हुनुपर्छ, परेपछि माछी मछुवारेको जालमा, परेपछि माछी मछुवारेको जालमा, थाहै हुन्न कति बेला झिरमा हुनुपर्छ, चाहेर मात्र हुन्न तकदीरमा हुनुपर्छ, पलभरको खुशी सधैँ पीरमा हुनुपर्छ। थाहा नगरपालिका चार मकवानपुरबाट सूर्यन यात्रीले पठाउनु भएको गजल थियो यो। यसलाई मैले वाचन गरे। सूर्यन यात्रीजी, तपाईँले गजलको मक्ता अर्थात शुरूआतको शेरलाई बीचबीचमा पनि राख्नु भएको छ, कृपया त्यसरी अर्को पटकदेखि राखेर नपठाउनुहोला। त्यसरी राख्दाखेरि त्यो वाचन गर्दा मात्रै तपाईँले दोहोऱ्याएर वाचन गरेको सुन्नुहुन्छ, लेख्दाखेरि त्यसरी लेख्नु पर्दैन भन्ने जानकारी यहाँनिर मैले सूर्यन यात्रीसँगै अरू गजल लेख्न सिक्दै गरेको साथीहरूलाई बताउन चाहे। अब सूर्यन यात्रीपछि पालो अछामका कैलाश साउदको, कैलाश साउदको अलि लामो मिटरको गजल छ, उहाँको गजल जम्बा चार शेरको छ, शुरू हुन्छ यसरी।

परदेशमा ज्यानकै माया मारी जीवन चलाउनुपर्छ। परदेशमा ज्यानकै माया मारी जीवन चलाउनुपर्छ, दुःख पीड़ासँग गरेर समझदारी जीवन चलाउनुपर्छ। कहाँ सजिलो छ र मुखले भने जस्तो बालाई, कहाँ सजिलो छ र मुखले भने जस्तो बालाई, सारा घरको बोकेर जिम्मेवारी जीवन चलाउनुपर्छ, दुःख पीड़ासँग गरेर समझदारी जीवन चलाउनुपर्छ। मान्छेहरूले जीवनमा जन्मेदेखि नमरुन्जेलसम्म हरेक दिन युद्धको गरेर तयारी जीवन चलाउनुपर्छ, दुःख पीड़ासँग गरेर समझदारी जीवन चलाउनुपर्छ। तिम्रो शहर जस्तो छैनन् हाम्रो गाउँघरमा सेवा सुविधा, तिम्रो शहरमा जस्तो छैनन् हाम्रो गाउँघरमा सेवा सुविधा, पिठ्यौमा बोकेर घाँस दाउराका भारी जीवन चलाउनुपर्छ। परदेशमा ज्यानकै माया मारी जीवन चलाउनुपर्छ, दुःख पीड़ासँग गरेर समझदारी जीवन चलाउनुपर्छ।

अछामबाट कैलाश साउदले पठाउनु भएको गजल वाचन गरे मैले। अब अर्को एउटा पत्र छोटो छ र गजल नै छ सम्भवतः। नमस्कार, म बुलबुल र नेपाली छात्रलाई अडियो कार्यक्रमबाट सुनेर साथ दिइरहेको हुन्छु, दिइरहने छु भन्ने कुरामा पनि विश्वस्त गराउन चाहन्छु। एउटा गजल पठाएको छु, वाचन योग्य भए वाचन गरिदिनुहोला। परिचय गर्नुपर्दा भनेर लेख्नु भएको छ। घर पश्चिम कालीकोट, हाल काठमाडौँ, नाम शान्ति बोगटी। उहाँको गजल यस्तो छ, आज पिल्लर सारिन्छ भोलि देश नै सार्न भेट छैन। आज पिल्लर सारिन्छ भोलि देश नै सार्न भेट छैन, यस्तै हो भने नेपाल देशको अस्तित्व नै मार्न भेट छैन। तिमी यसरी लाचार बन्दै गयो भने छिमेकीले भोलि कैलाश पर्वत होइन सगरमाथा आफ्नो भेगमा नै पार्न भेट छैन। आज पिल्लर सारिन्छ भोलि देश नै सार्न भेट छैन। अब त बनाइदेऊ है सरकार पुर्खाहरूको बलिदानीलाई जमीन मिच्दै महाकालीदेखि कर्णाली नै तार्न बेर छैन। आज पिल्लर सारिन्छ भोलि देश नै सार्न बेर छैन। सानो मन दरो बनाएर सुनु है देशभक्तिहरू कुनै दिन छिमेकीले राजधानीमै देशको झण्डा गाड्न बेर छैन। आज पिल्लर सारिन्छ भोलि देश नै सार्न बेर छैन। अस्तित्व नै हरायो रोकिँदै गए देशका सपनाहरू यो राजनीतिले स्वयंको वीरतालाई सेतो कागजमा मात्रै टार्न बेर छैन। आज पिल्लर सारिन्छ भोलि देश नै सार्न बेर छैन, यस्तै हो भने नेपाल देशको अस्तित्व नै मार्न बेर छैन। पश्चिम कालीकोट घर भई अहिले काठमाडौँ बस्दै आउनुभएकी शान्ति बोगटीले पठाउनु भएको गजल थियो, यसलाई मैले वाचन गरे। अलि लामो मिटरको छ, लामो मिटरको नलेख्नु भएको भए मिटर मिल्थ्यो पनि होला, अलिकति मिटरमा गडबड छ। अक्षरहरू तपाईँले कुनै कुनै पंक्तिमा निकै लामो लेख्नु भएको छ शान्तिजी, कृपया अर्को पटकदेखि गनेर राम्रोसँग गर्नुहोला भनेर अनुरोध गर्न चाहे मैले। अब अर्को एउटा गजल छ, डोटेली गजलको पालो रहेछ। डोटेली गजल भन्ने बित्तिकै फेरि मैले कतै आफूले वाचन गरिरहेकोबाट अलि असहज महसुस गरिहाल्छु, मैले राम्रोसँग वाचन गर्न सक्दिनँ कि भनेर डराउँछु हरेक पटक। चक्रमिलन नेपालीले दिपाल सिलगढ़ी नगरपालिका 9 कलिना डोटीबाट पठाउनु भएको छ, यसलाई चाहिँ हामीले प्रतियोगितामा सामेल गर्दैनौ। मैले दिनु तमले खानु कहिले होला, तम्रो पोल्टो मेरो मानु कहिले होला, लरबगाल सँगै हुना दुःखका मेरा त, निछरको भई रामहौस जानु कैल होला, तम्रो पोल्टो मेरो मानु कैल होला, ढुसी चुहाएको चुहाई यही मेरा कर्मको, अब उजालो बानु कैल होला, तम्रो पोल्टो मेरो मानु कैल होला, साई छुट्टी मपन छुट्या छुट्यो माया जाल, साईको हात अब मेरो सिरानु कैल होला, तमरो पोल्टो मेरो मानु कैल होला, सम्झी सम्झी याद आउँछ पुराना दिन कि, भुल्ली बिस्री यो मन अचानु कैल होला, मैले दिनु तमले खानु कैल होला, तम्रो पोल्टो मेरो मानु कैल होला।

0: डोटी दिपाल सिलगढ़ी नगरपालिका नौ कलेनाबाट चक्रमिलन नेपालीले पठाउनु भएको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब अर्को एउटा गजल छ, शब्दको खेलाड़ी लेख्नु भएको छ, अलि लामो मिटरकै गजल छ, आफ्नो नामै शब्दको खेलाड़ी राख्नु भएको छ। दुखाउनसम्म दुखाउने रहेछ पिरतीको खेलले पनि, दुखाउनसम्म दुखाउने रहेछ पिरतीको खेलले पनि, डुबाउनसम्म डुबाउने रहेछ नियतिको खेलले पनि। पत्थरले बनेको हरेक दिलमा मायाको घनले आन्दा, पत्थरले बनेको हरेक दिलमा मायाको घनले आन्दा, फुटाउनसम्म फुटाउने रहेछ पद्धतिको खेलले पनि, डुबाउनसम्म डुबाउने रहेछ नियतिको खेलले पनि। सांसारिक सुख शैलमा बाँच्नेहरूको रवाफ बेग्लै, सांसारिक सुख शैलमा बाँच्नेहरूको रवाफ बेग्लै, रुवाउनसम्म रुवाउने रहेछ सन्ततिको खेलले पनि, डुबाउनसम्म डुबाउने रहेछ नियतिको खेलले पनि। गहिरो चोट र घाउहरू अथाह मिल्छन् जिन्दगीमा, गहिरो चोट र घाउहरू अथाह मिल्छन् जिन्दगीमा, पोल्नसम्म पोल्ने रहेछ ओखतीको खेलले पनि, डुबाउनसम्म डुबाउने रहेछ नियतिको खेलले पनि। जीवन मरण इच्छा मृत्यु जस्तो सजिलो कहाँ छ र, जीवन मरण इच्छा मृत्यु जस्तो सजिलो कहाँ छ र, पिरोल्नसम्म पिरोल्ने रहेछ दुर्गतिको खेलले पनि, दुखाउनसम्म दुखाउने रहेछ पिरतीको खेलले पनि, डुबाउनसम्म डुबाउने रहेछ नियतिको खेलले पनि। शब्दको खेलाड़ी लेख्नु भएको छ, नाम ठेगाना लेख्नु भएको छैन। यो गजल मैले वाचन गरेर सुनाए। बुलबुलमा मैले यी सामग्रीहरूको रचनाक्रमलाई एकछिन वाचन रोक्छु र केही सन्देशहरू सुनाउँछु, तर त्योभन्दा अगाडि तपाईँलाई जानकारी गराउँ, तपाईँले बुलबुल सुनिरहँदा, वैशाख महिनाभरिका बुलबुलहरू सुनिरहँदाखेरि तपाईँलाई उत्कृष्ट लागेका रात्रिगन्थन तीनवटा तपाईँले पनि सुझाव दिन सक्नुहुन्छ। कुन एपिसोडमा कसको रात्रिगन्थन उत्कृष्ट लागेको छ, र त्यसै गरी यो वैशाख महिनाभरि वाचन भएका उत्कृष्ट गजलहरू कसको लागेको छ, वैशाख महिनाभरिका उत्कृष्ट लागेका गजलकारहरूको पनि नाम पठाइदिनुहोला। हामीले तपाईँको सिफारिशलाई पनि मध्यनजर गरेर तीबाट प्राप्त नम्बरलाई पनि जोड्दै जानेछौं, र अब आउने अंकमा वैशाखभरिबाट दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि कस कसको गजल सेलेक्ट गरियो भन्ने जानकारी म जेठको पहिलो कार्यक्रममा गराउनेछु, र त्यसै गरी वैशाख महिनाभरि वाचन गरेका रात्रिगन्थनहरू मध्ये कुन चाहिँ उत्कृष्ट भयो भन्ने पनि जानकारी अब आउने जेठको कार्यक्रममा गराउनेछु।
1: बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति।
0: शहर बजार निस्कदा तपाईँ देख्नुहोला सेतो छड़ी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छड़ी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छड़ी दृष्टिविहीनको पहिचान हो। सेतो छड़ी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छोडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।
2: bulbulcommunication.com
1: bulbulcommunication.com
3: एउटा इरानी चरा।

मैले कसैको मन दुखाउन बिथोल्न जानेको छैन। मैले कसैको मन दुखाउन बिथोल्न जानेको छैन। म आगो हुँ, आगो भएर पनि पोल्न जानेको छैन। सानो छँदा मैले बोल्न सिकाएको मेरो छोरो आज ठूलो भयो, एक वचन बोल्न जानेको छैन। म आगो हुँ, आगो भएर पनि पोल्न जानेको छैन। गिट्टी बालुवा सिमेन्ट मोल्न जानेका मेरा हातले जिन्दगीको रंगसँग खुशी मोल्न जानेको छैन। म आगो हुँ, आगो भएर पनि पोल्न जानेको छैन। मैले तिम्रो मनको चाबी अब कसरी पो खोल्नु आजसम्म ढोकाको चाबी त खोल्न जानेको छैन। मैले कसैको मन दुखाउन बिथोल्न जानेको छैन। म आगो हुँ, आगो भएर पनि पोल्न जानेको छैन। लमजुङको दोर्दी दुई घर हुनुभएका गजलकार दीपक लामिछानेको यो गजल वाचनसँगै तपाईंलाई बुलबुलमा फेरि स्वागत गर्छु। तपाईं दीपक लामिछानेको गजल सुन्नुभयो यो ब्रेक पछिको चरणमा। युट्यूब च्यानल नेपाली छाप्रोसँगै तपाईं बुलबुल कार्यक्रम रेडियो जाजरकोट, रेडियो मकवानपुर गढ़ी, सुर्खेतको रेडियो भेरी, काठमाण्डुमा रहेको रेडियो काठमाण्डु, बाँकेको रेडियो कोवलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको चोइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुँको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ। हामी आजको बुलबुलमा पनि तपाईँले पठाउनुभएका गजलहरू र रात्रिगन्थनहरू वाचन गरिरहेका छौं र बुलबुलबाट प्रसिद्ध गरिरहेका छौं। जति भन्छौ त्यति दिन्छु भन कति चाहिन्छ यहाँ सबैको प्यारो हुन त सम्पत्ति चाहिन्छ। नरेन्द्र बुढाथोकीको गजल सर्केगाड दुई हुम्ला दोस्रो शेर यसको छ। न याद छ न बाडुल्की छ कसरी विश्वास गरौं जीवित छु भन्न हरेक कुराको गति चाहिन्छ। यहाँ सबैको प्यारो हुन त सम्पत्ति चाहिन्छ। म सत्ययुगको राम बन्न तयार छु महोदय एउटा माग छ सीता जस्तै श्रीमती चाहिन्छ। यहाँ सबैको प्यारो हुन त सम्पत्ति चाहिन्छ। पोखिन सक्छ च्यातिन सक्छ ध्यान दिनु है त्यति मात्र लैजाऊ आफूलाई जति चाहिन्छ। यहाँ सबैको प्यारो हुन त सम्पत्ति चाहिन्छ। घरको मन्दिर हौ मुस्कुराएर बस्नु है प्यारी अन्तिम शेर जसरी अँध्यारो हटाउन बत्ती चाहिन्छ। जति भन्छौ त्यति दिन्छु भन कति चाहिन्छ यहाँ सबैको प्यारो हुन त सम्पत्ति चाहिन्छ। सर्केगाड दुई हुम्लाका नरेन्द्र बुढाथोकीको गजल वाचन गरे मैले। अब एउटा रात्रिगन्थन सहितको गजल छ लोकेश ओझाको किर्तिपुर काठमाडौँबाट पठाउनु भएको छ। लेख्नुहुन्छ सम्पूर्णमा बुलबुले रात्रिकालीन नमस्कार। आदर्श गाउँपालिका मौवा घर भई हाल किर्तिपुर काठमाडौँ बस्ने म लोकेश ओझा। किर्तिपुरको एउटा साँगुरो कोठा, भित्तामा टाँसिएका केही नोट्स, कुनामा थन्किएको किताबको थुप्रो अनि झ्यालबाट छिर्न खोज्ने चिसो आवा, त्यही कोठामा एउटा विद्यार्थी आफ्ना सपना सम्हाल्दै बसिरहेको छ। दिनभर कलेज ट्युसन र पार्ट टाइम कामको दौड़धूपपछि रात पर्नासाथ ऊ आफैसँग भेटिन्छ। कहिले थकानले च्याप्छ, कहिले सम्झनाले। आमाको आवाज मोबाइलको अर्कोपट्टि अलिक कम सुनिन्छ, तर मनभित्र भने झन गहिरो गरी गुन्जिन्छ। ऊ थाकेको छ तर हार मानेको छैन, किनकि उसको सपना अझै जिउँदो छ। किर्तिपुरको कोठामा स्वप्नको उज्यालो जलाएको छु, अँध्यारो समयसँग पनि मुस्कान सार्दै बसेको छु। शहरको कोलाहलमा हराएको जस्तो लागे पनि आफ्नै लक्ष्यको बाटोमा चुपचाप हिँडिरहेको छु। खल्तीमा शून्यता तर मनमा आकांक्षाको महासागर, अभावकै छेउमा बसेर आशाको गीत गाएको छु। रात गइरहँदा सम्झनाले झन घेर्छ यो मनलाई, आमाको माया सम्झेर आँसु लुकाउँदै हाँसेको छु। बाबुको विश्वास मेरो ढाड बनेर उभिएको छ, त्यही भरोसामा टिकेर संघर्षसँग जुतिरहेको छु। साथीहरू टाढिँदा एक्लोपनले घेरे पनि आत्मासँग संवाद गर्दै आफैलाई सम्हालेको छु। भोक र थकानसँग सम्झौता गर्दै बाँच्नु परे पनि भोलिको उज्यालोको भरोसामा टिकेर अडिएको छु। सानो यो कोठा नै संसार बनेको छ आज, यहीँबाट ठूला सपना आकाशतिर उडाएको छु। लोकेश ओझा, किर्तिपुर काठमाडौँ।
लोकेशजीले शुरूमा रात्रिगन्धन शैलीको पत्र लेख्नुभयो र त्यसपछि गजल शैली बनाउन खोज्नु भएको छ तर बनेको छैन। त्यसैले मैले यसलाई भावनाको रूपमा रात्रिगन्धन शैलीमा नै वाचन गरिदिएको छु। अब अर्को सामग्री छ मसँग चम्पा देवी साथ ओखलढुङ्गाबाट संजीत सेन्चुरीले पठाउनु भएको। लेख्नुहुन्छ, प्रिय अछुत दाई लगायत बुलबुललाई माया गरेर सुनिरहनुभएका सबैलाई मौसम अनुसारको सरिदय साहित्यिक नमन। आज जानी नजानी गजल लेखेर पठाएको छु। गजल भयो भएन हजुरले पृष्ठ पोषण दिनु नै हुनेछ भन्ने विश्वास लिएको छु। मेरो रचना यस प्रकार रहेको छ। ओल्लो र पल्लोतिरको एउटै नदी आँगन हुन सक्छ, जस्तो कि पागलको साथी पागलपन हुन सक्छ। यहाँ साथीहरूले साथ छोडेर नै म मान्छे भएको हुँ, मलाई दुश्मन मान्ने ऊ कसरी मेरो दुश्मन हुन सक्छ, जस्तो कि पागलको साथी पागलपन हुन सक्छ। खल्ती रित्तो जिन्दगी सादा भए नि बोली आइरहोस्, मेरी आमालाई हजारौंको दवाई मेरो एक वचन हुन सक्छ। ओल्लो र पल्लोतिरको एउटै नदी आँगन हुन सक्छ, जस्तो कि पागलको साथी पागलपन हुन सक्छ।

सञ्जीत सेन्चुरीको गजल वाचन गरे मैले, तर उहाँको गजलमा मिटरहरू अलिक बिग्रिएको छ। गजल लेख्ने कोसिस चाहिँ गर्नुभएको छ, कृपया आउँदा दिनहरूमा पनि अलि राम्रोसँग गजलको लागि मिटर तपाईँले संख्याहरू अक्षरहरू गणेर लेख्नुभयो भने सजिलो हुन्छ। अब बैतडीका हर्कराम महरको गजल छ, लाग्नुहोस् गर्छु तपाईँकै भनेर हित, लाग्नुहोस् गर्छु तपाईँकै भनेर हित, नचलाउ जादू हुने छैन पक्कै पनि जित, पाइँदैन विजयी अनेकौं उपायले अब हेर्नु, आफूलाई बनाउनु 100% सुनिश्चित, नचलाउ जादू हुने छैन पक्कै पनि जित, किन सूचना साभार गरिरहन्छौ फेसबुकमा, आजकल हर्कले बालेनलाई गरे झैं अंकित, लाग्नुहोस् गर्छु तपाईँकै भनेर हित, नचलाउ जादू हुने छैन पक्कै पनि जित। हर्कराम महरले यो नौलो खालको गजल लेख्ने कोशिश गर्नुभएको छ, फजल लेख्नुभएको छ, तर पनि उहाँको पनि मिटर मिलेको छैन। आजको बुलबुलमा धेरै मिटर नमिलेका गजलहरू मैले प्रस्तुत गरिरहेको छु, हामीले सबैलाई ठाउँ दिने क्रममा सबै खालका गजलहरूलाई वाचन गर्ने नै गरेका छौं। चन्द्रगिरी 8 काठमाडौँका संगी कालीको गजल छ अब, मेरो बाआमाका धेरै सपना हिरासतमा छन्, मेरो बाआमाका धेरै सपना हिरासतमा छन्, पूरा हुन्छन् भन्ने आशाहरू अदालतमा छन्, उसले के सोचेर हालेछ भगवानलाई मुद्दा, उसले के सोचेर हालेछ भगवानलाई मुद्दा, यहाँ भगवान पनि पुजारीका हिफाजतमा छन्, पूरा हुन्छन् भन्ने आशाहरू अदालतमा छन्, आज हाँसेको तस्विरमा डाहा गर्दैछन् कोही, आज हाँसेको तस्विरमा डाहा गर्दैछन् कोही, वेदनाका कारुणिक भेलबाडी मेरा विगतमा छन्, पूरा हुन्छन् भन्ने आशाहरू अदालतमा छन्, तिमीले कानून पढेर चेली सुरक्षित छन् भन्दा, तिमीले कानून पढेर चेली सुरक्षित छन् भन्दा, नियालेर हेर यहाँ कैयौं फूलहरू आपतमा छन्, पूरा हुन्छन् भन्ने आशाहरू अदालतमा छन्, कुन शहीदका कुरा गर्छौ हिजो आज कि भोलि, कुन शहीदका कुरा गर्छौ हिजो आज कि भोलि, वास्तविक शहीदहरू आज पनि अज्ञातमा छन्, मेरो बाआमाका धेरै सपना हिरासतमा छन्, पूरा हुन्छन् भन्ने आशाहरू अदालतमा छन्। चन्द्रगिरी 8 काठमाडौँबाट संगी कालीले पठाउनु भएको गजल वाचन गरे। अब अर्को गजल छ स्याङ्जाका सूर्य गाहा मगरको, खेल्दै नखेलेको खेलमा पनि हार्न परेपछि, खेल्दै नखेलेको खेलमा पनि हार्न परेपछि, नचाहँदा नचाहँदै यो मनलाई मार्न परेपछि, यो मनको बगैँचा सबै उसैको नाममा थियो, यो मनको बगैँचा सबै उसैको नाममा थियो, बीचमै साड़ी लगाई काँडे तारले बार्न परेपछि, नचाहँदा नचाहँदै यो मनलाई मार्न परेपछि, कुरा काट्ने र डाहा गर्नेहरूको कमी भएन यहाँ, कुरा काट्ने र डाहा गर्नेहरूको कमी भएन यहाँ, राम्रो चलिरहेको सम्बन्ध पनि बिगार्न परेपछि, नचाहँदा नचाहँदै यो मनलाई मार्न परेपछि, भोकोले भोजन प्यासीले पानी माग्ने गर्छ, भोकोले भोजन प्यासीले पानी माग्ने गर्छ, भोको पेट भर्न नारीले कपडा उतार्न परेपछि, नचाहँदा नचाहँदै यो मनलाई मार्न परेपछि, मर्द हो रुनु हुँदैन कहाँ लेखिएको छ भन्नु, मर्द हो रुनु हुँदैन कहाँ लेखिएको छ भन्नु, कसैले देख्ला भने लुकेरै आँसु झार्न परेपछि, खेल्दै नखेलेको खेलमा पनि हार्न परेपछि, नचाहँदा नचाहँदै यो मनलाई मार्न परेपछि।

स्याङ्जाका सूर्य गाहा मगरको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब रात्रिगन्थन छ एउटा, अलि लामो छ जस्तो देख्दैछु म यो रात्रिगन्थन। सबिन श्रेष्ठले पालुङटार चार गोर्खाबाट, हाल उहाँ पोल्यान बस्नुहुन्छ, पठाउनु भएको छ। अलि लामो छ र यो पछि सम्भवतः हाम्रो आज हामीले ल्याएका रचनाहरू सकिन्छ पनि जस्तो लाग्दैछ। सबै बुलबुलेन मनहरूलाई नमस्कार। आज एउटा अस्पताल को झ्यालभित्र बसेको छु, अध्ययारो पीड़ाको कथा, एउटा मौन बसेको बुबाको आँसु र एउटा देख्न नचाहने सन्तानको सत्य तपाईहरूसँग बाँड्न चाहन्छु। आज म कुनै चलचित्रको कथा जस्तै लुइटेल बुबाको सत्य घटना सुनाउँदैछु। आज म केवल मेरो मनभित्र गहिरो गरी बसेको एउटा दिनको सम्झना तपाईहरूसँग बाँड्न चाहन्छु। कुनै समय म एउटा ग्रामीण अस्पतालमा काम गर्थे। बिरामीको भीड़, हतार, सबै कुरा त्यहीँका नियमित दृश्य थिए। म पनि काममै डुबेको हुन्थे। त्यही एक दिन मेरो क्याबिन अगाडि एउटा वृद्ध बुबा आएर बेन्चमा बसिरहनु भएको थियो। उहाँका आँखामा भरिएर बसेका आँसु थिए तर ओठमा उन मैले देखेको थिएँ, तर म अत्यन्तै व्यस्त थिएँ। चाहेर पनि उहाँलाई बोलाउन सकिन। म काम गर्दै गएँ। खाजा खाने समय आयो। म उठेर खाजा खान गएँ। मनमा सोचे सायद उहाँलाई धेरै पीड़ा भयो होला। जब म फर्किए त्यहाँ उहाँ त्यही हुनुहुन्थ्यो। उही बेन्च, उही मौन, उही आँसु। बिरामीको लाइन घट्दै गयो, समय बित्दै गयो। ओपीडी बन्द हुने बेला आयो तर उहाँ बुवा कतै जानु भएन। अन्तत म क्याबिनबाट बाहिर निस्के। अलि फुर्सदिलो थिए। उहाँको नजिक गएर सोधे, बुबा तपाईँलाई के भएको? उहाँले केही भन्नु भएन। आँसु झन बग्न थाल्यो। सँगै बसेकी वृद्ध आमाले पनि रुन थाल्नुभयो। त्यो दृश्यले मेरो मनभित्र केही च्यातियो। केही बेर पछि सुक्ख सुक्ख गर्दै उहाँले भन्नुभयो, बाबु म 68 वर्षको भएँ। आज पनि खेतबारीको काम गर्छु। काम गर्दा खुट्टामा काँडाका केही टुक्रा गाडिएछन्। दुखाइ सहे एक दिन, दुई दिन, एक महिना। अन्तत छोरालाई भने मलाई अस्पताल लैजाऊ। उसले दुई तीन दिन मेरो कुरा सुनेन। पछि 1000 रूपियाँ दिएर भन्यो, जाऊ अस्पताल। आज बिहान श्रीमतीसँग 2 घण्टा हिँडेर यहाँ आइपुग्यौं। भोक लागेको थियो, 200 रूपियाँको खाना खायौं।

0: सबिनजी अगाडि लेख्नुहुन्छ, अब हामीसँग 800 मात्र बाँकी थियो 50 रुपियाँको टिकट लिएर डाक्टरकोमा जचाउनु गए। डाक्टरले जाँच लेखिदिनु भयो, तर जाँच गराउनको लागि 1100 चाहिँदो रहेछ, मसँग 750 मात्रै छ बाबु। अब म न घर जान सक्छु न यो दुखाइ सहन सक्छु। त्यो सुनेर मेरो आँखाबाट आफ्नै आँसु झर्यो। उहाँले पनि एउटा जाँच गराउन सक्नु भएको रहेनछ, पैसाले उपचार रोकेको थियो। मैले उहाँको हात समाएर भने, बुबा चिन्ता नगर्नुहोस्, मैले सकेको गर्छु। मैले लगायत एक दुईजना साथीहरू मिलेर सबै जाँच निशुल्क गरायौं, औषधि पनि निशुल्क मिलाइदियो। समय बेलुकाको 4 बजेको थियो, खाजा खान आग्रह गरे। होटलको दाईले पनि सायद त्यो पीड़ा बुझेर होला, खानाको पैसा फिर्ता गरिदिए र खाजाको पैसा पनि लिनु भएन। त्यो दिन त्यो अस्पतालको बेन्चमा खुशीको आँसु झरे। बुबा आमा मात्रै होइन, त्यहाँ सँगै उभिएका 4-5 जनाको मन पनि भिज्यो। आज पनि त्यो क्षण सम्झदा मन अनायास भारी हुन्छ र आफैसँग सोध्छु, आखिर आफ्नै सन्तानले आफ्नो बुबा आमालाई किन यति सजिलै व्यवस्था गर्न सक्छ? जसले आफ्नो जीवन घिसारेर हामीलाई हुर्काए, उनीहरू नै बुढेसकालमा किन यति एक्ला हुन्छन्? यही अर्कोतर्फ बिर्ख भूटानी जस्ता व्यक्तित्वहरू हुनुहुन्छ, जसले आफ्ना बुबा आमाको नाममा श्रद्धा र प्रेमको दीप जलाइरहनु भएको छ। उहाँको त्यो अथाह माया र समर्पणप्रति म गहिरो सम्मान प्रकट गर्न चाहन्छु। माफ गर्नुहोला, यो लेख कसैलाई दोष दिन होइन, मन ढकढक्याउने एउटा मौन आग्रह हो। आज तपाईँका बुबा आमा तपाईँको छेउमै हुनुहुन्छ भने उहाँहरूको हात समात्नुहोस्, माया र सम्मान दिनुहोस्। बुढा बुबा आमालाई माया गर्नु कर्तव्य होइन, मानवता हो भन्ने सोच राख्नुहोस्। धन्यवाद। सबिन श्रेष्ठ, पालुङटार 4 गोर्खा, हाल पोल्याण्ड। सबिन श्रेष्ठको रात्रिगन्थन शैलीको पत्र वाचन गरे मैले, र हामीसँग आज ल्याएका सामग्रीहरू यति नै छन्। मैले यतिमै आजको बुलबुल पूरा गर्दैछु पनि। मैले एउटा जानकारी गएको कार्यक्रममा पनि छुटाएको थिएँ, वैशाख महिनाभन्दा अगाडि अर्थात 2083 साल लाग्नुभन्दा अगाडिको तपाईँले कुनै बुलबुलियनले पुरस्कार लिन छुटाउनु भएको छ भने कृपया एतिऔं श्रृंखलाको यो कार्यक्रममा म विजयी भएको थिएँ भन्ने एउटा संकेत सहित हामीलाई आफ्नो इमेल गरेर पठाइदिनुहोला। हामी तपाईँको छुट्न गएको रकम रहेछ भने 82 सालभित्रको पुरस्कारलाई सकाइसक्छौ यो समयमा, र आउँदो हप्ताबाट 83 सालको पुरस्कार वितरण हुँदैछ। वैशाख महिनाभरिको उत्कृष्ट 3 रात्रिगन्थनलाई हामी जनही 5,000 नगद पुरस्कारका दरले प्रोत्साहन गर्दैछौ रात्रिगन्थन लेख्नको लागि। र जुन गजलको प्रतियोगिता चलिरहेको छ, दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारको तेस्रो सिजन 2026 चलिरहेको छ, यसको नतिजा भदौ 10 गतेको बुलबुलमा हामीले प्रस्तुत गर्नेछौ। त्यसका लागि तपाईँले पठाउनुभएका गजलहरू वैशाखबाट नै वाचन शुरू भएका छन् र आउँदो हप्ता वैशाखबाट उत्कृष्ट भएर प्रतियोगिता मार्फत छनौटको चरणमा परेका गजलकारहरूको नाम सुनाउनेछु। यति जानकारी गराए। र तपाईँ हामीलाई रचना पठाउन चाहनुहुन्छ भने अरू इमेलमा नपठाउनुहोला है, CHHAPRO NEWS chapronews@gmail.com पठाउनुहोला र तपाईँको रचनालाई हामीले बुलबुलमा प्रस्तुत गर्छौं। काव्य पलाञ्चोक मण्डन देवपुरका गजलकार लक्ष्मण ढकालको गजल वाचन गर्दै आजको बुलबुलबाट प्राविधिक साथी र म प्रस्तोता अच्युत घिमिरे बुलबुल शुभरात्रि भन्छौं। झट्ट केही देखे जस्तै देखियो, हतारमा देखियो। झट्ट केही देखे जस्तै देखियो, हतारमा देखियो। पसिना जस्तै रहेछ भाग्य निधारमा देखियो। पहिले बच्चाहरूको खुशी आमाको काख हुन्थ्यो। पहिले बच्चाहरूको खुशी आमाको काख हुन्थ्यो। अहिले सबै बच्चाहरूको खुशी बजारमा देखियो। पसिना जस्तै रहेछ भाग्य निधारमा देखियो। हजारौं डुंगाहरू यो जिन्दगी जिएर तरिसकेछन्। हजारौं डुंगाहरू यो जिन्दगी जिएर तरिसकेछन्। म चढेको डुंगा भने अझै मझधारमा देखियो। पसिना जस्तै रहेछ भाग्य निधारमा देखियो। साना भएकाहरू सानै नोटमा देखिन्छन् अक्सर। साना भएकाहरू सानै नोटमा देखिन्छन् अक्सर। ठूलो भएकै कारणले हात्ती हजारमा देखियो। पसिना जस्तै रहेछ भाग्य निधारमा देखियो। सधैँ उन्मुक्तिको आन्दोलन सिकाउँदै हिँड्ने ऊ। सधैँ उन्मुक्तिको आन्दोलन सिकाउँदै हिँड्ने ऊ। आज आफ्नै विचारहरूको कारागारमा देखियो। झट्ट केही देखे जस्तै देखियो, हतारमा देखियो। पसिना जस्तै रहेछ भाग्य निधारमा देखियो।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पाँच काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य लेखपढ गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
5: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
4: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध पास काप्रे पलाञ्चोक। मोबाइल नम्बर 98411-093-09, 98411-093-09।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
6: यही जेठ 2 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। तिमी गर्ने गर्नु
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 21,600 देखि
9: 43,200 कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। सिधै वीरनगर 10 सुर्खेतमा भएको सासा होस्टेल भएको घरमा गएर सुरजन लोकाईलाई भेट।
10: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
9: ल टिपी राख फोन नम्बर 9820293948 9820293948।
11: एसई सक्यो, अब रमाइलो सुरु भयो।
12: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
11: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
12: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
11: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
13: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
5: सूचना
14: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
14: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
15: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
16: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
15: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
16: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
17: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हात खुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिना।
15: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
16: तै त ए काउजु, क्या गर्न मन गर्दछौ।

0: सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

नमस्कार। रेडियो भेरी एफएम 98.7 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
1: महाराज परीक्षित सुखदेव स्वामीले बताउनु भयो, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर। संसार झुटो हरिनाम संकीर्तन सत्य ही हरि महाराजको जब यस किसिमबाट अहिले जंगलको बास राजा प्रियव्रत प्रियव्रतका छोरा आग्निद्रा नामको राजा तपाईँ हामी बसेको ठाउँमा राजका माहौल सम्बन्धी कार्य गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्याय

राजन परीक्षित श्रीमद भागवत पंचम स्कंद प्रिय व्रत नाम गरेको राजा का छोरा तेरह भाई मध्य में जेठा छोरा आग्नेन्द्र ने तपाईमी बस को ठाउँमा राज्य गर्नुभयो उनी आग्नेन्द्र नाम गरेको राजा को अब इस किसिम राज्य संचालन पक्ष में नौवटा छोरा जन्म नगो सरकार नौवटा छोरा मध्य में नौ भाई ने राज्य को अभिलाषालाई कायम राख्न तयारी भए लौ त भनेर नौ भाईलाई जम्मूद्वीप को नौ खंड में विभाजन कर दी बक्सु राजा ने पहिलो खंड को नाम हो अजनाब नाम गरेको खंड दोस्रो किम पुरुष तेस्रो हरिवर्ष चारो इलाव्रत पांचो रम्य छैटौं हिरण्यमय सातौं कुरु आठौं भद्रासुर नौ केतुमाल नाम गरेको खंड हुन गयो सरकार त्यसमा नौवटा खंड में नौ भाई को नाम ने प्रख्यात भएर राखिएको छ जिसमध्ये में तपाई हामी बसेको ठाउँ चाहिँ मध्य भूमंडल रेखा में पर्छ जसको जब भूमध्य भाग में यस किसिमबाट रहेको जसको नाम हो सुंदर शहर सुंदर नगरी सुंदर स्थान अजनाब नाम गरेको खंड त्यो अजनाब नाम गरेको खंड में नाभी राजाले राज्य गर्नुभयो वहां नाभी राजालाई राज्य सम्पा गरेर राजा अग्निद्र जंगल सवारी हुनुभयो उहाँले नि केही लानु भएन प्रेवतले सात दिन छोड़े केही लगेनन् आग्नेन्द्र नामका राजाले पनि केही लगेनन् आग्नेन्द्रका छोरा नाभीले सन्तानोत्पादन गर्नको निमित्त भगवान नारायण वासुदेवको प्रार्थना गरे नाभी नामका राजा जन्मनुभयो नाभी राजाले बडो प्रेम साथ विन्ती गर्नुभयो बडो आनन्दको साथमा ध्यान भयो मनन भयो कृतन भयो नाभी नामका राजा नाभी राजाका छोरा महाराज सन्तान नौनाको कारणले भगवानको प्रार्थना गरे श्याम सुन्दर भगवान गर्छौं पुकार।

परीक्षित शरीर नाभी नाम दीर्घा राजा का छोरा नहुना को कारण ले भगवान को प्रार्थना करे छोरा जन्माउन का निमित्त बहुत कोशिश साथ प्रार्थना हुँदैछ भन्ने सम्मान को कथा इस अध्यायबाट महाराज परीक्षित श्रीमद भागवत महापुराण अंतर्गत पंचम स्कंद चारों अध्याय को बीच में स्वयं भगवान श्री हरि जगत का नारायण अहिले नाभी राजा का छोरा भक्त वत्सल भक्त ने जे मागो थियो दिनु पर्ने भएको कारणले श्रीहरि को प्रादुर्भाव हुई बक्स्यो। वहां को नाम हो ऋषभदेव, जय बोलो ऋषभदेव अवतार भगवान को। आकाशवाट फूल माला गुच्छा लाबरी को वृष्टि भगवान ऋषभदेव को प्रादुर्भाव। अनि भगवान ऋषभदेव ने आफ्ना पिताजी पट्टि फर्केर आज्ञा गर्नुभयो, जय श्री पिताश्री, हजुरसँग मेरो विनती छ, हाम्रो बाजेले, हाम्रा जिजूले, हाम्रा बाबाले, हाम्रा सबै परिवारले अहिलेसम्मका लागि राष्ट्रको उन्नति र समृद्धिको निमित्त आफ्ना छोरालाई राज्य सुम्पा गरेर जंगल जाने प्रचलन हो, जंगलमा पाल्नु भयो, जंगलमा जानु भयो, तर हजुरले पनि अब मलाई राज्य सुम्पा गरेर जंगलमा जानु पर्ने भयो मेरो बुबा, अब कसो गर्नुहुन्छ भनेपछि ऋषभदेव भगवान जगतको नारायण, हजुर जस्तो छोरो मैले पाउने, मैले कसलाई हेर्न जंगलमा जाने, हजुर नै स्वयं मेरो पुत्र, मैले फेरि छोडेर के का निमित्त जाने, मेरो प्राण बल्लभ, मलाई छोडेर जाने कुरा नगर्नुहोस् भन्दाखेरिमा त्यसो हुँदैन मेरो राजा, अब यसै प्रभावबाट मेरो बुबा बाबुबाजे पूर्वजले गरेको काम नछोड्नु, रीति थिति र नीतिको प्रतिपादन गर्नु, यो शास्त्रोक्त नीति कहिएको कारणले जंगलमा जाने हो। ऋषभदेव भगवान जंगल जानका लागि, अनि ऋषभदेवका छोरा जब यस किसिमबाट ऋषभदेव का पिता जंगल में जानु भो नाभी राजा, ऋषभदेव प्रभु का जम्मा सय भाई छोरा प्रादुर्भाव भे, जिस मध्य में 81 जना ब्राह्मण में गए, 9 जना उर्धरेता में गए, 9 जना भागवत धर्म जानने वाला में गए, बाकी कतवटा रहे भन्दाखेरि 81 जना ब्राह्मण में गए, 9 जना उर्धरेता 90 गयो, 9 जना जब भागवत धर्म जानने में गए, जब 79 सकियो बाकी एउटा रह्यो। यिनै जब सय भाइ छोरालाई राखमा साथमा राखेर ऋषभदेव भगवान प्रभुले बडो प्रेम साथसँग राष्ट्रको उन्नति गराउनु भयो, अति राम्रो प्रभाव ढंगबाट राज्यको परिचालन पक्ष तयारी गर्नुभयो। हेर सबभन्दा उत्तम ब्राह्मण बन्ने छोरालाई उपदेश गर्नुभयो ऋषभदेव भगवान प्रभुले, ब्राह्मण बन्ने छोरालाई ब्रह्मचर्यमा रहनु, तपाईं के सुन्न चाहनुहुन्छ भनिकन भगवान को नाम संकीर्तन को प्रभाव बाट राजा जब ऋषभदेवले आफ्ना छोराहरू सारालाई उपदेश गर्नुभयो, हेर छोराहरू ज्ञान जान्नु, विवेक जान्नु, विचार जान्नु, ध्यान जान्नु को विषयमा राजाहरूले आफ्ना छोराहरूलाई उपदेश प्रदान गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। ऋषभदेव भगवान का जम्मा सय भाई छोरा मध्य में ब्रह्म ब्राह्मण होने छोरालाई उपदेश गर्नुभएको छ, ब्रह्म जानाति ब्राह्मणम भन्छ कि, जसले ब्रह्मको अविनाशी वस्तुलाई चिन्दछ त्यसलाई ब्राह्मण भनिन्छ। जन्मदा शूद्रै भएर जन्मने हो सबै जात, जन्मदा जायते शूद्र संस्कारम दिव्य उच्चते भन्छ, जन्मदा शूद्र भएर जन्मने हो संस्कारको प्रभावबाट ब्राह्मण बन्ने हो। ब्राह्मण र चराका फूल दुई फेर जन्मन्छन्, ब्राह्मण एकपटक आमाको घरबाट एकपटक 16 संस्कारबाट जन्मिएपछि ब्राह्मण हुन्छ, चराबाट फूल जन्मन्छ, फूलबाट बच्चा जन्मन्छ, जुन दुई फेर जन्मन्छ, त्यसैले त्यो दुईटैलाई दिव्य भन्छ। दिव्य भनेको दुई पटक जन्म नै हुनाको कारणले फूललाई पनि दिव्य, ब्राह्मणलाई पनि दिव्य। यसै कारणले महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर आज्ञा गर्दाखेरिमा दिव्य जो ब्राह्मण बनेको संस्कारको प्रभावबाट जन्मने, संस्कार रहित भएको ब्राह्मण छ भनेदेखि शूद्र समान, संस्कारले पूर्ण भएको शूद्र छ भनेदेखि ब्राह्मण समान, यसमा कोही नै। मैले यहाँलाई प्रमाण गरे बाँकी अंशको लागि ब्राह्मण ब्रह्म कर्ममा रहने, ब्रह्म वर्चस्वमा रहने, नित्य कर्म गर्ने, स्नान सन्ध्या वन्दन गर्ने, बाबु हो तिमीहरू ब्राह्मणको काममा रहने, ब्राह्मण 6 कामले पूर्ण हुनु, यज्ञ गर्नु, यज्ञ गराउनु, दान दिनु, दान लिनु, पढ्नु र पढाउनु, 6 कर्म ब्राह्मणलाई कहिएको छ बाबु, यसरी ब्राह्मण ब्रह्म कर्ममा रहनु है भन्ने कुराको निधो गराउनु भयो आफ्ना 81 भाइ छोरालाई ऋषभदेव भगवानले। अब आयो 9 भाइलाई उर्धरेता, जीवलाई आत्मामा सन्धि पत्र गरेर परमात्मामा सन्धि बनाउन लैजानु, ईश्वरको श्रद्धा गर्नु, सद्भाव गर्नु, प्रेम गर्नु, जागा गर्नु,
जब कहिले नबोल्नु ईश्वर माथिको श्रद्धा र सद्भावको विकास गर्दै जानु, उत्तमोत्तम गतिको व्यवहार गर्नु, कर्तव्यबाट च्युत कहिल्यै नहुनु, कर्तव्यमा पारायण रहनु, भगवानको भजन कीर्तन मनन गर्नु, ईश्वरको प्रतिमा श्रद्धा व्यक्त गर्दै जानु, यही सिद्धान्तको कुरो हो शौनकादृशी प्रणाली। यो मैले यहाँलाई बताए, यो हो जब ब्राह्मणले रहने र ऊर्ध्वरेतामा रहनेको वर्णन, योगमा रहनु प्लस बनाउनु, योगमा नै जोड्नुहुन्छ, जोड्नु भनेको जीवलाई आत्मामा लिएर सन्धि पत्र गराउनेलाई योग भन्छ। यस्ता योगीजनहरूले यस्तो काम गर्नु, अब भागवत धर्म जान्नेवालालाई उपदेश गर्नु भयो, सत्य भगवानले आफ्ना छोराहरूलाई भागवतको अर्थ भा माने भावना, ग माने गति र ब माने वर्णनको विषयलाई, त माने तारणलाई प्रयोजन गर्नु। भा भागवत, भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति सर्ववर्णन विस्तार गर तारिदिन्छ जो त्यही शास्त्रलाई भनिन्छ भागवत। भागवत कहिले जे मनले चिताएर कामना गरेको छ त्यो सिद्ध हुन्छ, कुरा सिद्ध भएन र भागवत सबै काम पूर्ण भएको छ भागवतले। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति सर्व वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यसलाई भनिन्छ भागवत। रौगण नामको राजाले भवाटवीको वर्णन विस्तार सुन्न पाम भनेकन सोध्नेवाला आफ्ना डोलेसँग, रौगण नामको राजाले भवाटवीको यथार्थ पक्षमा प्रमाण गराउँदै रौगण नामको राजालाई आज्ञा गरी बौसो लौ त सरकार, तपाईँले जुन प्रश्न गर्नुभएको छ, अब यो भवाटवीको वर्णन विस्तार अहम पुरू भरत जब यस किसिमबाट प्रमाण गरी बोक्छु कि नहम विशङ्की सूर्यराज बज्रण नक्ष सुन्नाश दण्डात नागनारको सुवर्ण लिप्त पास्त्र संघे वृषम ब्रह्म कुला भवाना। यस प्रभावबाट तपाईँले जुन प्रकारले प्रश्न गर्नुभएको छ, अब यो यथार्थ प्रमाण गराउनका लागि राजा परीक्षित गजरोमा सुखदेव स्वामीले जब राजा रौगणलाई भवाटवीको वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ, जडपद ब्रह्म ज्ञानी भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

परीक्षित श्रीमद भागवत मा प्राण कति कथा को वर्णन विस्तार करें देखिन। अब तपाईलाई म भवाटवी को वर्णन बताउन भन्दा पहिला आफ्नो परिचय बताउँछु। राजा परिदव रवगण तपाईले चामल पिने पछि पिठो पिठो पिने पछि मैदा मैदा जति पिने पनि मैदा को मैदै भन्नुभयो। चामल राखेर कसौडीमा प्रयोग गरेको खण्डमा आगो लाग्यो भने भित्र त पाक्न सक्छ नत्र सम्भव छैन पनि भन्नुभएको छ। त्यो के भन्नुभएको भन्दा सुन्नुहोस् महाराज भन्दै यस किसिमबाट रवगण आज्ञा गर्नुहुन्छ। अहम पुरा भरत नाम राजा विमुक्त दृष्ट श्रद्धसँग बन्द आराधना भगवत इय मानव मृगो भव मृग संघ दृतार्थ राजन म अगाडिको जन्मको भरत राजा भनेको म हुँ। मैले राज्य गरिएको हुनाको कारणले त्यो खण्डको नाम हो भरत खण्ड। त्यस कारणबाट म राजा थिएँ, फेरि मैले देह त्याग गरे मृग भए मृग थिएँ, फेरि गएर मैले जब बौला भए चामल रूपी राजा थिएँ, पिठो रूपी बौला भए मृग रूपी मैदा भए काट्नलाई मैदा नै भए चुट्नलाई मैदा नै भए भारी बकाए मैदा नै भए हजुरले चुट्नुभयो मैदा नै भए त्यहाँभन्दा मसिनो हुने ठाउँ रहन्छ मलाई के पिरे मैले भनेको महाराज हो। अब तपाईँको विषयको कुरा चामल राखेर कसौडीमा अग्नि प्रकोप गरेर पानी मिल्यो भने भित्र तक पाक्न सक्छ नत्र सम्भव छैन भनेको चाहिँ तपाईँलाई भन्दैछु म त्यो कुरा। हृदय नै विशाल बनेर हृदय नै फराक बनेर हृदय नै जब चरित्रमान बनेर निर्माण पक्षमा भगवत भक्तिमा चित्तवृत्ति गरेको भएदेखि सफल हुने थियो महाराज गंगा सागर जाँदा। लावा लत्र हात्ती घोडा छत्रिगणी सेना अगाडि पछाडि लगाउने अर्कालाई हिँड्न सकेन भनेर काममा लत्ताले हिँड्ने यही हो महाराज तपाईँको भित्री तक पाकेन। यो तपाईँलाई भनेको राजन भनेपछि गुरु मैले उपदेश पाम भनेर आज्ञा गर्नेवाला राजालाई लौ सुन त भवाटवीको वर्णन भनिकन भवाटवी नाम गरेको कथाले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने जब भवाटवीको वर्णनमा एक दिन रौगण नामगिरीका राजालाई भवाटवीको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ। जब यस किसिमबाट रौगण नामगिरीको राजालाई भरत ब्रह्मज्ञानी म तपाईँको डोले हुँ तर तपाईँलाई म उपदेश गर्न सक्छु भनेदेखि म भनिदिन्छु सरकार भन्दा लो आज्ञा होस् गुरु भन्नुभयो। डुल्दै गएको थिएँ म एउटा चौतारामा चौपारीमा गएर म बसे। त्यस बेला म अत्यन्त गाढ़ प्रगाढ़ निन्द्रामा परेछु। म निधाएको बेलामा मेरो जब जिब्रो मैले ओठमा चलाएको थिएँ सट्ट मेरो मुखमा महको रस आयो। कहाँबाट आयो महको रस भनेर मैले यसो आकाशतिर हेरेको थिएँ। बरको वृक्षमा महको थोपो झुन्निराखेको भने महको पात्र झुन्निएको रहेछ। त्यहाँबाट जब चुइएर मेरो मुखमा तपतप पर्दाखेरि मलाई आनन्द लाग्यो अनि मैले वृक्षतिर चढे। चढेर मैले त्यस अवस्थाका बीचमा गएर त्यहाँबाट वृक्षबाट मैले मह जब थुतेर खान लागे झिकेर खाँदा नतृप्तास्मी म अगाइन। आखिरमा म आएको ठाउँ कसो हो भनेर मैले तलतिर नजर गर्दाखेरिमा सारा सम्पूर्ण कनपरको वृक्षलाई घेरिसकेको रहेछ डरलाग्दो जब समुद्रले। त्यसमा माछा कछुवा र भ्याकुता सारा सम्पूर्ण कन मलाई र महको पात्रलाई खान भनेर त्याडी भएर बसेको। दुईपट्टिबाट कटारीले पञ्चरूले हान्दो रहेछ वृक्ष। गर्लम्म ढल्यो म सात समुद्रको तुफानमा परे। मेरो यो गति भयो मेरो महाराज यो भन्नाइको मतलब अब यो चौतारो भनेको गृहस्थीको आश्रम महको पात्र भनेको पत्नीको मसिनो बोली र छोराको तोते बोली अनि त्यसबाट थुतेर खान थालेको नतृप्तास्मी नअगाएको पत्नीको मसिनो बोली र छोराको तोते बोलीबाट नतृप्त भएको। आखिरमा दुईपट्टिबाट कटारीले काटो वृक्ष भनेको चाहिँ दिनले र रातले जब आफ्नो आयु काटेको सात समुद्र भनेको जाय जथाणो भाँडो तामा कसनले आफूलाई बेरेको त्यसमा माछा कछुवा र भ्याकुता देखेको भनेको छोरा बुहारी नाति नातिनाले परिपूर्णतया घेरेको आफू बन्धनमा परेको त्यो गर्लम्मै वृक्ष रूपी आफू ढलेर नरकमा गएको हो। ए यो महाराज मैले अनुरोध गरेको लाग्छ भनेदेखि आजैको मितिबाट यो कर्म छोडिदेऊ भनेर आज्ञा गरेको छु। जय होस् गुरु अब म कहाँ जाउँ भन्नुभएको थियो रघुण राजाले तपाईँले मलाई लत्ताले हाने पनि म कति पनि विचलित छैन। अहिले तपाईँ सरासर जानुस् गंगा सागरमा कपिल देव मुनिको दर्शन गर्नका लागि पैदल हस्त गुरुवर भनेर कपिल देव मुनिको आश्रममा जानुभएको छ राजा रोगण। अहिले भरत ब्रह्मज्ञानी बाली कुर्न भनेर फेरि खेतेमा हुनुभयो। अन्तमा भगवानको ध्यान मनन कीर्तन गरिकन परमधाम सवारी हुनुभयो। त महाराज परीक्षित तीन जन्मका प्रभावबाट भरत मुक्ति भएर जानुभयो। उहाँको यो कथाले मैले हजुरलाई प्रमाण गरे तीन जन्म लायो उहाँलाई मुक्ति हुनु भनेर राजा परीक्षितका हजुरमा
सुखदेवले तपाईँको पनि कर्तव्यबाट विचलित नहुनुहोस् भन्ने कथाको निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
0: भर्ना सम्बन्धी सूचना।
2: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
2: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
0: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
0: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
0: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
0: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। एस स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोकमा केही कर्मचारीको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूलाई समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पद संख्या 2 जना, योग्यता सामान्य, लेखवट गर्न जान्ने, मासिक तलब ₹25,000 सँगै बोनसको व्यवस्था, खाने बस्ने र स्वास्थ्य बीमा सँगै पेन्सनको समेत सुविधा भएको,
1: परिवार सहित सम्पर्कमा आउनेलाई विशेष प्राथमिकता दिइनेछ।
4: सम्पर्क स्मार्ट कृषि तथा पशुपक्षी फर्म नवबुद्ध 5 काप्रे पलाञ्चोक। मोबाइल नम्बर 98411093909 98411093909।
5: पारस्परिक साथ सहयोग र दृढ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्याश ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97670056813 र 97670056814
2: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना
3: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
2: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको खुट्टा लुलो वा कमजोर भएको भाँचिएको बाङ्गो भएको वा हड्डी नजोडिएको जोर्नीहरू र घुँडाको समस्या भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नी दुख्ने वा सुनिने समस्या भएको हड्डी पाकेर लामो समयदेखि पिप आइरहने औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको कृत्रिम अङ्गहरूको आवश्यकता भएको हड्डीको टिबी रोग लागेको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको अन्य हाड जोड्ने सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका
3: शिविर हुने मिति समय र स्थान मिति 2083 जेठ 5 गते कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्र नगर 1 सुर्खेत समय नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म आयोजक विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पलाञ्चोक कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्र नगर सुर्खेत वीरेन्द्र नगर नगरपालिका सुर्खेत
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
3: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनास नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
7: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको